0: गर्न कोषहरूलाई थप गरेको हो। हाल राष्ट्र ब्याङ्कले ब्याङ्क वित्तीय संस्था लघु वित्त र सीमित ब्याङ्किङ कारोबारको इजाजत पाएका हायर पर्चेज कम्पनी र सहकारीहरूलाई प्रत्यक्ष नियमन गर्दै आएको छ। सोमबार बसेको अर्थ समिति बैठकले तीनवटै ठूला कोषलाई केन्द्रीय ब्याङ्कको नियमन तथा सुपरिवेक्षणमा ल्याउने गरेको निर्णय गरेको समिति सभापति डाक्टर कृष्णहरि बुढाथोकीले जानकारी दिनुभयो। हाल छुट्टा छुट्टै कानूनी व्यवस्था अनुसार सञ्चालन हुँदै आएका कर्मचारी तथा सामाजिक सुरक्षा बचत परिचालन गर्ने संस्थामाथि राष्ट्र ब्याङ्कको प्रत्यक्ष नियमनको दायरा विस्तार हुने भएको छ। उहाँले बताउनुभयो, अर्थ समितिबाट पास भएको यो व्यवस्था लागू भएमा 6 खर्ब रूपियाँको कर्मचारी सञ्चय कोष, 3 खर्ब 36 अर्ब रूपियाँको लागनी नागरिक लगानी कोष र 1 खर्ब 23 अर्ब रूपियाँको सामाजिक सुरक्षा कोष समेत केन्द्रीय ब्याङ्कको नियमन तथा सुपरिवेक्षणको दायरामा आउनेछ। तीन ठूला कोषलाई राष्ट्र ब्याङ्कको नियमनमा ल्याउने अर्थ समितिको निर्णय शीर्षकमा राष्ट्रिय दैनिक अभियान दैनिकमा छापिएको खबर हो।
1: युवा श्रम तथा रोजगार मन्त्रालयले मलेसियाको फरेन वर्क सेन्ट्रल म्यानेजमेन्ट सिस्टमबाट बाहिरिने आश्वासन दिएका 25 म्यानपावर कम्पनीसँग लिखित निवेदनमा गरेको छ। सोमबार मन्त्रालयमा भएको त्रिपक्षीय छलफलमा 25 म्यानपावर कम्पनीका संचालकहरूले मलेसियाको त्यो निकायमा आफ्नो कम्पनीको नाम दर्ता गरिएको विषयमा कुनै जानकारी नरहेको भन्दै उक्त पोर्टलबाट हट्ने प्रतिबद्धता जनाएका थिए। मन्त्रालयले सो निकायबाट नाम हटाउने कूटनीतिक प्रक्रियाका लागि 25 म्यानपावर कम्पनीका संचालकहरू प्रत्येकको निवेदन माग गरेको थियो। सोमबारको छलफलमा सहभागी नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिगबहादुर खत्री कुमारले 25 व्यवसायलाई उक्त निवेदनको एक प्रति संघलाई पनि दिन भनिएको बताएका छन्। मन्त्रालयलाई निवेदन बुझाउने समय सीमा नतोकिए पनि यथाशक्य छिटो पठाउनु पर्ने अध्यक्ष खत्रीले बताएका छन्। निवेदनको फर्म्याट संघको समन्वयमा तयार पारिने पनि उनको भनाई छ। सिन्डिकेटको सूचीबाट बाहिरिन 25 म्यानपावरलाई मन्त्रालयको निर्देशन शीर्षकमा आजको मध्याह दैनिकमा खबर छ। यसैबीच नेपालले लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसाय एसोसिएशनले मलेसिया सिन्डिकेट विरूद्ध मंगलबार व्यवसायको हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ। एसोसिएशनले मलेसियाको रोजगारीमा सिन्डिकेट देखाइएको भन्दै त्यस विरूद्ध एकता बद्ध भई व्यवसाय र व्यवसायको अस्तित्व स्वतन्त्रता र नैसर्गिक अधिकार जोगाउने महाअभियान शुरू गरेको समेत जनाएको छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। एमालेमा पेचिलो बन्दै गएको समग्र नीति र नेतृत्व पुनर्गठनको मुद्दा प्रक्रियागत रूपमा पनि असहज देखिएको छ। पार्टी पुनर्गठनका लागि विधान महाधिवेशन र महाधिवेशन प्रतिनिधि परिषदमा जान केन्द्रीय कमिटिले निर्णय गर्नुपर्ने हुन्छ, तर केन्द्रीय कमिटिमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षकै बहुमत भएकाले प्रक्रियागत रूपमा यो मुद्दा अघि बढ़ाउन सहज नहुने देखिएको हो।
2: नेपाली कांग्रेसले महिला उद्यमीहरूलाई प्रवर्धन गर्ने उद्देश्यले आगामी भदौ 11 गते महिला उद्यमशीलता सम्मेलन आयोजना गर्ने भएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलन मार्फत कांग्रेसले नेपालको अर्थतन्त्रमा महिला उद्यमीको योगदानलाई कदर गर्दै उनीहरूले भोगिरहेका चुनौती सम्बोधन गर्न सम्मेलन आयोजना गर्न लागि जानकारी दिएको हो। कांग्रेसको उद्यमशीलता नवप्रवर्धन तथा रोजगारी उपसमितिका संयोजक खगेन्द्र आचार्यका अनुसार नेपालको साना तथा मझौला उद्योग क्षेत्रमा महिला उद्यमीको हिस्सा 60-70% रहेको अवस्थालाई मध्यनजर गर्दै सम्मेलनको खाका तयार पारिएको जानकारी दिएका छन्। सम्मेलन अन्तर्गत पार्टी केन्द्रीय कार्यालय सानापाको प्रांगणमा विभिन्न क्षेत्रका 90+ स्थल राखिने भएका छन्।
1: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्ति विरूद्ध परेको रिटमा उच्च अदालत पाटन हेटौडा इजलासले कारण देखाओ आदेश जारी गरेको छ। अन्तरिम आदेशका सम्बन्धमा अदालतले छलफलका लागि दुवै पक्षलाई भदौ 10 गते बोलाएको छ।
2: मानिसले आफ्नो उमेर अनुसारको पुस्तक अध्ययन गर्ने मौका पाउँदा समाजमा पठन संस्कृतिको विकास हुने शिक्षा क्षेत्रका विज्ञहरूले औल्याएका छन्। ललितपुर महानगरपालिका वडा नम्बर 23 र 24 सँग तथ्य पार्टी मीडिया प्रणालीको सहकार्य तथा जेबी एजुकेशनको आयोजनामा आयोजित विकासका लागि पठन संस्कृति सम्वाद श्रृंखला 7 विषयक कार्यक्रममा बोल्दै वक्ताहरूले प्रविधिको विकाससँगै पढ़ने संस्कृति हराउँदै गएकाले नेपाली समाजमा किताब मात्र नभई पत्र पत्रिकाका समाचारका बारेमा समेत समुदाय बेखबर हुन थालेकोमा चिन्ता व्यक्त गरिएको छ।
1: सरकारले 55 वर्षपछि ल्याउन लागेको विद्यालय शिक्षा ऐनको लागि गृह कार्य गरेको छ। पुरानो शिक्षा ऐनलाई विस्थापित गर्दै नयाँ संघीय संरचना, बदलिँदो शैक्षिक आवश्यकता, प्रविधि, शिक्षक व्यवस्थापन र विद्यालयको गुणस्तर सुधारलाई सम्बोधन गर्ने अपेक्षा सहित सरकारले नयाँ विद्यालय शिक्षा ऐन ल्याउने गृह कार्य गरेको हो।
2: राष्ट्रिय विज्ञापन संघ नेपाल नानले सरकारी विज्ञापन सरकारी संचार माध्यमलाई मात्र उपलब्ध गराउने सरकारको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। संघले सूचना तथा संचार मन्त्रालयलाई एक ध्यानाकर्षण पत्र बुझाउँदै अदालतको आदेश पालना गरी निजी तथा सरकारी दुवै संचार माध्यमलाई समान व्यवहार गर्न र विज्ञापन एजेन्सीहरूको संरक्षण गर्न माग गरेको हो।
1: आर्थिक वर्षको पहिलो महिनामै मुलुकको आयात अत्याधिक बढ़ेको छ। भन्सार विभागले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2083-84 पहिलो महिना अर्थात साउनमा मात्रै गत वर्ष साउनको तुलनामा 31% आयात बढ़ेर 1,87 अर्ब रूपैयाँ पुगेको छ।
2: अब शेयर सम्बन्धी खबर। सोमबार नेप्से परिसूचक 2600 बिन्दु मुनि झरेको छ। गत असार 32 गते पछि लगातार 2600 बिन्दु माथि रहँदै आएको नेप्से परिसूचक भदौ 8 गते पुनः उक्त बिन्दुभन्दा तल झरेको हो।

0: एकमात्र डिटिएच सेवा डिस्को डिस्को खुशीको कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। भारतको तामिलनाडु राज्यका मुख्यमन्त्री जोसेफ विजयले वार्षिक 2.5 लाख भारूभन्दा कम आय भएका प्रत्येक परिवारलाई वर्षमा 3 निशुल्क एलपीजी सिलिण्डर उपलब्ध गराउने घोषणा गरेका छन्। सोमबार विधानसभा बैठकमा उनले यसको घोषणा गरेका हुन्।
2: अब खेल र खेलाड़ीको प्रसंग। अस्ट्रेलियामा भएको टप एण्ड टी ट्वेन्टी सिरिजमा नेपाल ए टोलीले पहिलो जित दर्ता गराएको छ। डार्बिन स्थित मरारा क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल ए ले होबार्ट हुरिकेन्स एकाडेमीलाई 39 रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो। यसअघिका दुई खेलमा नेपाल ए पराजित भएको थियो।
1: अब विचार विश्लेषणको पालो। विज्ञान प्रविधिका प्रतिभा शीर्षकमा प्रमोद सुवेदीको विचार गोर्खापत्रमा छापिएको छ। नेपालका युवा विद्यार्थीलाई विदेश नजाऊ भन्नु मात्र पर्याप्त छैन, राज्यले उनीहरूले नेपालमै अध्ययन अनुसन्धान रोजगारी र दीर्घकालीन वैज्ञानिक करियर निर्माण गर्न सक्ने अवसर सिर्जना गर्नुपर्छ। मन्त्रालय र बजेट शुरूआत मात्र हुन्, वास्तविक परिवर्तनका लागि विश्वसनीय प्रणाली, वैज्ञानिक स्वतन्त्रता र परिणाम प्रतिको जवाफदेहिता चाहिन्छ।
2: यसैगरी आजको कारोबार दैनिकमा किसान बाँचे कृषि बाँच्छ शीर्षकमा रत्न प्रजापतिले लेख्नु भएको छ। किसान बाँचे मात्रै कृषि बाँच्छ, कृषि बाँचे मात्रै राष्ट्रको खाद्य सुरक्षा र आर्थिक स्वाधीनता सुरक्षित हुन्छ। त्यसैले कृषिलाई बचाउने हो भने सर्वप्रथम किसानलाई बचाउनु पर्छ। यी यथार्थलाई राज्यले समयमै आत्मसात गर्नु आवश्यक देखिएको छ। सम्भवत यिनै तथ्यलाई मनन गर्दै सरकारले कृषिको पुनरुत्थान र किसानको आर्थिक सुरक्षा गर्ने उद्देश्यले हालै नयाँ कृषि नीति र कृषि बीमामा दिँदै आएको अनुदानको नयाँ संरचना लागू गरेको छ। आजको कारोबार दैनिकमा छापिएको छ।
1: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557।
3: साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: होइन, यो खादारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98163555553।
6: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
7: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
8: को साझा खबर हो। सन्तोष गन्धर्वसँगै नीलप्रकाश चन्दको तपाईँलाई स्वागत छ।
9: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com, CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
8: आज 2083 साल भदौ 9 गते मंगलबार, अगस्त 25 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको द्वादशी तिथि।
9: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
8: प्रधानमन्त्रीसँगको सवाल जवाफका लागि 11 सांसदका प्रश्न दर्ता। यौन अपराधको निशानामा बालिका, बलात्कार पछिको हत्यामा सजाय बढ़ाउन सांसदहरूको माग। विज्ञापन क्षेत्र थप व्यवस्थित बनाउने तयारी।
9: 11 सचिव, 72 सहसचिव सहित 2000 भन्दा बढी कर्मचारीको दरबन्दी कटौती। 15 महाधिवेशन रोक्न माग गर्दै देउबा र खड्काले दिएको निवेदन। सर्वोच्चमा आज दर्ताको तयारी। आन्तरिक आयले नधान्ने स्थानीय सरकारका योजना अल्पत्र।
8: एसिया प्रशान्त क्षेत्रका प्रसारकहरू काठमाडौँमा एआईको उपयोगबारे छलफल। छाला उद्योगलाई कच्चा पदार्थको अभाव। अब मौद्रिक नीति साउन 1 गते आउने।
9: युरोपमा तापक्रम वृद्धिले लगातार जनजीवन प्रभावित। हर्मुज जलमार्गमा नियम मिच्ने जहाज नियन्त्रणमा लिने इरानको चेतावनी। इरान धराशय बन्दै गएको राष्ट्रपति ट्रम्पको दावी।
8: र टप N20 सिरिजमा नेपालको पहिलो जीत। अन्तर्विद्यालय पौडी प्रतियोगितामा जेम्सका कल्किन श्रेष्ठ र महिलातर्फ रोयल प्रजापति उत्कृष्ट। भारतका केएस भरतले काठमाडौँ गोर्खा आजबाट खेल्ने।
10: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
8: साझा खबरको सबैभन्दा शुरूमा, यौन अपराधको निशानामा बालिकाहरू पर्दै गएको र यसका लागि सरकारले कठोर कानून बनाउने बारेमा संसददेखि सड़कसम्म आवाज उठेको प्रसंग।
9: 10 वर्षभन्दा कम उमेरका साना बालिका जबरजस्ती करणीको निशानामा पर्न थालेको देखिएको छ। पछिल्लो उदाहरण हो 12 कि 3 वर्षीय बालिकाको जबरजस्ती करणीपछि निर्मम हत्या गरिएको अवस्थामा भदौ 2 गते सब फेला परेको हो। बालिकालाई जबरजस्ती करनी र त्यसपछि हत्या गरेको विषयलाई निकै गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख नरेन्द्र कुँवरले बताउनु भएको छ। सरकारसँग बालिकाका परिवारको कानूनमा रहेको सजायको व्यवस्थालाई कड़ा बनाउने विषयमा छलफल पनि भयो। यस अनुसार कानूनमा विद्यमान कसुर र सजाय सम्बन्धी व्यवस्थाको पुनरावलोकन गर्दै सरकारले कानून बनाउन सुझाव सहितको प्रतिवेदन तयार पार्दैछ, जसका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले 7 सदस्यीय न्याय संकल्प समिति गठन गर्दै काम अघि बढ़ाएको हो। साना बालबालिकाको जबरजस्ती करनीपछि हत्या भएको यो पहिलो पटक भने होइन। गत आर्थिक वर्षमा पनि यसै गरी बालिका सहित चारजनाको जबरजस्ती करनीपछि हत्या भएको थियो। नेपाल प्रहरीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयको तथ्याङ्क अनुसार गत वर्ष 10 वर्ष उमेर मुनिका 10-14 वर्ष उमेर समूहका 2 बालिका र 19-25 वर्ष उमेर समूहका 1 युवतीको जबरजस्ती करनीपछि हत्या भएको थियो। अघिल्लो आर्थिक वर्ष 2081-82 10 वर्ष उमेर मुनिका 2 जना सहित 5 जनाको जबरजस्ती करनीपछि हत्या भएको थियो, जसमा 11-14 वर्ष उमेर समूहका 2 जना र त्यसमाथिका 1 युवतीको करनीपछि हत्या भएको प्रहरीको तथ्याङ्कमा छ। साना बालिकामाथि जबरजस्ती करनीका घटनाको आँकड़ा बढ़दै गएको तथ्यले देखाएको छ। गत असारमै 5 बालिकामाथि जबरजस्ती करनी भएको मुद्दा दर्ता भएको छ भने जसमा 2 जना 11 वर्ष 2 जना 13 वर्ष र 1 जना 15 वर्ष कि बालिकाको जबरजस्ती करनीमा परेको घटना सार्वजनिक भएको थियो। विगत 5 वर्षको आँकड़ा केलाउँदा बालिका युवती र प्रौढ महिला सहित 21,502 जनामाथि जबरजस्ती करनी लगायतका लैंगिक हिंसाका घटनाहरू भएको तथ्याङ्कले देखाएको छ।
11: गत साता 12 बालिकामाथि भएको निर्मम बलात्कार र हत्याको घटना अझै सेलाइसकेको छैन। यो घटनापछि व्यक्तिगत गोपनीयताका विषयमा सरकारी संयन्त्रमाथि नै प्रश्न उठेको छैन, विद्यमान कानूनी प्रणालीबारे समेत बहस शुरू भएको छ। घटनाको 6 दिन सरकारले पीड़ित परिवारसँग सम्झौता त गर्यो, तर यसबीचमा मृतक बालिकाको गोपनीयताबारे सरकार, संचार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र अधिकार कर्मीहरूले नै ख्याल नराखेको देखियो। कतिसम्म भने यो घटनामा जोड़िएका मन्त्रीहरूले पीड़ित बालिकाको गोपनीयता कायम राख्नुपर्ने कानूनी व्यवस्थाको उल्लंघन गरेको पाइएको छ। सरकार र पीड़ित पक्षबीच भएको सम्झौता पत्र जुन सरकारी पक्षले नै सार्वजनिक गर्यो त्यसमा पनि पीड़ित बालिकाको गोपनीयता उल्लंघन गरिएको छ। गृहमन्त्री सुधन गुरूङ, कानून मन्त्री सुविता गौतम, भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, महिला तथा बाल बालिका मन्त्री सीता बादी र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीद्वारा हस्ताक्षरित उक्त सम्झौता पत्रमै पीड़ित बालिका र उनको परिवारको नाम उल्लेख गरिएको छ। कानून बनाउने र कार्यान्वयन गराउने जिम्मेवारी बोकेका 5-5 जना मन्त्रीले हस्ताक्षर गरेको दस्तावेजमै कानूनी प्रावधानको उल्लंघन गरिएको भन्दै अहिले सामाजिक सञ्जालमा पनि आलोचना भइरहेको छ। यसैबीच गरिमा चौधरी हत्या प्रकरणमा पक्राउ परेका किशोरको बयान खिचेर सामाजिक सञ्जालमा पठाएको आरोपमा 1 जना प्रहरी हवलदार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय 12 कार्यरत प्रहरी हवलदार कुमार विक पक्राउ परेका हुन्। 12 प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार भिडियो खिचेको आरोपमा प्रहरी हवलदार विकलाई पक्राउ गरी हिरासतमा राखिएको हो। उनी विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075 र विद्युतीय कारोबार ऐन 2063 अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको छ। स्वास्थ्य परीक्षणका लागि किशोरलाई प्रादेशिक अस्पताल कलैया लगिएको समयमा विकले बालिकासँग सम्बन्धित संवेदनशील विषयको भिडियो खिचेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
9: यसैबीच संसदमा गरिमा चौधरीको बलात्कार र हत्याको घटनाबारे सत्तापक्ष र विपक्षका सांसदहरूले सरकारको गम्भीर ध्यानकर्षण गराएका छन्। हिजोको बैठकको आकस्मिक समयमा बोल्ने अधिकांश सांसदहरूले सरकारले पीड़ितलाई न्याय दिनुको सट्टा सस्तो लोकप्रियता देखाएको भन्दै आक्रोश व्यक्त गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद विपिन कुमार आचार्यले गृह मन्त्रालयले गरिमाका बुवा आमालाई काठमाडौँ बोलाएर धन्यवाद भन्न लगाएको भिडियो सार्वजनिक गरेको प्रति आपत्ति जनाउनुभयो।
12: हामी सबैजनाले मनन गर्नुपर्ने चाहिँ के हो भने हामीले कस्तो समाज बनाइरहेछौ जहाँ चाहिँ मृतकको बुवा आमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ, मेडिकल गर्दै गर्दाखेरि चाहिँ अक्युजले बोलेको कुराहरूलाई चाहिँ सार्वजनिक तरिकाले चाहिँ पब्लिकमा राखिन्छ, यस्तो समाज बन्द गरिनुपर्छ।
9: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रमिला गच्छेदारले अबोध बालिकाको जीवनको मोल कुनै पैसामा तौल्न नसकिने तर्क समेत गर्नुभयो।
13: जब घटना घट्छ, सड़क तात्छ, अनि सरकार र परिवार बीच 2 बुधे 3 बुधे 7 बुधे सहमति हुन्छ। गरिमाको हत्यामा पनि यस्तै भएको छ। गरिमाको परिवारसँग सरकारको 3 बुँदे सहमति भएको छ। म सरकारलाई सोध्न चाहन्छु, एउटा शालिग ठर्याएर 3 वर्षीय बालिकाको जीवन फिर्ता आउँछ? सम्माननीय सभामुख महोदय, सहमति पत्रले तत्काल आन्दोलन रोक्न त सक्ला, तर राहतले छनेक पीड़ा त कम गर्ला, तर यसले दीर्घकालीन न्यायको अनुभूति र राज्यको विश्वास पुनः स्थापित गर्न सक्दैन।
14: यसै बीच राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबु ओलीले बलात्कार जस्तो जघन्य अपराधमा न्याय प्राप्तिको बाटोमा हदम्यात बाधक बन्न नहुने समेत तर्क गर्नुभएको छ। बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले छोरी बचाओ राष्ट्रिय जागरण अभियान शुरू गर्न सरकारसँग माग समेत गर्नुभयो।
15: छोरीहरू बचाउनु अहिले राज्यको प्रमुख दायित्व बनेको छ, त्यसकारणले प्रिभेन्सन इज बेटर देन केयर। छोरी बचाऊ राष्ट्रिय जागरण अभियान राजनैतिक, शैक्षिक, स्वास्थ्य सबै हिसाबले सबै पक्षबाट सञ्चालन गरौं भन्ने आह्वान गर्न चाहन्छु।
14: एसिया प्रशान्त क्षेत्रका प्रसारकहरूको विशेष क्षेत्रीय कार्यशाला काठमाडौँमा हिजोदेखि शुरू भएको छ। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालको सह आयोजनामा शुरू भएको कार्यशालाको मुख्य आयोजक एसिया पेसिफिक इन्स्टिच्यूट फर ब्रोडकास्टिङ डेभलपमेन्ट एआईबीडी छ। कार्यशालाका उद्घाटन सत्रमा बोल्दै युनेस्कोका आवासीय प्रतिनिधि याको डुटोइटले युनेस्को र एआईबीडी बीचको 50 वर्ष लामो सहकार्यको चर्चा गर्दै सूचनालाई सार्वजनिक सम्पत्ति मान्नुपर्नेमा विशेष जोड़ दिनुभयो। एआईबीडीका सीईओ न्याना प्रागसमले प्रविधिमा आएको परिवर्तन र डिजिटल रूपान्तरणले विश्वभर इन्टरनेट प्रयोगमा वृद्धि ल्याएको उल्लेख गर्दै उहाँले एआई र डिजिटल रूपान्तरणको युगमा सुरक्षित र समावेशी समाज निर्माणका लागि संचार माध्यमको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो। एआईको उपयोग र यसका चुनौतीको सामना गर्ने बारेमा पनि कार्यशालाले सहयोगी भूमिका खेल्ने उल्लेख गर्दै उहाँले जिम्मेवार रूपमा एआईको कसरी प्रयोग गर्ने भन्ने विषयमा पनि 2 दिन छलफल हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा अकुराबका निर्देशक शिरोमणि ढुंगानाले कतिपय प्रसारण संचार माध्यमको युग सकिन लागेको भनी चर्चा गर्ने गरिएको भए पनि त्यसलाई अस्वीकार गर्दै प्रविधि बदलिए पनि संचार माध्यमको मुख्य धर्म नफेरिएको बताउनुभयो। कार्यशालाको पहिलो दिन हिजो संसदलाई पारदर्शी, खुलापन र जनसहभागिता बढ़ाउन संचार माध्यमको भूमिका, समाचारमा तथ्य जाँच र यसका लागि एआईको उपयोग, बालबालिकाको डिजिटल सुरक्षा र अनलाइन दुरूपयोग रोक्न संचार माध्यमको भूमिका अनि बाल पोषणमा संचार माध्यमको भूमिका विषयमा छुट्टा छुट्टै छलफल गरिएको छ। पत्रकार प्रवीण ढकालले संचार माध्यमले पोषण स्वास्थ्यका लागि सम्झौता गर्न नहुने धारणा राख्नुभयो।
16: नेपालमा यो खालको विज्ञापन राख्न पाउने, एडभर्टिजमेन्ट दिन पाउने, नपाउने के हो भन्ने खालको प्रपर कानून पनि छैन। त्यो हुँदाखेरि आइरहेछ, जसरी अल्कोहल र टोबाको प्रडक्टमा चाहिँ विज्ञापन गर्न नपाइने भन्ने छ, सुगर स्वीटेन बेभरेज, चकलेट हुन्छ नि, यो विषयमा चाहिँ त्यस्तो खालको छैन। यदि छैन भने कानून बनाउनु पर्छ भन्ने हिसाबले हामीले प्रपरली त्यो विषयमा आवाज उठाइरहेछौँ, अनि त्यसपछि कानून बनाउन टाइम लाग्ने, अरू मिडियाहरूले पनि यो त हाम्रो विज्ञापन पाउनुपर्छ भन्ने खालको लबिङ पनि ठुलो छ। त्यसो हो भने यसमा ट्याक्स रेज गरौँ न त।
14: छलफलमा सहभागी हुँदै डाक्टर नम्रता पाण्डेले पोषणका लागि परम्परागत राम्रा अभ्यासहरूलाई निरन्तरता दिनुपर्ने र खराब अभ्यासहरूलाई छोड्न र छोडाउनको लागि संचार माध्यमले पनि भूमिका खेल्नुपर्ने तर्क गर्नुभयो। हिजो पहिलो दिनको कार्यशालाको समापन गर्दै अकुराबका अध्यक्ष अर्जुन गिरीले दिनभरमा भएका छलफल र सरोकारवाला निकायका लागि पनि ती छलफलका निष्कर्षहरू उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।
17: ले 50 वर्षमा प्रवेश गर्दैछ। एसिया प्रशान्त क्षेत्रमा मिडिया सेक्टरमा थिङ्क ट्याङ्ककै रूपमा रहेको छ। यसले चाहिँ यो सन् 2012मा यस्तै प्रकारको कन्फरेन्स चाहिँ नेपालमा भएको थियो र 14 वर्ष पछाडि यो पटक हामीले चाहिँ नेपालमा यो कार्यक्रम गर्न पायौं। त्यसका लागि एआईबीडी सम्पूर्ण परिवारप्रति पनि हार्दिक आभार व्यक्त गर्दै अन्तर्राष्ट्रिय विभिन्न देशहरूबाट पाल्नुभएका अतिथि महानुभावहरू, यहाँको सांस्कृतिक, भौगोलिक, रमणीय वातावरणमा समय बितोस्, त्यसका लागि शुभकामना छ।
14: आज दोस्रो दिन संचार मन्त्रीको प्रमुख आतिथ्यतामा विशेष संवाद र छलफल हुन गइराखेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हा लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ र व्यक्तित्वहरूको छलफलमा सहभागी हुँदैछ। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपाल, सामुदायिक सूचना नेटवर्क सीआईएन का विभिन्न सामाजिक सञ्जालहरूबाट पनि सम्मेलनको प्रत्यक्ष प्रसारण भइरहेको छ।
9: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सामाजिक सञ्जाल केन्द्रित सामग्री उत्पादनलाई संसदले कसरी सम्बोधन गर्छ?
18: सोशल मीडियालाई पाँचौं स्टेट भन्ने कि नभन्ने पक्षमा पनि अहिले बहस हुन थालेको छ। पाँचौं स्टेट अथवा पाँचौं अङ्ग मान्ने अवस्थामा हामी छौं छैनौं विश्लेषणकै चरणमा छ।
14: प्रश्न दर्ता 11 सचिव 72 सहसचिव सहित 2000 भन्दा बढ़ी कर्मचारीको दरबन्दी कटौती लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: क्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
20: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
21: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
20: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
21: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
20: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
21: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
20: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
14: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
9: आजको गोर्खापत्रको पहिलो पृष्ठमा बन्सरी डाँडा ल्यान्डफिल साइट पटक पटक सहमति समस्या जस्ताको तस्तै शीर्षकमा खबर प्रकाशित छ। बन्सरी डाँडा ल्यान्डफिल साइटको समस्या समाधान गर्न तीन तहका सरकार र स्थानीय बासिन्दा बीच पटक पटक सम्झौता भए पनि वर्षौंदेखि समस्या जिउका त्यौराएका छन्। त्यस्तै विज्ञापन क्षेत्र थप व्यवस्थित बनाइने शीर्षकको अर्को खबर छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले विज्ञापन क्षेत्रलाई मर्यादित, व्यवस्थित र विश्वसनीय बनाउन सरकार नीतिगत तथा संचारगत सुधारको दिशामा अगाडि बढ़िरहेको, संरचनागत सुधारको दिशामा अगाडि बढ़िरहेको बताउनु भएको छ। राष्ट्रिय विज्ञापन संघ नेपालका प्रतिनिधि संघको हिजोको भेटमा उहाँले विज्ञापन बजारमा पारदर्शिता र निष्पक्ष प्रतिस्पर्धाको वातावरण सृजना गर्न विज्ञापन सँग सम्बन्धित सम्पूर्ण प्रक्रियालाई व्यवस्थित बनाउने समेत बताउनु भएको हो। 11 सांसदका जवाब दिँदै प्रधानमन्त्री शीर्षकमा अर्को खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गतेका लागि तय भएको प्रश्नोत्तर 11 सांसदले आफ्ना प्रश्न दर्ता गराएका छन्। 15 वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसदले प्रश्न दर्ता गराएका छैनन्। राष्ट्रपाका सांसदले 7 वटा प्रश्न दर्ता गर्न पाउने भए पनि 3 वटा मात्रै दर्ता गरेका छन्। अन्य दलका तर्फबाट भने कोटा अनुसार प्रश्न दर्ता भएका छन्। सभामुख डोलप्रसाद आर्यले प्रश्नोत्तरको समय तोक्दै भदौ 5 गते भित्र प्रश्न दर्ता गर्न सांसदलाई निर्देशन दिनुभएको थियो। तोकिएको अवधिमा 11 वटा प्रश्न दर्ता भएका छन्। प्रश्नमाथि औपचारिक रूपमा भदौ 10 गतेको बैठकमा प्रधानमन्त्री शाहले जवाब दिनुहुनेछ। संसद सचिवालयका अनुसार राष्ट्रपाबाट अमरेश कुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बासकोटाले प्रश्न दर्ता गराउनु भएको छ। त्यस्तै गरी प्रश्न दर्ता गर्ने अन्य सांसदमा नेपाली कांग्रेसबाट बास्न थापा र गीता गुरूङ हुनुहुन्छ भने नेकपा एमालेबाट ऐन बहादुर महर र गणेश्वर सिंह ठगुण्डाले प्रश्न दर्ता गराउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका तर्फबाट वर्षमान पुन र प्रमेश हमालले प्रश्न दर्ता गराउनु भएको छ। संस्कृति पार्टीका हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुशबु ओलीले प्रश्न दर्ता गराउनु भएको छ। भित्रपृष्ठमा जुम्ला हुम्लाबाट स्याउ बेच्न शुरू शीर्षकको खबर प्रकाशित छ भने दक्षिण हुम्लाबाट बिक्री कक्षको खबर पनि प्रकाशित रहेको छ।
14: प्रतिनिधि सभामा सभामुख डोलप्रसाद अर्यालले सांसदहरूले संसदमा प्रयोग गरेका अमर्यादित र असंसदीय शब्दहरू अभिलेखबाट हटाउन निर्देशन दिनुभएको छ। सभामुख अर्यालले भदौ एक र भदौ तीनका बैठकमा सांसदहरूले प्रयोग गरेका केही शब्द संसदको गरिमा विपरीत रहेको ठहर गर्दै त्यसलाई रेकर्डबाट हटाउन हिजोको संसदको बैठकमा निर्देशन दिनुभएको हो। यो सँगै भदौ एकको बैठकमा रासोपा सांसद इन्दिरा राणा मगरले बोलेका शब्द, त्यसै गरी अरू भदौ तीनको बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापाले बोलेका केही अमर्यादित शब्दहरू पनि हटाउनको लागि अब पहल अगाडि बढ़ने भएको छ। नागरिक दैनिकमा संघीय कानून निर्माणमा जालझेल शीर्षकमा ईश्वरी सुविदेले लेख्नु भएको खबर छ भने सवारी चालक अनुमति पत्रमा फेरि शास्ति शीर्षकमा भुवन शर्माको खबर छापिएको छ। रोकियो भीआईपीको लर्को शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको छ भने संकटमा हिमाल घट्दै हिउँ पग्लिँदै हिम नदी शीर्षकमा श्रीराम सुविदेले लेख्नु भएको खबर पनि छापिएको छ। त्यसै गरी कान्तिपुर दैनिकमा उदयपुर सिमेन्ट गौरवदेखि संकटसम्म शीर्षकमा भोटराज राईले उदयपुरबाट लेख्नुभएको खबर छापिएको छ भने भित्रीपन्नामा नागढुङ्गा सुरूङ मार्गमा गुड्न थाले साना सवारी साधन र नौ सीटसम्मका जीप शीर्षकमा विमल खतिवडाले लेख्नुभएको खबर छापिएको छ। नागढुङ्गा सिस्नेखोला सुरूङ मार्ग चरण चरणमा गरी सर्वसाधारणका लागि प्रवेशमा खुकुलो बनाउँदै लगिएको छ। यसअघि उद्घाटन लगतै पहिलो चरणमा सुरक्षा निकाय एम्बुलेन्स र दमकललाई खुला गरिएको सुरूङ मार्गमा हिजो सोमबारबाट नौजनासम्म यात्रु क्षमता भएका निजी सवारी साधनलाई पनि प्रवेश दिइएको छ। एमालेमा नेतृत्व पुनर्गठनको मुद्दा पेचिलो बन्दै शीर्षकमा गंगा विसीले लेख्नु भएको छ। नेतृत्व पुनर्गठनका लागि विद्यमान महाधिवेशन र महाधिवेशन प्रतिनिधि परिषदमा जान केन्द्रीय कमिटिले निर्णय गर्नुपर्ने हुन्छ, तर केन्द्रीय कमिटिमा पार्टी अध्यक्ष ओली पक्षकै बहुमत भएकाले प्रक्रियागत रूपमा यो मुद्दा अघि बढ़ाउन सहज नदेखिएको उल्लेख गरिएको छ। आफन्त गुमाएको धरालीमै रोजगारी खोज्दै पुगे नेपाली शीर्षकमा भवानी भट्टले कञ्चनपुरबाट लेख्नु भएको खबर पनि छापिएको छ। त्यसै गरी नयाँ पत्रिका दैनिकमा 11 सचिव 72 सहसचिव र 139 उपसचिव सहित 2670 कर्मचारीको दरबन्दी कटौती भएको बारेमा सुभाष भट्टले लेख्नु भएको खबर छापिएको छ। बागमतीको सत्ता राजनीतिमा राप्रपा शिकार शीर्षकमा अर्को खबर छ भने 15 महाधिवेशन रोक्न माग गर्दै देउबार र खड्का सर्वोच्चमा वारेस मार्फत गएको निवेदन आज मात्र दर्ता हुँदै शीर्षकमा खबर छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै 14 महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउबा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टा छुट्टै पूरक निवेदन दिनुभएको पनि उल्लेख गरिएको छ। अर्को खबर भरिन थाले वञ्चरे डाँडा ल्याण्डफिल साइट विकल्पबारे अन्यल शीर्षकमा खबर छ भने विद्यालय शिक्षा विधेयकमाथि थालियो छलफल सुझावका आधारमा टुंग्याइने शीर्षकमा पनि खबर छापिएको छ। आन्तरिक आयले नधान्ने स्थानीय सरकारका योजना अलपत्र शीर्षकमा झापाबाट चिरञ्जीवी घिमिरे लेख्नुहुन्छ। स्थानीय आवश्यकतामा भन्दा भ्यू टावर मनोरञ्जन स्थल जस्ता अनुत्पादक र चर्चा बढ़ी हुने क्षेत्रमा बजेट खर्च गर्ने प्रवृत्तिले करोड़ौं खर्च भएका आयोजना अलपत्र परेको पनि उल्लेख गरिएको छ। आर्थिक कारोबार दैनिकमा मौद्रिक नीति अब साउन एकमा आउने बारेमा खबर छ भने 40 मेगावाटको राहुघाट बन्यो उत्पादनको तयारी शीर्षकमा म्याग्दीबाट लेखिएको खबर छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा बीमा पोलिसीलाई निक्षेप वा लगानी भन्दै बिक्री गर्न रोक, पहिलो महिनामै अत्यधिक आयात 44 अर्बले बढ़्यो आयात निर्यात 62% वृद्धि शीर्षकमा खबर छापिएको छ। कच्चा तेलको आयात बढ़दा त्यसले मुलुकको समग्र आयात र निर्यात दुवै बढ़ाएको छ।
0: साझा खबरमा अब विदेशका खबर। यस वर्ष युरोपमा तापक्रम असामान्य रूपमा उच्च रह्यो। यो महाद्वीप अन्य कुनै पनि महाद्वीप भन्दा छिटो ताप छ र युरोपको सन् 2026 गर्मी मौसम जलवायु परिवर्तनको इतिहासमा सबैभन्दा कठिन रहेको समेत विश्लेषण भएको छ। गर्मी याममा 40 डिग्री सेल्सियस पुग्नु युरोपका केही भागमा सामान्य भइसकेको र सन् 2026 अन्य औसत चिसो मौसम रहने क्षेत्रले पहिलो पटक यो सीमा पार गरेको समेत विश्लेषण गरिएको हो। अगस्त 15 सम्मको दैनिक अधिकतम तापक्रमका कारण टर्की बाहेक 1,80,00,000 मानिस, जर्मनीका 90,00,000 मानिस बसोबास गर्ने क्षेत्र मुख्यतया बर्लिनको दक्षिण र पश्चिम तथा आसपासका क्षेत्रमा मानिसहरू विस्थापित भएको समेत खबरहरूमा उल्लेख। हर्मुज जलमार्ग पार गर्दा इरानले तोकेका नियम उल्लंघन गर्ने जहाजमाथि प्रतिबन्ध लगाउन सकिने इरानले चेतावनी दिएको छ।
1: त्यस्ता जहाजलाई जरिमाना लगाउने, नियन्त्रणमा लिने वा जफत गर्नेसम्म कानूनी कार्यवाही हुने समेत चेतावनी दिएको हो। स्टेट व्यवस्थापन गर्ने उद्देश्यले इरानले नयाँ निकाय पीजीएसई स्थापना गरेको छ र इरान आर्थिक, सामाजिक तथा राजनैतिक रूपमा धराशयी भइसकेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दावी गर्नुभएको छ। वाशिङटनले तेहरान विरूद्ध नयाँ आर्थिक दबाव अभियानका विवरण घोषणा गर्न तयार हुँदै गर्दा तेहरानले यसलाई अमेरिकाले हार स्वीकार गरेको रूपमा उपहास गरेको समेत उहाँले दावी गर्नुभएको हो। लगभग छ महिना लामो युद्धपछि दुवै पक्ष गतिरोधमा फँसेका छन्।
2: साझा खबरमा अब खेल खबर। नेपाल एले अस्ट्रेलियाको टप N20 सिरिजमा पहिलो जीत हात पारेको छ। नेपाल एले डार्विनको मारकका क्रिकेट मैदानमा हिजो होवर्ट हरिकन्स एकाडेमीलाई 39 रनले हराएको। हरिकन्सको यो लगातार तेस्रो हार रहेको छ। जेम्स स्कूल धापा खेलको आयोजनामा भएको दुई दिने थण्डर बोल्स कप पौडी प्रतियोगितामा 18 वर्ष मुनिको पुरूषतर्फ जेम्स स्कूलका कल्किन श्रेष्ठ र महिलातर्फ द ब्रिटिश स्कूलकी रोयल प्रजापति उत्कृष्ट खेलाड़ी घोषित हुनुभयो। 14 वर्ष मुनिको पुरूषमा जेम्सका मायोन श्रेष्ठ तथा महिलामा सेन्ट मेरिज सेकेण्डरी स्कूलका दोवांशी जोशी उत्कृष्ट बन्नुभएको छ। भारतका पूर्व टेस्ट विकेट किपर ब्याटर केएस भरतले आगामी नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो सिजनमा काठमाण्डु गोर्खाजबाट खेल्ने हुनुभएको छ। गोर्खाजले सामाजिक सञ्जाल मार्फत भरतलाई टोलीमा अनुबन्ध गरेको बारेमा जानकारी दिएको छ। नेपाल भलिबल लीगको ट्रफी अनावरण गरिएको छ। भलिबल लीग एनभीएलको ट्रफी सार्वजनिक गरिएको हो। नेपालमै पहिलो पटक हुन लागेको पुरूष फ्रेन्चाइज लीग भलिबल एनभीएलको ट्रफी ऐतिहासिक पाटन दरबार स्क्वायरको ललितपुर महानगरपालिकाका दरबार स्क्वायरमा ललितपुर महानगरपालिकाका प्रमुख श्रीबाबु महर्जनले सार्वजनिक गर्नुभएको हो।
1: खुला संसदको अवधारणालाई लागू गर्न भइरहेको थप प्रयास र योजना कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
23: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
3: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
23: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब खुला संसदका लागि भएका र हुन बाँकी कामको कुरा। नेपाली संसदको स्थापनाको करिब 30 वर्ष पूरा भएको छ। नयाँ संविधान जारी भएपछि सातै प्रदेशसभा र संघीय संसदको अभ्यास भइरहेको छ। खुला संसदको अवधारणा र यसको व्यवहारिक कार्यान्वयनका लागि भएको प्रयासका बारेमा हामीले संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीसँग कुराकानी गरेका छौं।
24: हामीले गर्न नसकेको चाहिँ अहिले सोसियल मिडियामा हामी गइरहेका छैनौं। खास गरी पछिल्लो समयमा सोसियल मिडियाको क्रेज अलिक बढ़ी छ नेपालमा। धेरै मान्छेहरू यसमा संलग्न पनि भएको देखिन्छ। त्यस सन्दर्भमा हामी सोसियल मिडियामा अलिक कमजोर छौं। अरूमा त हामी वेबसाइटमा हाम्रो अप टु डेट सूचना प्रवाह छ। अझ यसलाई प्रभावकारी बनाउनका लागि सदस्यहरूको हाजिरी लगायतका अन्य कुराहरूलाई वेबसाइटमा लाइभ रूपमै अपडेट गर्ने पनि हाम्रो योजना छ। आगामी दिनमा भएका कुनै त्यस्ता समस्याहरू पनि खास गरी सोसियल मिडियालाई पनि हामी कभरेज गर्ने तरिकाबाट अगाडि बढ्दैछौ।
25: भविष्यको लागि संघीय संसद सचिवालयले यो पनि ल्याउन खोजिराखेका छौं। यदि यो खालको व्यवस्था गरियो भने खुला संसदको अभ्यास साँच्चै प्रभावकारी र तपाईँ स्वयंलाई पनि सन्तोषजनक रहन्छ भन्ने लाग्छ।
24: हामी नयाँ भवनमा सरिसके पछाडि हामी संचारकर्मी साथीहरूलाई भित्र नै सिट एभाइलेबल गराउँछौं। हामीले कोही नागरिकहरू पनि हेर्न चाहनुहुन्छ सदन भने हामी त्यसलाई पनि उपलब्ध गराउँछौं। हामी इभन स्कूलका स्टुडेन्टहरूका लागि पनि हामीले उपलब्ध गराइआएकै हौ। त्यो पनि विगत लामो समयदेखि हामीले उपलब्ध गराएकै छौं र आगामी दिनमा पनि गराउँछौं। हामी अहिलेको सूचना प्रविधि प्रणालीको जुन सुविधा छ त्यो सुविधालाई अझ बढी व्यापक प्रयोग गर्न चाहन्छौ। पारदर्शिता, अर्को सिभिक पार्टिसिपेसन यानि कि नागरिक सहभागिता, अर्को सार्वजनिक जवाफदेयिता पब्लिक एकाउन्टेबिलिटी, यी तीनटा कुरालाई आधार मानेर हामीले चाहिँ आगामी दिनमा खास गरी सूचनाको पहुँचमा आम नागरिकहरूको पहुँच अभिवृद्धि गर्नका लागि चाहिँ हामीले गरिरहेका छौँ। मक पार्लियामेन्टको कुरा चाहिँ एउटा छुट्याइरहनु भएको थियो। हामी इभन संसद सचिवालय नै विभिन्न दुर्गम जिल्लाहरूमा गएर विद्यार्थीहरूसँग पनि नमुना संसद कस्तो हुन्छ भनेर हामीले त्यो सम्बन्धी जानकारी पनि प्रवाह गरिरहेका छौँ।
25: पछिल्लो पटक संसदको बाहिरपट्टिको दृश्य हेर्ने हो भने कतै यो एउटा छिटो छरितोको नाममा हतार ले मेन स्ट्रिम मिडियाको ध्यान कतै विमुख हुने हो कि भन्ने जस्तो पनि कतिपय ठाउँमा हामी चिन्ताहरू देख्छौँ। त्यो खालको भिडभाड हुँदाखेरि यसलाई व्यवस्थापनको लागि तपाईँहरू के सोच्दै हुनुहुन्छ, केही छ कि छैन, अथवा यो ठिक हो भन्ने पनि लागेको हुन सक्छ संघीय संसद सचिवालयलाई?
24: सोसियल मिडियाप्रति आम नागरिकको बढी चासो र सोसियल मिडियाका कन्टेन्ट क्रिएटरहरूले त्यसलाई संसद र नागरिक बीचको पुलको कामको रूपमा डेलिभरी दिन खोजेको जस्तो मैले कन्फर्म चाहिँ भनेको छैन, जस्तो भनेको छु, किनभने त्यो सम्बन्धी हामीले अहिले गाइडलाइन बनाउने क्रममा छौँ। त्यस कारण गरेको जस्तो देखिएको त्यो सम्बन्धी हामी अहिले अध्ययनकै क्रममा छौँ। तर सोसियल मिडिया पनि मिडिया नै हो भनेर पहिचान गर्नुपर्ने अहिलेको अवस्था चाहिँ खास गरी सूचना प्रविधिको कारणले चाहिँ त्यो अवस्था सिर्जना हुन पुगेको तथ्यलाई चाहिँ सचिवालयले केही हदसम्म स्वीकार गर्दछ, पहिलो कुरा। दोस्रो कुरा, मीडियालाई चौथो अङ्गको रूपमा 1787 एडमन्ड ब्रुकले बेलायतको पार्लियामेन्टमा भन्नुभयो र चौथो स्टेट भनियो मीडियालाई, र पछिल्लो चरणमा सूचना प्रविधिको विकास भइसके पछाडि

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
0: ध्यान दिनै पर्ने कुरा।
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।

0: बन्दै विद्यमान कानूनी प्रणालीबारे समेत बहस शुरू। एमालेमा नेतृत्व पुनर्गठनको मुद्दा पेचिलो बन्दै केन्द्रीय कमिटिमा अध्यक्ष ओली पक्षकै बहुमत भएकाले प्रक्रियागत रूपमा नेतृत्व परिवर्तनको मुद्दा अघि बढ़ाउन असहज। आजबाट 18 संस्करणको नाडा अटो सो शुरू हुँदै 150 ब्राण्डको सहभागिता रहने। भारतको तमिलनाडुमा कम आय भएका परिवारलाई वर्षेनी 3 ग्यास सिलिण्डर निशुल्क दिइने घोषणा। 1,30,00,000 परिवार लाभान्वित हुने अपेक्षा। र अस्ट्रेलियामा जारी टप एन्ड टी20 सिरिजमा नेपाल एको पहिलो जित। होवर्ड हुरिकेन्स 39 रनले पराजित।
1: दैनिक रू 197 रू 50,00,000 बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा। समाचार अब विस्तारमा।
3: गत साता 12 बालिकामाथि भएको निर्मम बलात्कार र हत्याको घटना अझै सेलाइसकेको छैन। यो घटनापछि व्यक्तिगत गोपनीयताका विषयमा सरकारी संयन्त्रमाथि नै प्रश्न उठेको छैन। विद्यमान कानूनी प्रणालीबारे समेत बहस शुरू भएको छ। घटनाको 6 दिन सरकारले पीड़ित परिवारसँग सम्झौता त गर्यो, तर यसबीचमा मृतक बालिकाको गोपनीयताबारे सरकार, संचार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र अधिकार कर्मीहरूले नै ख्याल राखेनन्। कतिसम्म भने यो घटनामा जोड़िएका मन्त्रीहरूले पीड़ित बालिकाको गोपनीयता कायम राख्नुपर्ने कानूनी व्यवस्थाकै उल्लंघन गरेका छन्। सरकार र पीड़ित पक्षबीच भएको सम्झौता पत्र जुन सरकारी पक्षले नै सार्वजनिक गर्यो, त्यसमा पनि पीड़ित बालिकाको गोपनीयता उल्लंघन गरिएको छ। गृहमन्त्री सुधन गुरूङ, कानून मन्त्री सोभिता गौतम, भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, महिला तथा बालबालिका मन्त्री सीता बादी र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीद्वारा हस्ताक्षरित सो सम्झौता पत्रमै पीड़ित बालिका र उनको परिवारको नाम उल्लेख गरिएको छ। कानून बनाउने र कार्यान्वयन गराउने जिम्मेवारी बोकेका 5-5 मन्त्रीले हस्ताक्षर गरेको दस्तावेजमै कानूनी प्रावधानको उल्लंघन गरिएको छ। नेपालको अपराध पीड़ित संरक्षण ऐन 2075 दफा 6 गम्भीर प्रकृतिका अपराधको अनुसन्धान चलिरहँदा पीड़ितको गोपनीयता पूर्ण रूपमा कायम गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ। जबरजस्ती करणी, हाड नाता करणी, मानव बेचबिखन र यौन दुर्व्यवहार जस्ता घटनाको अनुसन्धान, तहकीकात, अभियोजन र अदालती कार्यवाहीको सिलसिलामा पीड़ितको गोपनीयता ख्याल गर्नुपर्ने कानूनी बाध्यता छ। सोही दफाको उपदफा 2 भनिएको छ, यस्ता कसुरमा कसैले पनि पीड़ितको पहिचान कुनै पनि रूपबाट प्रकट गर्नु हुँदैन। तर कानूनको यो मर्मलाई कुल्चिँदै मन्त्री र उच्च अधिकारीहरूले नै सामाजिक सञ्जालमा पीड़ित परिवारको तस्विर छ्यापछ्याप्ती बनाएका छन्। गृहमन्त्री गुरूङले सामाजिक सञ्जालको पोस्टमा घटनाको फेरिस्त मात्रै दिएनन्, पीड़ित बालिकाको नाम र उमेर पटक पटक उल्लेख गरेका छन्। यस्तै शैली कानून मन्त्री, महिला तथा बालबालिका मन्त्री र कृषि वन तथा वातावरण मन्त्रीले समेत देखाएका छन्। उनीहरूले समेत बिना कुनै संकोच सामाजिक सञ्जालमा पीड़ित परिवारको तस्विर नै पोस्ट गरेका छन्। मन्त्रीहरूले पीड़ितको गोपनीयताबारे कति पनि संवेदनशील नभएका बेला संचार मन्त्री विक्रम तिमिल सिन्हाले सामाजिक सञ्जालमा विद्यमान कानूनी व्यवस्थाबारे सम्झाइरहेका थिए। यो बलात्कार, यौन हिंसा जस्ता गम्भीर अपराधका घटनामा पीड़ितको पहिचान खुल्ने तस्विर वा अन्य सामग्री प्रकाशन तथा प्रसारण गर्नु अत्यन्त संवेदनशील र गम्भीर गैर कानूनी कसुरको विषय हो। यौन हिंसाका पीड़ित बाल बालिकाको पहिचान सार्वजनिक गर्नु अझै गम्भीर कसुर हो, उनले फेसबुकमा लेखेका छन्। त्यसैले सबै संचार माध्यम, पत्रकार, संचारकर्मी तथा सामाजिक संचार प्रयोगकर्ताहरूलाई गम्भीरतापूर्वक आग्रह गर्छु, पीड़ितको पहिचान खुल्ने तस्विर, भिडियो वा अन्य सामग्री प्रकाशन वा पुनः प्रसारण नगरौ, प्रकाशित भइसकेका त्यस्ता सामग्री समेत तत्काल हटाउने काम गरौ। अधिवक्ता प्रवीण भट्ट गोपनीयता कायम गर्नुको अर्थ पीड़ितको नाम मात्र लुकाउनु नभएको बताउँछन्। उनी भन्छन्, परिवारको फोटो देखाउँदा, गाउँको नाम उल्लेख गर्दा वा बुवा आमाको नाम खुलाउँदा पनि पीड़ितको पहिचान अप्रत्यक्ष रूपमा सजिलै प्रकट हुन्छ। त्यसैले अनुसन्धान गर्दा बुवा आमाको नाम लुकाउने, वास्तविक स्वर बदल्ने र परिवारको पहिचान खुल्ने, कुनै पनि सामग्री बाहिर नल्याउने कुरामा गम्भीर ध्यान दिनु आवश्यक छ, नत्र गोपनीयताको कानूनी संरक्षण कागजमा मात्र सीमित हुन सक्छ। यस्तै अधिवक्ता विराज थापा, राज्यको जिम्मेवार निकायबाट भएको यो लापरवाहीले समाजमा गलत भाष्य स्थापित गर्ने खतौरा औल्याउँछन्। उनी भन्छन् गृहमन्त्री र जिम्मेवार व्यक्तिहरूले पीड़ितको तस्विर भिडियो सार्वजनिक गर्ने वा सम्झौतामा वास्तविक नाम खुलाउने जस्ता कार्य गर्नु पूर्णत गलत छ, यसले गलत भाष्य बनाउन सक्छ। नेपालको संविधानको धारा 28 प्रत्येक नागरिकको गोपनीयताको हक सुनिश्चित गरेको छ भने धारा 39 बाल बालिकाको विशेष संरक्षणको हकको प्रत्याहुति गरेको छ। गोपनीयताको संरक्षणमा नेपालको कानून फितलो नभए पनि कार्यान्वयन पक्ष भने निकै दयनीय छ। अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्ने हो भने धेरै देशमा यौन अपराधका पीड़ितको पहिचान खुलाउनुलाई गम्भीर अपराध मानिन्छ। हालै छिमेकीमा रहेको भारतको सर्वोच्च अदालतले सन् 2018 ऐतिहासिक आदेश जारी गर्दै बलात्कार तथा यौन हिंसाका पीड़ितहरूको गोपनीयता र मर्यादाको रक्षा गर्नु राज्य संचार माध्यम र समाजको अनिवार्य कर्तव्य रहेको ठहर गरेको थियो। अदालतले पीड़ितको मृत्यु भइसकेको अवस्थामा वा परिवारको सहमति प्राप्त भएको खण्डमा समेत उनीहरूको पहिचान खुलाउन नपाइने कड़ा व्यवस्था गरेको छ।
0: एमालेमा पेचिलो बन्दै गएको समग्र नीति र नेतृत्व पुनर्गठनको मुद्दा प्रक्रियागत रूपमा पनि असहज देखिएको छ। पार्टी पुनर्गठनका लागि विधान महाधिवेशन र महाधिवेशन प्रतिनिधि परिषदमा जान केन्द्रीय कमिटिले निर्णय गर्नुपर्ने हुन्छ, तर केन्द्रीय कमिटिमा पार्टी अध्यक्ष केपी शर्मा ओली पछिकै बहुमत भएकाले प्रक्रियागत रूपमा यो मुद्दा अघि बढ़ाउन सहज नहुने देखिएको हो। उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरूले पुनर्गठनको विषय उठाए पनि ओलीले त्यसलाई पार्टीमा छलफल र सार्वजनिक कार्यक्रमहरूमा बोल्ने क्रममा ठाडै अस्वीकार गरिसकेका छन्। उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा पार्टीको नीति र नेतृत्व पुनर्गठनका लागि सुझाव दिन कार्यदल गठन गरिएको थियो। महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनमा पार्टीको नीति र नेतृत्व परिवर्तनका लागि विधान महाधिवेशन र प्रतिनिधि परिषद भेलाको प्रस्ताव गरिएको छ। प्रतिवेदनमा विधान महाधिवेशन गरी नेताको निश्चित उमेर हद र कार्यकाल तोक्ने प्रस्ताव छ, तर ओलीले त्यसमा असहमति जनाउँदै प्रतिवेदन संशोधन गरी पुनर्गठनको सट्टा पुनर्जागरण शब्द प्रयोग गर्न भनेको एक पदाधिकारीले बताए। पुनर्गठनको सो प्रतिवेदन 7 प्रदेश र पार्टीका विभागहरू गरी 13 भेलाको सुझावका आधारमा महासचिव पोखरेलले लेखेका हुन्। तलबाट आएका सुझावका आधारमा प्रतिवेदनको मसौदा तयार पारिएकाले त्यस विपरीत जानु कार्यकर्ताको भावनालाई व्यवस्था हुने मत उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले राख्दै आएका छन्। एक पदाधिकारीले भने तलबाट आएका जायज सुझावलाई व्यवस्था गर्ने हो भने पार्टी पुनर्गठन कसरी हुन्छ, तलका सुझावलाई कार्यान्वयन गर्नु उचित हुन्छ। अध्यक्ष ओलीले पार्टी मुख्यालय ललितपुरको च्यासलमा भएको अनुशासन आयोग कार्यक्रममा पुनर्गठनको माग गर्ने प्रति लक्षित गर्दै पार्टीमा अनुशासनहीनता सह्य नहुने बताएका थिए। उनले कम्युनिष्ट आन्दोलनको इतिहासमा 3 पटक पार्टी पुनर्गठन भएको चर्चा गर्दै अहिले पार्टी पुनर्गठन आवश्यक नरहेको बताए। उनको भनाई थियो पार्टीमा महासंकट नपरी पुनर्गठन नगरिने भएकाले अहिले पुनर्गठन शब्दको दुरूपयोग गरिएको छ। कसैले पनि सीमा बाहिर गएर स्वेच्छाचारी ढंगले दृष्टिकोण राख्ने स्थिति हुनुहुँदैन। कुनै पनि विषयमा आफ्ना दृष्टिकोण राख्ने समय हुन्छ। पार्टीको विशेष महाधिवेशन वा प्रतिनिधि परिषद बैठक बस्ने कुरा बेमौसमी बाजा हो। पुनर्गठन कार्यदललाई पार्टीको समग्र नीति नेतृत्व कार्यशैली संगठन रूपान्तरणका लागि कार्यक्षेत्र तोकिएको थियो। कार्यदलले छलफलहरूबाट लिएको सुझावका आधारमा महासचिव पोखरेलले करिब 100 पृष्ठको प्रतिवेदन तयार गरेका छन्। प्रतिवेदनमा विधान महाधिवेशनबाट संविधान संशोधनका विषय र महाधिवेशन प्रतिनिधि परिषदबाट नेतृत्व पुनर्गठनबारे छलफल गरिनुपर्ने प्रस्ताव छ, तर अध्यक्ष ओलीले सो प्रस्तावमा हेरफेर गरी पार्टी पुनर्जागरण अभियान राख्नुपर्ने बताएको कार्यदलका एक सदस्यको भनाइ छ। यसै एमाले सचिव महेश बस्नेतले एमाले पुनर्गठनका नाममा अध्यक्ष ओलीलाई हटाउने मुद्दा सकिएको बताए। विधानको धारा 72 विशेष महाधिवेशन सम्बन्धी व्यवस्था छ। ठोस कार्यसूची र कारण देखाई दुई तिहाई जिल्ला कमिटी वा बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदले लिखित रूपमा विशेष महाधिवेशन माग गरेमा मागपत्र दर्ता गरेको 6 महिनाभित्र केन्द्रीय कमिटिले महाधिवेशन बोलाउनुपर्ने प्रावधान छ। बहुमत हस्ताक्षरकर्ताले माग गरे अनुसार 6 महिनाभित्र विशेष महाधिवेशन नबोलाइए माग गर्ने पक्षले आफै बोलाउने विधानमा व्यवस्था गरिएको छ।

उच्च गुणस्तरको चुनडुङ्गा स्थापित गैडा छाप ब्रान्ड र बजार हुँदाहुँदै 5 अर्ब 25 करोड़ भन्दा बढ़ी दायित्वमा डुबेको उदयपुर सिमेन्ट उद्योग पुँजी अभावमा बन्द हुने अवस्थामा पुगेको छ। गत फागुनदेखि उद्योगको उत्पादन ठप्प छ भने 17 महिनादेखि कर्मचारीले तलब पाएका छैनन्। कुनै समय नेपालको गौरवका रूपमा चिनिएको उदयपुर सिमेन्ट धराशयी हुनुमा लामो समयदेखि आर्थिक संकट, व्यवस्थापकीय अस्थिरता, पुरानो प्रविधि, राजनीतिक हस्तक्षेप र श्रमिक समस्याको चक्रमा फस्नु मुख्य कारण मानिएको छ। दैनिक 800 मेट्रिक टन उत्पादन क्षमता भएको उद्योगको मेसिनरी र प्रविधि झण्डै 4 दशक पुराना छन्। अहिले उद्योग आफ्नो क्षमताको करिब 35-40% आसपास मात्र उत्पादन गर्न सक्ने अवस्थामा पुगेको छ। पुराना मेसिन बारम्बार बिग्रने, मर्मत खर्च बढ़ने, इन्धन तथा ऊर्जाको खपत बढ़ी हुने र उत्पादन पटक पटक अवरूद्ध हुने समस्या उद्योगको नियमित चुनौती हुन्। उद्योगमा कार्यरत श्रमिक शंकर थापाका अनुसार तलब नपाउँदा घर चलाउने हमेहमे परेको छ। छोराछोरीको पढ़ाईमा समेत समस्या भएको र ऋण लिएर घर चलाउनु परेको उनले सुनाए। कतिपय कर्मचारीसँग बिरामी हुँदा उपचार खर्च समेत नभएको अर्का श्रमिक चक्र कार्कीले बताएका छन्। 10 जना मजदूरले तलब पर्खदा पर्खिँदै मृत्युवरण गर्नु परेको र तलबको आशामा बसेकाहरू अधिकांश ऋणमा डुबेको उनको भनाइ छ। उद्योगका निमित्त महाप्रबन्धक बैजनाथ छाका अनुसार उद्योगले तिर्नुपर्ने दायित्व 5 अर्ब 25 करोड़ रूपियाँ भन्दा बढ़ी पुगिसकेको छ। उद्योगका 30 बैंक खातामध्ये सबैजसो रोका छन्। आपूर्तिकर्ताको भुक्तानी समयमा गर्न नसकेपछि कतिपय अदालतको बाटो रोजेका कारण खाता बन्द भएका छन्। पछिल्लो पटक फागुनदेखि मेसिनमा समस्या, कोइला, जिप्सन लगायतका कच्चा पदार्थ अभावले पनि उद्योग बन्द अवस्थामा छ। निमित्त महाप्रबन्धक झाका अनुसार उद्योगसँग कच्चा पदार्थ खरिद गर्ने रकम समेत छैन। उद्योगका अध्यक्ष समेत रहेका उद्योग मन्त्रालयका सहसचिव युवराज अधिकारीले हाल सरकारबाट उदयपुर सिमेन्ट उद्योग सञ्चालनलाई औपचारिक कुनै कार्यक्रम नआएको

0: शान्तिपुर डायरीमा अब बाँकी प्रसंग। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। यसअघिको सत्ता सहयात्री नेपाली कंग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिएका हुन्। प्रदेश सभामा हिजो भएको मतदानमा कार्कीको पक्षमा 57 मत परेको छ। यो मत विश्वासको मतका लागि आवश्यक बहुमत भन्दा बढ़ी हो। विपक्षमा 22 मत परेको छ। विश्वासको मतको पक्षमा सत्तारूढ़ नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका प्रदेश सभा सदस्यले मतदान गरेका हुन्। कोशी प्रदेशमा एमालेका 40 र नेपाली कम्युनिष्ट पार्टीका 17 सदस्य छन्। मुख्यमन्त्री कार्कीको विपक्षमा नेपाली कंग्रेसका प्रदेशसभा सदस्यले मतदान गरेका छन्। कंग्रेसका 29 सांसद मध्ये 22 जनाले विपक्षमा मतदान गरेका हुन्। राप्रपाका प्रदेशसभामा सभामुख सहित 5 सदस्य छन्। उनीहरूले मतदानमा भाग लिएनन्। जनता समाजवादी पार्टीकी एकमात्र प्रदेशसभा सदस्य निर्मला लिम्बू पनि बैठकमा उपस्थित भएनन्। यसैबीच बागमती प्रदेशसभाको हिजोका लागि तय भएको बैठक स्थगित भएको छ। विशेष कारणवश बैठक बस्न नसकेपछि उपसभामुख बैठकको मिति र समय परिवर्तन गरेका हुन्। प्रदेश सभा सचिव रामकुमार पौडेलद्वारा जारी सूचना अनुसार बैठक आज दिउँसो 4 बजे पुनः बस्नेछ। नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने प्रयोजनका लागि हिजो दिउँसो 1 बजे बैठक बोलाइएको थियो। त्यसपछि बैठकको समय पटक पटक परिवर्तन गरी साँझ 5 बजे र अन्तिममा 8 बजेका लागि तोकिए पनि बैठक बस्न सकेन। सत्तारूढ़ नेकपा एमाले र राप्रपाभित्र देखिएको विवादका कारण मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी बैठक एक दिन सारिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार विश्वासको मत जुटाउन मन्त्रालयको संख्या बढ़ाउने तयारीमा समेत भइरहेको छ। हाल मुख्यमन्त्री सहित 8 मन्त्रालय रहेको बागमतीमा मन्त्रालयको संख्या 11 पुर्याउने तयारी गरिएको बताइएको छ।
1: कान्तिपुर डायरीमा कान्तिपुर सविस्तारको पालो। पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढ़दै गएको छ। समय र आर्थिक अवस्था मिल्नेहरू हप्तामै एकपटक घुम्न निस्कन्छन्। केही महिना वा वर्षमा एकपटक घुम्नेहरू पनि उत्तिकै छन्। विशेष गरी नयाँ ठाउँको खोजी गर्ने र लामो दूरीको पदयात्रा गर्न रूचाउनेहरूको संख्या बढ़्दो छ। यस्तै पदयात्रा रूचाउनेहरूको लागि ताप्लेजुङको पापुङ स्थित लोदेन तोक्पे गोला क्षेत्र नयाँ गन्तव्य बन्दै गएको छ। त्यहाँको प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावनाबारे पाँच सहकर्मी लक्ष्मी गौतमले तयार पारेको सामग्री।
2: ताप्लेजुङको मिक्वा खोला गाउँपालिका 5 पापुङमा पर्छन् लोदेन र तोक्पे गोला क्षेत्र, जहाँ पुग्न सदरमुकाम फुङलिङबाट फुङफुगे झरना हुँदै अगाडि बढ्नुपर्छ। फुङफुगे झरनासम्म सवारी साधनको सुविधा भए पनि त्यहाँबाट पैदलै अघि बढ्नुपर्छ। अगाडि बढ्दै जाँदा सिम्बुक, च्याङसुमा र सिद्राटार जस्ता ठाउँ भेटिन्छन्, जहाँका झरना छहरा र हरिया फाँटले यात्राको थकाई बिर्साउँदै लैजान्छन्। यस क्षेत्रका चौरमा चरिरहेका भेडा चौरीका बथान हेर्दै अगाडि बढ्दा लोदेन पुगिन्छ। समुद्री सतहबाट करिब 4,100 मिटर उचाइमा रहेको लोदेन क्षेत्रमा साना ठूला दर्जनौ पोखरी छन्, जसमध्ये लाम पोखरी, कुइने पोखरी, सोना पोखरी र काल पोखरी यहाँका प्रमुख आकर्षण हुन्। पोखरी आसपास फुल्ने केन्जो, सुनपाती र भैरुङपाती जस्ता हिमाली वनस्पतिले यहाँको सौन्दर्य थप बढाएका छन्। यहाँ पुग्ने पर्यटकले स्थानीय हिमाली जीवन शैली पनि नजिकबाट अनुभव गर्न पाउँछन्। केही स्थानीयले होम स्टे सञ्चालन शुरू गरेका छन्। सीमित संख्याका होम स्टे सँगै चौरी र भेडाका गोठमा पनि पर्यटकका लागि खाना र बासको सुविधा पाइन्छ।
3: मैले चाहिँ तोक्पे गोलामा चाहिँ होम स्टे सञ्चालन गरेको छु र मैले चाहिँ गोठ पनि पालेको छु। वर्षमा चाहिँ तोक्पे गोलामा चाहिँ 80-90 जना चाहिँ पर्यटनहरू चाहिँ आउने गरेको छ।
4: धेरै आउँछ पोखरी गोठमा, यता 12 गोठ छ। 12 गोठमा अनि कुनै गुफातिर जान्छ, 3-2 गोठ गुफातिर जान्छ अनि त्यहाँदेखि
2: लोदेनबाट अझ माथि बढेपछि पुगिन्छ तोक्पे गोला। तोक्पे गोला वरिपरि देखिने हिमाली दृश्य, पोखरी र खुल्ला चौरले यात्राको थकाई साम्य पार्छ।

0: यति धेरै प्राकृतिक सौन्दर्यताले भरिपूर्ण हुँदा हुँदै पनि लोदेन तोक्पेगोलामा पुग्ने पर्यटकको संख्या भने निकै कम छ। पछिल्लो समय करिब 50-100 जनासम्म मात्रै पर्यटक यहाँ आइपुग्ने गरेका छन्। तर जो यहाँ पुग्छन् उनीहरू भने प्रकृतिसँग रमाउँदै भरपूर आनन्द लिन्छन् र हिमाली जीवनको सम्झनाका तरेलीहरू बोकेर फर्कन्छन्।
1: यहाँबाट सबै हिमालयको देखि हिमालय धाराहरू सबै देखिरहेको छ, धाराहरू सबै देखिरहेको छ, हरेक सबै देखिन्छ, सतर्कता पनि आइरहेको छ। अहिले आउनु चाहिँ धेरै प्रकृतिको आइरहेको छ, पहिलाभन्दा धेरै बढेको छ। पहिला अगाडि त धेरै थिएन, अहिले धेरै बढिरहेको छ। हुनु त धेरै जस्तो हाम्रो नेपाली साथीहरू पनि आएको छ।
2: मलाई चाहिँ यो ताप्लेजुङ जिल्लाको लोदेन क्षेत्र, तोक्पेगोला क्षेत्र आउँदै गर्दा चाहिँ एकदमै राम्रो लाग्यो। यहाँ चाहिँ एकदमै धेरैवटा धार्मिक तरिकाले पनि आस्था भएको पोखरीहरू रहेको छन् र त्यस पछाडि हरिया पाटनहरू, अनि यहाँ चाहिँ चौरी पालकहरूको जीवनशैलीहरू पनि नजिकैबाट आफ्नै आँखाले देख्न सकिन्छ र धेरैवटा झरनाहरू पनि देख्न सकिने रहेछ। र आगामी दिनमा सरकारले चाहिँ यसको चाहिँ पूर्वाधारको निर्माणहरू राम्ररी गर्यो भने चाहिँ मैले चाहिँ यो क्षेत्रको एकदमै पर्यटनमा धेरै सम्भावना देखेको छु।
0: फुङमिङबाट फुङफुङ्गे झरना, सिम्बुक, लोदेन हुँदै तोक्पेगोला पुगेर पुनः फुङलिङ फर्किन कम्तीमा 8 दिनको समय छुट्याउनु उपयुक्त हुने यहाँ पुगेर फर्किएकाहरूको सुझाव छ। प्राकृतिक सौन्दर्य र हिमाली जीवन शैलीको अनुभवका लागि लोदेन र तोक्पेगोला पुग्नेहरूका लागि भने यो केवल घुम्ने ठाउँ मात्रै होइन, फर्किएपछि सम्झिरहने एउटा अविस्मरणीय क्षण नै बन्ने गर्छ। रेडियो कान्तिपुरका लागि लक्ष्मी गौतम, 5 थर।
3: कान्तिपुर सविस्तार।
4: हेटौडा अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढ़ेको छ। केही दिनदेखि भाइरल ज्वरोको प्रकोप बढ़ेसँगै अस्पतालको आकस्मिक कक्ष लगायतमा बिरामीको चाप बढ़ेको हो। हेटौडा लगायत क्षेत्रमा ज्वरोको प्रकोप बढ़दै गएपछि आकस्मिक कक्षका सैया दुईदेखि 3 जनासम्म बिरामी राखेर उपचार गर्नु परेको हेटौडा अस्पतालका स्वास्थ्य कर्मीले बताए। अहिले दैनिक 300 जना हाराहारीमा आकस्मिक कक्षमा बिरामी आउने गरेको अस्पतालले जनाएको छ। यी मध्ये 70% भाइरल ज्वरो, टाइफाइड र पखालाका बिरामी आउने गरेको हेटौडा अस्पतालका प्रवक्ता उत्सव चौलागाईले बताए। कक्षको एउटा सयमा 3 जनासम्म बिरामी राखेर उपचार गरिरहनु परेको उनले बताए। बिरामीको संख्या बढ़ेसँगै अस्पतालको प्रयोगशालामा समेत भीड़ बढ़ेको हाम्रा सहकर्मीले जनाएका छन्। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

ब्रेकपछि कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। आजबाट 18 संस्करणको नाडा अटो शो 2026 शुरू हुँदैछ। नाडा अटो शोमा यसपटक अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिबारे जानकारी गराइनेछ। शोमा सुप्रदी यात्रीले नेपालमै तयार पारेको विद्युतीय स्कूटर यात्री पिटुको अटो शोको आकर्षण बन्ने अपेक्षा गरिएको छ। जी वान ह्युमनाइड रोबोट र गो टू क्वाड्रुपेड रोबोट पनि आकर्षणमा रहने आयोजकले जनाएको छ। नेपालमै एसेम्बल गरिएका दुई पाङ्ग्रे सवारी अटो शोमा प्राथमिकताका साथ राखिने बताइएको छ। एसेम्बलिङ उद्योगलाई आधार मानेर नेपालमै उत्पादन भएका टायर, लुब्रिकेन्ट, ब्याट्री, स्पेयर पार्ट सहितका स्टल रहने नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले जानकारी दिए। अटो शोमा संस्था स्थापनाको 50 वर्षको गोल्डेन जुब्ली पनि सेलिब्रेशन गर्ने तयारी रहेको छ। नाडामा 200 स्टल रहनेछन्। 150 ब्रान्डको सहभागी जनाइएको छ। शोमा 23 यात्रुवाहक, 25 चार पाङ्ग्रे, 17 हल्का व्यावसायिक र 13 दुई पाङ्ग्रे ब्रान्ड सहभागी हुनेछन्।

0: हेल्थसँग कहिले गर्दैन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। भारतको तमिलनाडु राज्यका मुख्यमन्त्री जोसेफ विजयले वार्षिक 2.5 लाख भारूभन्दा कम आय भएका प्रत्येक परिवारलाई वर्षमा 3 वटा निशुल्क एलपीजी सिलिण्डर उपलब्ध गराउने घोषणा गरेका छन्। विधानसभा बैठकमा उनले यसको घोषणा गरेका हुन्। अन्नपूर्णी सुपर सिक्स नाम दिएको सो योजना सन् 2027 कार्यान्वयनमा आउनेछ। यसबाट करिब 1.3 करोड़ परिवार लाभान्वित हुने अपेक्षा गरिएको छ। योजना अन्तर्गत योग्य लाभग्राहीले खरिद गरेका 3 वटा एलपीजी सिलिण्डरको रकम सिधै उनीहरूको बैंक खातामा जम्मा गरिनेछ। यसका लागि राज्य सरकारलाई वार्षिक करिब 4,000 करोड़ भारू खर्च हुने अनुमान गरिएको छ। योजना घोषणा गर्दै विजयले खाड़ी क्षेत्रमा जारी युद्धका कारण खाना पकाउने ग्यासको अभाव हुनुका साथै सिलिण्डरको मूल्य बढ़दा परिवारमाथि थप आर्थिक भार परेको बताए। यसैबीच मुख्यमन्त्री विजयले महिलालाई लक्षित गर्दै निशुल्क बस यात्राको दायरा विस्तार गर्ने पनि घोषणा गरेका छन्। उनका अनुसार अब महिलाका लागि निशुल्क बस यात्रा सरकारी बस एक्सप्रेस र डिलक्स बसमा समेत लागू हुनेछ। निशुल्क यात्रा सुविधा लिन महिलाका लागि आएको सीमा वा यात्राको संख्यामा कुनै सीमा नतोकिने उनले बताए।
3: कान्तिपुर डायरीमा अब खेल समाचार। नेपाल ए ले अस्ट्रेलियाको टप एन टी ट्वेन्टी सिरिजमा पहिलो जित हात पारेको छ। नेपाल ए ले डार्विनको माराका क्रिकेट मैदानमा होवर्ड हरिकन्स एकाडेमीलाई 39 रनले पराजित गरेको हो। हरिकन्सको यो लगातार तेस्रो हार हो। नेपाल ए ले प्रतियोगितामा पहिलो विजय हात पारेको छ। पहिलो दुई खेलमा नेपाल ए लाई नर्थन टेरिटरी स्ट्राइकले 8 विकेट र बंगलादेश हाई पर्फर्मेन्स 11 9 विकेटले पराजित गरेको थियो। तर नेपाल ए ले सोमबार ब्याटिङ र बलिङ दुवैमा सुधार गर्दै पहिलो जित हात पारेको हो। टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपाल ए ले निर्धारित 20 ओभरमा 8 विकेट गुमाई 154 रन बनाएको थियो। जवाफमा आएको होबर्ट हरिकन्स 18.3 ओभरमा 115 रनमा अल आउट भयो। नेपालले आज अस्ट्रेलियन क्यापिटल टेरिटरीसँग खेल्नेछ।
2: अब मौसम सम्बन्धी जानकारी। देशभर साधारणतया बादल लाग्नेछ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मध्य प्रदेश लगायत कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै मध्य तथा कोशी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। उपत्यकाको न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम 31 डिग्री पुग्ने अनुमान गरिएको छ। सूर्योदय आज बिहान 5:33 भयो भने सूर्यास्त भरे साँझ 6:38 हुनेछ। हवस् त कान्तिपुर डायरी, अहिलेलाई यति नै। बिहान 9 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ। अहिलेलाई सुनिता र तारा विदा हुन्छौ। नमस्कार।

0: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सयपत्री डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।
3: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउन, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खातबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कान फुलौती टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9840।
2: रेडियो शङ्खुवा सभा, समय सूचक, अहिले बिहानको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852055768।
6: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ चार 029575147147।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, स्टिम जिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिम जिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा। सम्पर्क नम्बर 029562201 97429222।
3: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ तीजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी सङ्खुवा सभा। सम्पर्क 98562017।
2: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
4: उपलब्ध सुविधाहरू 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 029551165, 98421552504, 98421926987 र 98520519906।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
5: ओहो सर, यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउँ न भाइ।
7: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
6: रबिन टेलर्स, खातबारी नगरपालिका नौ, तुमलिङ चार, राधा कृष्ण मन्दिर अगाडि।
7: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 9860-9640-00
7: र 9819-32-77-75।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 9843-47-262,
8: 9010-55-55-85
6: र वाट्सएप नम्बर 9520-28-646।
9: ओहो लु नमस्कार है सर।
10: ओहो लु नमस्कार है सर। नमस्कार।
9: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
10: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
9: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
11: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
9: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
11: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
9: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
11: ठटाल टेलरिङ सेन्टर, खाँदबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
9: डिजाइनर सुमन ठटाल, 9865-39-444
11: र 0295-90-155।
12: More style, more design. Total Tailors.
13: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0929-575-267, मोबाइल नम्बर 9865-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
14: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
14: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
14: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
6: दाँत खोल्ने, दाँत सफा गर्न
14: एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
14: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
14: बाङ्गो टिङ्गो दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
14: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट, सेउ, सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
6: सम्पर्क नम्बर 0295-90-667 र 9842-22-667।
15: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
16: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
15: हाम्रो सेवाहरू
16: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खादारी एक सङ्खुवा सभा।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है वडाध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
4: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, छैन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 98420872776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादारी एक बुद्धसुकबाट दूरसञ्चार जाने बाटो।
9: ओहो लु नमस्कार है सर।
10: ओहो लु नमस्कार है सर।
9: नमस्कार, अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
10: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
9: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
11: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संखुवा सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
9: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
11: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
9: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
11: छटाल टेलरिङ सेन्टर, खातबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
9: डिजाइनर सुमन ठटाल, 98615349444
11: र 0295901555।
12: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
13: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खातबारी एक, खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98009 00 62।
14: होइन ए मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
15: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
14: यो बुढेसकाल लागेपछि त नानी, आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
15: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
5: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
15: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
5: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
15: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
5: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
15: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
5: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
15: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
5: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
15: थप जानकारीको लागि 029562061
5: 029573315
15: र 98520607
5: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
16: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
17: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैतालास फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
18: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98525557
19: साथै 98525577 मा व्हाट्सएप बाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
15: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
15: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
15: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
5: दाँत खोल्ने, दाँत सफा गर्ने,
15: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
15: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
15: बाङ्गो टिङ्गो दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
15: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, छेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
5: सम्पर्क नम्बर 029590667 र 98422667।
20: आयो सबको घर घरमा।
21: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
22: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
21: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57-841 र 029562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
23: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
15: किन र काका?
0: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
1: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
0: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
1: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
0: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
1: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
0: सम्पर्क 0291404084 र 98045487।
2: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
3: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
24: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था।

0: 0129561165 98421524 98421926987 र 98520519906
1: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो संख सभा 95.5 मेगाहर्ज।

0: उच्चको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्म्यो। उफ, कुन जन्मको पाप थियो कुनि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557।
0: साथै 98525557 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिक उत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मन्सुली चामल ₹58 प्रति केजी, अरुवा सोना मन्सुली चामल ₹1425 प्रति बोरा, इस्टिम दिरा मसिनो चामल ₹87 प्रति केजी, इस्टिम दिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी संखुवा सभा। सम्पर्क नम्बर 0295625201, 97449222।
5: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ तीज रत्न आँखा तथा कान उपचार केन्द्र खानबारी संखुवा सभा।

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 9843447262,
0: 9010555580
2: र वाट्सएप नम्बर 9852286646।
3: प्रारम्भ भइसकेको छ। त्यस्तै गरेर आजको दिनमा विशेष गरी उत्तर छाडा नक्षत्र 44 घडी 34 पाला रात्रिको 11:29 आयुष्मान योग 9 घडी 30 पाला आज आनन्द युगमा कौलपकरण रहेको छ। 32 घडी 15 पाला आज आनन्द युगमा भने मानस योग। आजको दिनमानको समय 32 घडी 8 पाला बिहान सूर्योदय 5:39 जाँदा भयो। साँझ सूर्यास्त 6:31 रहनेछ। आज प्रदोष व्रत छ। आज मंगलबारको प्रदोष व्रत भगवान शिवको उपासना गर्ने महत्वपूर्ण दिन रहिआएको छ। अब कार्यक्रममा रहेर प्रस्तुत गरौं आजको ग्रह गोचर। सूर्य यतिखेर विशेष गरी सिंह राशिमा रहनु भएको छ भने चन्द्रमाको अवस्था यतिखेरको अवस्थामा हेर्दा मकर राशिमा रहनु भएको छ। मंगल मिथुन राशिमा रहनु भएको छ भने बुध सिंह राशिमा हुनुहुन्छ। बृहस्पति कर्कट राशिमा, शुक्र कन्या राशिमा रहनु भएको छ। शनि ग्रह मीन राशिमा, त्यस्तै गरेर राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा ग्रह गोचरहरूबाट संकेत देख्न सकिन्छ यो जानकारी सहित। अब भने कार्यक्रममा रहेर प्रस्तुत गर्छु तपाईँको राशिफल। तभन्दा पहिले आज जन्मिने सम्पूर्ण जातकको भने मकर राशि रहनेछ है। आज उत्तर छाडा नक्षत्रमा जन्म रहनेछ। रात्रिको 11:29 भने तत्व प्रान्त श्रवण नक्षत्रमा जन्म रहनेछ। तथापि राशि भने मकर नै रहनेछ। अब ढिलो नगरिकन तपाईँको दिन कसरी व्यतीत हुन्छ, तपाईँको राशिले के भन्छ भन्नेतर्फ हामी लागिहाल्छौ। अबको क्रममा तपाईँको मेषवादि बारो राशि फल यस प्रकार छ। सबैभन्दा पहिलो राशि मेष राशि हुनेको लागि उन्नति राम्रो छ, प्रगति पनि असाध्य राम्रो हुन्छ। धार्मिक क्षेत्रमा मनहरू वृद्धि रहनेछ भने खेलकुदका क्षेत्रमा पनि उन्नति नै देखिने यो राशिलाई संकेत छ। काम गर्दाखेरि आज निकै रमाइलो रहनेछ। आज तपाईँको लागि काममा सहज हुनेछ। साथीभाइसँग घुमफिर गर्दै नयाँ ठाउँको अवलोकन पनि गर्ने सौभाग्य प्राप्त छ। जागिरमा पदवृद्धि हुन्छ। पढ़ाईमा भने अलिकति कमजोरी हुने हो कि भन्ने मनमा शंका लिँदै पढ़ाईमा अलि मेहनत गर्नुहोला, शुभ हुन्छ। कर्म बलवान हुनुका साथसाथमा अलिकति ग्रहलाई यतिखेर हेर्दा आठौं चन्द्रमा भएकाले कहिलेकाहीँ चटपटेको भएर आउन सक्छ। आज मन भाँचिन्छ भनौं, अरूले प्याच बोल्दा तपाईँको मन दुख्न सक्छ। साथीभाइसँग सजग रहनु, आज धेरै बोल्नुभन्दा शान्त रहेर भगवानको नाम संकीर्तन गर्दा शुभ हुने लक्ष्मण मिथुन राशिलाई संकेत छ। कर्कट राशि हुनेको लागि गर्दै आएका कामबाट पनि सफलता मिल्ने खालका योगहरू छन्। मान सम्मानमा वृद्धि हुन्छ। लग्नमा बृहस्पति, सातौं चन्द्रमाले वैदेशिक काम र प्रेममा सफलता, जागिरमा भने अलिकति केही कमी कमजोरी हुन सक्ने योग रहेको छ। स्वास्थ्यमा केही गडबडी हुन सक्छ। औषधि मूल्यमा धन खर्च वृद्धि छ। मान सम्मानमा पनि वृद्धि रहनेछ भने आँटेका ताकेका कामबाट पनि शुभ रहन सक्ने योग रहेको छ। कन्या राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। तपाईँको लागि कार्य सूचीहरू अलिकति केही कमी कमजोरी हुन सक्छन्। साथीभाइसँग मनमुटाव वृद्धि रहने खालका योगहरू छन्। आजको दिनमा तपाईँको आफ्नो गोप्य कुराहरूलाई विशेष सुरक्षित राख्नुहोला, गोप्य भंग नगर्नुहोला। आजको दिनमा शत्रुले तपाईँको कुरा काट्नेको संख्यामा वृद्धि रहने योग देखिन्छ।
4: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
4: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
5: सम्पर्क
4: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 9843597658 9142373601।
5: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: मन असाध्य प्रसन्न रहनेछ। आजको दिनमा तपाईँलाई खेलकुदका क्षेत्रमा मन जान सक्छ। कृषि र पशु चौपायबाट मनज्ञ धनार्जन गर्न सकिने योग राम्रो छ। यात्रा पनि सुखद बन्ने भएकाले नयाँ कामको पनि थालनी गर्दा राम्रो हुन्छ। सोचेका कामहरू परिपूर्ण हुने खालका योगहरू राम्रो छ। मान सम्मानमा वृद्धि रहनेछ। आध्यात्मिक चिन्तन सँगसँगै आजको दिनमा फाइदा निकै राम्रो रहनेछ। आजको फाइदाले भोलिका दिनमा पनि काम गर्न सक्ने योग छ। धनस्थानमा रहेको चन्द्रमाले गर्दा तपाईँको दिन भने सुखद बन्न सक्छ। विशेष गरी शेयर बजारमा मनज्ञ धनार्जन गर्न सकिने योग छ। व्यापार बिजनेसमा लाभ लिन सकिने योग रहेको छ। सातौं मंगलले जग्गा सम्बन्धीको काम गर्नेहरूको लागि भने विशेष महत्वपूर्ण दिनहरू रहन सक्छ। मकर राशिको लागि लग्नमा चन्द्रमा हुँदा बृहस्पतिको दृष्टि छ। आजको दिनमा सुखद बन्न सक्छ। धेरै दिनपछि आज तपाईँको अधुरा कामहरू पूरा हुन्छन्। आज अचानक नयाँ साथीहरू थपिन सक्ने योग रहेको छ भने घरमा अतिथिहरूको साधु सन्तको सेवा गर्न पनि मिल्ने योग रहेको छ। कुम्भ राशि हुनेको लागि आजको दिनमा 7:30 को शनि 12 चन्द्रमा आजको दिनमा लग्नमा राहु 3 अशुभ ग्रहले तपाईँको लागि टाउको हुने समस्या हड्डीका समस्याहरूले औषधि मूलमा धन खर्च मनमा असाध्य पीर चिन्ताहरू रहनेछ। काम गर्दाखेरि एकदमै धेरै सोचेर मात्र अगाडि बढ्नुहोला। आज प्रदोषको दिन भएकाले शुभको उपासना गर्नु ओम नम शिवाय मन्त्र जप गर्दै अगाडि बढ्नु भयो भने शुभ हुन्छ। अन्त्यमा मीन राशिको लागि भने दिन सुखद छ। 12 घरमा यतिखेर ग्रहहरूले साथ दिइरहेको अवस्थाहरू छ। मान सम्मानमा वृद्धि रहन्छ। नभनेका कामहरू बन्दै जान सक्ने योगहरू राम्रा छन्। आजको दिन कृषि र पशु चौपायबाट सामान्य लाभ पनि आउन सक्ने योग रहेको छ।
4: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
5: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
4: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
5: सम्पर्क
4: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 9843597658 9142373601।
5: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
6: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
7: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
6: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
7: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेको छु। हरेक दिन तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष विशेष जानकारीहरू भने दिने प्रयास गरिरहेका नै छौ। यतिखेर तपाई आउन सक्नुहुन्छ दुईटा नम्बरको बाटो गरेर 98453 97 658 र 98142 73 601 सीधा रूपमा सम्पर्कमा आउन सक्नुहुनेछ। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ। राधे राधे हजुर। कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ यतिखेर तपाईँ? बैतडीबाट मनिषाजी बोल्दै हुनुहुन्छ यतिखेर। कुन रेडियोमा कार्यक्रम सुन्नु भएको छ यतिखेर मनिषाजी? रेडियो बैतडीबाट सुन्दै हुनुहुन्छ। आज कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: छोराको बारेमा।
0: छोराको साल महिना गते समय भनिदिनु त।
1: 2081 साल चैत्र महिना 5 गते।
0: चैत्र महिनाको 5 गते। हजुरको आवाज अलिक घेरघेर भएर आइरहेको छ।
1: चैत्र महिनाको 5 गते मंगलबार।
0: हजुर,
1: बिहान 4:51 आयत मंगलबारको राति बुधबारको बिहान।
0: कुन जिल्लामा भयो जन्म?
1: बैतडी।
0: कति गते राति कति गते बिहान भन्नुभएको?
1: 5 गतेको राति 6 गतेको बिहान।
0: छोरा कि छोरी भन्नुभयो हजुरले? यो
1: छोरा।
0: छोराको नाम 81 सालको चैत्रको 5 गतेको राति 4:51 तर 6 गते बिहान हुने बेला भन्नुभएको छ। राशिको नाम तुबाट तुलसी राम नाम आउँछ, तुला राशि हुन्छ, पञ्चमी भन्ने तिथिमा जन्म भएको छ। त्यो पनि चैत्रको कृष्ण पक्षको पञ्चमी तिथिमा परेको छ, राम्रै हो। लग्न रहेको छ मकर लग्न। मकर लग्नको मालिक शनि धनस्थानमा गएर स्वगृही भएर गएर बसेको छ। एकदम धर्म कर्म गर्दै सम्पूर्ण गुणहरूले सम्पन्न भएर आर्थिक स्थिति राम्रो हुने खालको युग छ। तर यो एउटा कुरा के भन्छु भने, सूर्य ग्रहण युग भन्ने एउटा युग परेको छ तपाईँको छोराको लागि। सूर्य ग्रहण युग अनि दुर्भाग्य युग भएका व्यक्तिहरूलाई पछि गएर वैवाहिक जीवनमा अलि असहज हुन सक्छ, सन्तानमा हानि हुन सक्छ। यो चाहिँ पछिका कुरा रहे, अहिलेको लागि त्यस्तो अशुभ केही पनि छैन, राम्रै हुन्छ, उन्नति प्रगति राम्रै हुन्छ। बेलैदेखि यो सूर्य ग्रहण युगको शान्तिहरू गर्ने, सूर्य ग्रहण युगको पूजापाठहरू गर्ने, यस्ता कर्महरू गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ। है त, सूर्य ग्रहण यो कुण्डलीमा भएको हो, कहिले पनि हटेर जाँदैन। ग्रह शान्ति गर्ने हरेक वर्ष दुई वर्षमा कहिले सकिन्छ, कतै अब 6-6 महिनामा कहिले सकिन्छ। 3-4 जना ब्राह्मण 4-5 जना ब्राह्मण बोलाएर राम्रोसँग शान्तिहरू गर्दै पूजापाठ गर्दै अगाडि बढ्नुहोला, राम्रो हुन्छ। है त, सूर्य ग्रहण योग यति सम्झिनु, अरू केही छैन चिना, असाध्य राम्रो छ। यो 3 वर्षपछि चाहिँ भने भ्रामरी चल्न सक्छ, चुटपटकहरू लाग्न सक्छ। अहिलेको लागि केही छैन, जस्तो आतिनु पर्दैन। 3 वर्ष पछाडि भ्रामरी भन्ने ग्रहको शान्तिहरू गर्ने, भ्रामरीको पूजापाठहरू गर्ने गर्दै अगाडि बढौं। अहिले छुट्टिन्छु। राधे राधे।
1: पढाइ सम्बन्धी
0: मैले भनिसकेँ अघि, पढाइ सम्बन्धी राम्रो हुन्छ, केही आतिनु पर्दैन है। सबै कुरा ठिक छ, तर ठिक छ भनेको के अर्थमा भने, सूर्य ग्रहण युगको शान्ति गर्नु अनि बल्ल राम्रो हुन्छ भने है। फेरि सूर्य ग्रहण युगले कहिलेकाहीँ, यो सूर्य ग्रहण युग भनेको पितृको दोष हो, पितृको दोषले कहिलेकाहीँ अन्य कुराहरू बिगारिन सक्छ, ठूल्ठूला समस्याहरू आउन सक्छ। यो समस्या नआओस् भन्नको लागि त्यसो गर्नुपर्छ है त। अब पहिले पढाउनु न, पहिले 2 वर्षको बच्चा होइन तपाईँ, अहिले व्यवसाय गर्ने अनि छोरा कहिले पाउने भनेर सोचेर हुन्छ है। अहिले छुट्टिन्छु। राधे राधे। हामीसँग कार्यक्रममा हुनुहुन्थ्यो, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। मैले फेरि पनि तपाईँहरूलाई अनुरोध गरेँ, सकभर समय अनुसारको प्रश्न गरिदिनु होला। बच्चालाई अब बल्ल दुधै बालक छ, यसले व्यवसाय के गर्छ भन्दा अब के भन्ने खै मैले, होइन? तपाईँहरू ग्रह शान्ति कति गर्नुहुन्छ, कति गर्नुहुन्न भन्ने कुरामा पनि धेरै कुरा भर पर्छ। फेरि पनि कोही जिज्ञासु हुनुहुन्छ, म स्वागत गर्छु। राधे श्याम हजुर।
2: हेलो हजुर, राधे राधे।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ त्यतिखेर?
2: म डोटी जिल्लाको बडीकेदार गाउँपालिकाबाट।
0: हजुरको शुभ नाम?
2: मेरो नाम भक्त बहादुर धामी।
0: भक्तजी कुन ठाउँमा हुन्छ ठ्याक्कै घर चाहिँ कहाँ हो? बडी केदार कहाँनिर पर्छ?
2: बडी केदारको 4 नम्बर वडा जाने पर्छ सर।
0: अनि गाउँको नाम के हो नि?
2: मेरो गाउँको नाम खेताली हो।
0: तपाईँको गाउँमा सबैले कार्यक्रम सुन्नुहुन्छ कि सुन्नुहुन्न?
2: नै सुन्न त अब सुन्छन् गुरु, सबैले जाने सुन्छन्। तर जाने फोन गर्ने धेरै परिवार जाने धेरै दिन भयो, फोनै लाग्दैन। आज बडा मुस्किल मुस्किलले आज हो लागेको
0: है। आज कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: म त्यो छोराको लागि हो गुरु।
0: साल महिना गते समय भन्नु त?
2: साल 2055 साल असोज महिना 29 गते बिहिबार बिहान 9:27।
0: कुन जिल्लामा भयो जन्म?
2: डोटी जिल्ला।
0: को हो यो मान्छे?
2: छोरा हो गुरु।
0: छोरा हो है। 55 सालको असोजको 29 गते बिहिबार 9:27 भन्नुभएको छ होइन?
2: हजुर हजुर।
0: यहाँबाट हेर्दाखेरि के देखिन्छ भने अश्लेषा नक्षत्रको चौथो पावबाट नाम जोडिएको देखिन्छ होइन? डोलकुमार नाम आउँछ, कर्कट राशि हुन्छ, अश्लेषा भन्ने नक्षत्रले पिरेको छ। अश्लेषाको चौथो पाउले पिता पिर्ने अथवा बाबा पिर्ने भन्छ। अश्लेषाको चौथो पाउको शान्ति तुरन्तै गराउनु राम्रो मानिन्छ। अब यो बच्चालाई बिहामा समस्या छ, अहिले संकट चलेको छ, अङ्गारक युग छ, गुरु चन्द्रलिग परेको छ, बिहामा अन्तर्जातीय बिहा हुन सक्छ होइन? सप्तम घरको मालिक निज भएको छ, पत्नी एकदम रोगी हुन सक्छिन्, एकोरी हुन सक्छिन्, शनि पनि निज छ, अलिक ग्रहहरू बिग्रिएका छन्। मस्त तालले 4-5 जना ब्राह्मण राखेर 1-2 दिन घरमा मजाले शान्ति गराउनु, मजाले पूजापाठ गराउनु राम्रो हुन्छ है। अब तपाईँले आज कति गर्थ्यो? आज राम्रो दिन थियो नि, के गर्ने? अब तपाईँलाई मैले कतिदेखि भनेको छु 9 गते राम्रो दिन छ, अब सायद 11 गते पनि राम्रो छ, अनि 11, 13, 16 के के छ हेर्नुपर्छ, जुराउनु पर्छ। आज जस्तो राम्रो दिन चाहिँ अलिक कमै हुन्छन्, र पनि अरू दिन पनि गर्न मिल्ने दिन हुन्छन्, राम्रै हुन्छ। ग्रह शान्तिहरू गर्दा गर्नुहोला, तर 1 दिनमा तपाईँको सम्भावना कम छ, किनकि यसलाई अलिक मजाले महामृत्युञ्जय जब धेरै गर्नु सकेको कति सकिन्छ होइन, कम्तीमा 4-5 जना ब्राह्मण राखेर 3-4 दिनसम्म पाठ गराउनु भयो भने तपाईँको बच्चालाई धेरै कुरामा राम्रो हुन्छ, अन्यथा धेरै कुरा बिग्रिन्छ हजुर है। मैले बिग्रिन्छ भनिसके, सङ्कटा भन्ने कुरा छ, गर के गर्ने, पैसा कमाएर के गर्ने, बस्दैन भने त्यो अर्काको देशमा गएर आफूले चाहिँ काम मात्रै गरेर दास मात्रै बनेर आफूलाई फाइदा भएन भने त्यो फाइदा भएको गएको अर्थ भयो, राम्रो छैन। समग्रमा भन्दा ग्रह धेरै बिग्रिएका छन्। शान्तिहरू गराउने, ग्रहका पूजा पाठहरू गराउने कामहरू गर्नु होला, राम्रो हुन्छ है त। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर बडी केदार एफएमको श्रोताले फोन गर्नुभएको थियो। हामीसँग विभिन्न रेडियोबाट कार्यक्रम सुन्नुहुन्छ, फोन गर्नुहोला। तपाईँ कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ रेडियोबाटै जानकारी गराउनुहोला, र तपाईँ घर बसी आफ्नो साल महिना गते समय बारहरूको आधारमा धेरैभन्दा धेरै कुराहरूको जानकारी तपाईँ लिन सक्नुहुनेछ। हामी तपाईँलाई जानकारी दिइरहेका छौं 98453 97658 र 98142-73601 सिधा सम्पर्कमा आउन सक्नुहुन्छ। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा उपस्थित हुनुहुन्छ, को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर।
3: राधे गुरु।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ यतिखेर?
3: बझाङबाट अनिल जोशी बोल्दैछु गुरु।
0: बझाङ, बझाङको कुन ठाउँमा हुनुहुन्छ यतिखेर अनिलजी?
3: बझाङको केदार छेउ गाउँपालिकाबाट गुरु।
0: केदार छेउमा कुन रेडियोमा कार्यक्रम सुन्नु भएको छ आज?
3: रेडियो साइपाल एफएम गुरु।
0: कसको बारेमा हेर्न चाहनुहुन्छ?
3: मेरो भाइको बारेमा।
0: भाइको साल महिना गते समय भनिदिनु त।
3: 2071 साल भदौ महिनाको 9 गते सोमबार राति 11:58
0: 11:58 होइन?
3: हजुर
0: रातिको हो।
3: हजुर
0: कुन जिल्लामा?
3: बझाङ जिल्लामा नै भयो।
0: तपाईँको भाइ कि दाई भन्नुभयो?
3: भाइको।
0: भाइको 71 सालको भदौ महिनाको 9 गते बार के थियो अरे?
3: सोमबार
0: 11:58 रात होइन?
3: हजुर।
0: मघा नक्षत्रको चौथो पावबाट नाम जोडिएको छ मेबाट, मेघनाथ नाम आउँछ। यो तपाईँकोतिर नरन गर्ने परम्परा छ कि छैन? गुरुबा आउने क्या तपाईँतिर के भन्दा बाहन आउने भन्दा छ नि, अथवा जोसुले नाम जोडाउने छन् भन्दा छन् होइन, ज्योतिषलाई जोसी भन्ने चलन छ है हजुरकोतिर। अनि नाम के जुराउनु भएको छ याद छ?
3: मिलन छ
0: सर। मिलन नाम बिग्रियो है, मा मी मु मे दुई पाउ फरक पर्यो, एक पाउमा छ घण्टा हुन्छ भनेपछि बाह्र घण्टाको फरक पर्यो। मेघनाथ नाम आउँछ, सिंह राशि हुन्छ, लग्नमा वृष लग्न छ, वृष लग्नको मालिक शुक्र, शुक्र गएर बसेको शक्तिर त्यस्तारमा असाध्य पराक्रमिक असाध्य भाग्यमानी छन्, राज्यिक पर्या छ। अहिले चाहिँ अलिकति राति झस्किने तर्सिने बोल्ने खालको बानी रहेछ होइन, यो एकदम धेरै राति बोल्ने झस्किने बानी छ, नभएदेखि एकदम खरो स्वभावको मान्छे छन्, राम्रो उन्नति गर्छन्, बृहस्पति पनि उच्च छ, राज्य पनि फेरि सूर्य स्वगृही भएको राज्य चन्द्रमा सहितको शीतलताको योग छ, असाध्य राम्रो ग्रह छ। एकचोटि यसो कहिलेकाहीँ ग्रह शान्ति रुद्री चण्डी शान्तिका धाय जस्ता पाठहरू गर्दै अगाडि बढ्नु होला, अन्य कुराको लागि राम्रो छ, आत्तिनु पर्दैन है त। वास्तुलाई पनि ठिक छ एकदम, यो छोराले गर्दा घरमा धेरै उन्नति भएको छ है, फेरि तपाईँ घरमा बुवा आमाले सुन्नु भएको छ कार्यक्रम? बुवा आमालाई थाहा हुन्छ यो 71 साल पछाडि तपाईँ घरमा धेरै कुरामा राम्रो भएको छ है त। सबैभन्दा राम्रो जिरो अङ्क राम्रो हुन्छ, पहेँलो रातो रङ राम्रो, पूर्व दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे कार्यक्रममा यतिखेर हुनुहुन्थ्यो बझाङबाट रेडियो साईपाल एफएमको श्रोताले फोन गर्नुभयो। हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न जानकारी, भूत भविष्य र वर्तमान समयदेखि विशेष जानकारी दिने प्रयास गर्छौ। दिउँसो यिनै नम्बरहरूमा हामीलाई फोन गरेर पनि तपाईँ हामीसँग जोडिन सक्नुहुनेछ। दिउँसो हामीलाई फेसबुकमा पनि फलो गर्दै यो युट्युबमा अथवा हामीसँग यो एनटिसको नम्बरमा वाट्सएपबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। कोही जिज्ञासु हुनुहुन्छ स्वागत गरे। राधे राधे हजुर।
4: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर? शङ्खुवासरबाट के भन्नुभयो? हजुर हजुर पासाङ शेर्पा भन्नुभयो।
4: हजुर
0: अनि अहिले कार्यक्रममा आउनु भएको छ, कुन रेडियोमा कार्यक्रम सुन्नु भएको छ त्यहाँ तपाईँले? हजुर हजुर रेडियो शङ्ख सभा सुन्दै हुनुहुन्छ, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
4: हजुर गुरु छोरीको बारेमा।
0: छोरीको छोरीको साल महिना गते समय सबै याद छ नि तपाईँलाई
4: है? मिति साल चाहिँ टुटेको छ 2042 साल।
0: 2042 साल
4: वैशाख 22 गते।
0: वैशाखको 22 गते
4: शनिबार बिहान 6 बजे।
0: शनिबारको दिन बिहान ठिक 6 बजे कुन जिल्लामा भयो जन्म? शङ्खसभा। 6 बजे बिहान है?
4: हजुर।
0: तपाईँको यो छोरीको लागि यहाँबाट हेर्दा के देखिन्छ भने रूबाट रूपा अथवा रुक्मणी नाम आउँछ, तुला राशि हुन्छ। नाम जुराउनु भएको थियो, चिना बनाउनु भएको थियो? केही छैन है। अब आजदेखि रूपा नाम तुला राशि हेर्नुपर्छ। अहिलेसम्म के राशि हेर्ने गर्नु भएको छ याद छ केही? छैन। अब ग्रह भयङ्कर बिग्रिया छ, अब तपाईँ छैन भन्नुहुन्छ, शनि ग्रह लागेको छ, लग्नमा मंगल छ मांगलिक छ, विवाहको पनि राम्रो बाटो देखिँदैन घरमा तपाईँको, तपाईँकै घरमा भनेको यो बच्चा जहाँ जन्मियो त्यही घरमा चाहिँ अकालमा कोही मान्छे मृत्यु भएर पितृको दोष परेको योग छ, कसको हो? को बितेको छ भन्नु त तपाईँको घर परिवारमा?
4: यो छोरी जन्मिँदा पहिला कि पिसो हो?
0: हजुर हजुर
4: पिसो कि पहिला हो यो पुत्रीको दोष चाहिँ?
0: मैले कुरै बुझिनँ, को बितेको थियो भने खोजे?
4: यो बितेको चाहिँ नि
0: हजुर
4: पहिला बितेको हो कि पिछे बितेको हो?
0: होइन यो तपाईँको घरमा कोही मान्छे अकालमा मृत्यु भएको छ भन्न भएन मैले. अब आजभन्दा पहिले जो बिते पनि बितेको छ, अलिकति घरमा दोष छ. घरमा सप्ताह लगाउने, पितृहरूको उपासना गर्ने, पितृहरू खुसी भएको छैनन्, पितृ खुसी भएन भने धेरै कुरामा दुःख पर्छ, धेरै कुरामा चाहिँ अप्ठ्यारो स्थिति आइपर्न सक्छ होइन. राम्रोसँग शान्तिहरू गर्ने, राम्रोसँग पूजापाठहरू गर्ने कामहरू गर्नुभयो भने पनि धेरै कुरामा राम्रो हुन्छ है त. अहिले ग्रह बिग्रिया छ, मांगलिक शान्ति गर्नु, सूर्य ग्रहण योगको शान्ति गरौं, चन्द्र ग्रहण योगको शान्ति गरौं, शनिको जप गर्नु, 50 वर्ष 3 महिना 20 दिनसम्म शनि छ, शनिको शान्तिहरू गर्नु, महामृत्युञ्जय जपहरू गर्नु, बिहिबार आइतबार पूर्णिमाको दिन लसुन प्याज मछामछु नखानु, यस्ता कर्महरू गर्दै जानुभयो भने धेरै कुरामा राम्रो हुन्छ है. छुट्टी राधे राधे. पढाइको लागि त अहिले शनि ग्रह चलेको छ, 31 वर्षदेखि धेरै कुरामा बिग्रिएको छ ग्रह. यसलाई राम्रोसँग शान्तिहरू गर्ने, राम्रोसँग पूजापाठ गर्ने गर्नु है. आमा बुवासँग ठिकै छ, ग्रह बिग्रिएको छ, शान्ति गरेपछि राम्रो हुन्छ है त. हजुर हजुर. घरको वास्तुको लागि पनि बिग्रिएको छ, पहिले ग्रह शान्ति गर्नु अनि मलाई तपाईँले सम्पर्क गर्नु, धेरै कुरामा राम्रो हुन्छ है त. अहिले सुटिन्छु. राधे राधे. हामीसँग हुनुहुन्थ्यो शङ्खुवस्तबाट आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ. हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गरिरहन्छौ. 98 4 53 97 658 र 98 1 42 73 601 सीधा रूपमा तपाईँ र मेरो प्रत्यक्ष कुराकानी रहनेछ. यतिखेर भने कार्यक्रमको मध्यभागमा छु, एकैछिन छोटो विश्रामको पालो भएको छ. विश्रामपछि तपाईँसँग उपस्थित हुन्छु, सँगै रहनुहोला.
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण. पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण. भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला.
6: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
7: त्यसो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा.
6: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ.
7: सम्पर्क
6: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98 453 97 658, 98 142 73 601.
7: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ.
8: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
9: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण.
8: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला.
9: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण.

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष विशेष जानकारीहरू भने धेरै प्रयासमा लागिरहेको छु। हामी हरेक दिन तपाईँहरूसँग भएका विशेष कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं र हामी हरेक दिन झैं तपाईंलाई यतिखेर आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै चर्चा र परिचर्चाहरू गर्छौ। तपाईँलाई पनि चिनाहार्न परेको छ, रेडियो सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ र तपाईँले फोन गर्दा दुईटा नम्बर भने टिप्नुपर्ने हुन्छ। दुईटा नम्बरमा जुन नम्बरमा गर्दा पनि हुन्छ, घरमा दुईजना हुनुहुन्छ भने दुईटा नम्बरबाट दुईटै सिममा फोन प्रयास गर्नुभयो भने तपाईँ र मेरो कुराकानी पक्कै पनि रहनेछ। यतिखेर 98453 97658 र 98142-73-601 सिधा तपाईँ फोन गर्न सक्नुहुन्छ। 98453 97658 वा 98142-73-601 यो दुईटा नम्बर छन्। दुईटा नम्बरमा तपाईँले फोन गरेर हामीसँग सिधा रूपमा कुराकानी गर्न सक्नुहुनेछ। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आइसक्नु भएको मलाई प्राविधिक यतिखेर इशारा प्राप्त भइरहेको छ, स्वागत गरिहाल्छु। को हुनुहुन्छ? राधे राधे हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? रेडियोको मोबाइल नजिक आएर बोल्दै, कति राम्रो आवाज आउँथ्यो होला, परबाट बोल्नुभयो। फोनमा समस्या भएको, कहाँदेखि बोल्दै हुनुहुन्छ भन्नु त? ए कल्पनाजी, धेरै दिन पछि आउनु भयो आज है। कुन गाउँमा हुनुहुन्छ कल्पनाजी तपाईँ? साल्पा सिली चोङ चाहिँ शङ्कर, सिली छो चाहिँ भोजपुर होइन? अहिले कुन रेडियोमा कार्यक्रम सुनिरहनु भएको छ तपाईँले? रेडियो शङ्कर सुन्दै हुनुहुन्छ होइन? अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ? भदैनीको साल महिना गते समय भन्दैन त? असारको 17 गते बुधबार
1: बिहान 7:23 जिल्लामा
0: 7:23 बिहान शङ्खवसभा जिल्लामा तपाईँको भदैनीको यहाँबाट हेर्दा भेषकुमारी नाम आउँछ, धनु राशि हुन्छ। नरन त पक्कै गर्नुभयो होला होइन? के गर्नुहुन्न तपाईँहरू? नरन कसले गर्छ? हजुरको आवाज पुरै काटेकुटो काटेकुटो काटेकुटो गरेर आएको छ, आएन आवाज। ल अब हजुरको आवाज केही पनि बुझेको छैन। तपाईँको भदैनीको भेषकुमारी नाम धनु राशि हुन्छ, लग्नमा बृहस्पति राम्रो छ, भाग्यमानी मान्छेको चिना हो। अहिले सूर्य संकटाको शान्ति गराउनु राम्रो हुन्छ। सूर्य संकट अलि अशुभ खालका ग्रह हुन्, दुईटै राम्रा ग्रह होइनन्, दुईटै अशुभ ग्रह छन्, 8 र 12 ग्रह हुन्, स्वास्थ्य निकै समस्या आउँछ, ख्याल गर्नु है त। हजुरको आवाज आएको छैन, अहिले छुट्टिन्छु है। यति सुन्नुभयो अथवा रेडियोमा तपाईँको दाजुभाजुले कसरी सुन्नु भएको होला, तपाईँसँग छुट्टिन्छु राधे राधे। हामीसँग हुनुहुन्थ्यो, आफ्नो जिज्ञासा राख्न आउनु भएको थियो तर अलिकति फोनले भने साथ दिएन। हामीसँग प्रत्यक्ष रूपमा धेरै कुराकानी त उहाँसँग हुन पाएन, तथापि हामीले यति भए पनि जानकारी दियौं। हामीसँग प्रत्यक्ष रूपमा कुराकानी तपाईँ पनि गर्न सक्नुहुनेछ र आफ्नो अनि आफन्तहरूको बारेमा धेरैभन्दा धेरै चर्चा र परिचर्चाहरू भने लिन सक्नुहुनेछ। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर।
2: राधे हजुर,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ प्रभु?
2: म हलसितुवा नगरपालिकाबाट परशुराम बस्नेत हजुर।
0: परशुराम बस्नेत बोल्दै हुनुहुन्छ परशुरामजी
2: हजुर।
0: हलेसी तुवाचुङ भनेको हलेसी महादेवको वरिपरि पर होइन?
2: हजुर हजुर, पनि आउनु भएको छ नि, आउनु भएको थियो नि त।
0: हो आज त्यहाँ हलेसी एकचोटि आउने भगवान्ले आशीर्वाद दिनुभयो, आइज है मलाई भेट्न भन्नु, आइहाल्थ्यो होइन?
2: हजुर आउनु भएको थियो एक साल, मैले याद त भएन कुन साल आउनु भयो, तर हजुर आउनु भएको थियो।
0: हजुरको घर चाहिँ कहाँनिर पर्यो?
2: मेरो चाहिँ हलसीदेखि 15-20 मिनट अलि तल पर्छ हजुर।
0: जयरामतिर?
2: जोइराम होइन हजुर, यता मङ्गलटार भन्ने ठाउँतिर पर्छ यता,
0: ए मङ्गलटार रेडियो खोटाङ, रेडियो खोटाङको तलपट्टि
2: हजुर
0: मङ्गलटार भनेको म थाहा छ नि, मङ्गलटारबाट खुब मान्छे आउनु भएको थियो, तपाईँ आउनु भएन?
2: म भ्याइन नि
0: है, कहाँ समय मिल्छ र पैसा कमाउने मान्छेलाई होइन है हजुर, ए हजुर फ्याटे फोन आएन आवाज, ए हजुर राधे राधे
2: राधे हजुर, राधे हजुर
0: कता हराउनु भयो है, कता हराउनु भयो, बोल्नै छोड्नु भयो त कि मोबाइल छोडेर जन्म कुण्डली लिन जानुभयो भित्र?
2: होइन हजुर होइन, म जन्म कुण्डली भन्नु त
0: कसको हेर्ने अहिले
2: मेरै बारेमा हेरौँ,
0: अब मङ्गल टाढा भनेपछि त मङ्गल टाढाको डाँडामा माथि रेडियो छ, अब कुन रेडियो सुन्नुहुन्छ भन्नै पर्ने, रेडियो खोटाङै होला होइन?
2: हजुर रेडियो खोटाङ,
0: घरमा रेडियो छ कि मोबाइलबाट सुन्नुहुन्छ?
2: रेडियो पनि छ म अनि
0: मोबाइल, आजभोलि त लाइन छ के अरे, लाइनमा राखिदियो, दिनभरि बजिरहन्छ होइन रेडियो खोटाङ?
2: हजुर रेडियो खोटाङमा जहिले बजिरहन्छ।
0: ल अहिले कार्यक्रममा आउनुभयो कसको बारेमा हेर्नुहुन्छ?
2: म आफ्नै बारेमा हेर
0: भन्नु त, साल महिना गते समय
2: 2048 साल साउन 28 गते,
0: साउनको 28 गते
2: मङ्गलबार 4:30
0: 4:30 बिहान कि बेलुका?
2: बेलुकाको 4:30
0: दिउँसो भनौँ न होइन, साँझ पर्ने बेला होइन?
2: हजुर हजुर।
0: कुन जिल्लामा?
2: सिन्धुपाल्चोक।
0: को यो मान्छे?
2: हजुर
0: को यो मान्छे?
2: आफै हो।
0: 48 सालको साउनको 28 गते सिन्धुपाल्चोकमा जन्मिनु भयो 4:30 तपाईँको राशिको नाम चाहिँ पीबाट नाम आउँछ, पिताम्बर अथवा नाम के छ अरू?
2: परशुराम।
0: परशुराम त मिल्न नि, पे पोरारी चित्राए
2: हजुर,
0: तपाईँको नाम त पुरै फरक पर्यो। तपाईँको घरमा चिना छैछ नि? चिना
2: हजुर,
0: चिना यसो गरौँ न, यो धेरै फरक परेको हो त, मैले तपाईँलाई रुरे रुता अलिकति फरक पर्यो हजुर, धेरै फरक पर्यो होइन, तपाईँले मलाई तपाईँको चिनाको फोटो खिचेर हाल्न मिल्छ कि मिल्दैन?
2: वाट्सएपबाट

0: यस्ता चिनाहरूलाई सकभर सच्याउने प्रयास गरौं। चिना नमिलेको चिना हेरियो भने राम्रो हुँदैन भन्ने खालको हाम्रो तर्क हो। जहाँ हुनुहुन्छ जस्तो अवस्थामा अनि जे गर्दै हुनुहुन्छ हामीसँग सिधा तपाईँ सम्पर्कमा आउन सक्नुहुन्छ। कोही जिज्ञासु हुनुहुन्छ। राधे राधे हजुर।
1: राधे राधे गुरुदेव।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: खोटाङदेखि भीमकुमारी मगर।
0: भीमकुमारी मगर खोटाङ जिल्लाबाट।
1: हजुर।
0: खोटाङको कहाँनिर पर्यो घर?
1: खारपा।
0: खारपा कहाँनिर?
1: राबेसी गाउँपालिका।
0: त्यही त खारपा त रावेसी परिगयो नि, तर कहाँनिर कति नम्बर वडा? दुई नम्बर वडा चाहिँ खारपा पर्यो होइन?
1: दुई नम्बर वडा तल्लो गाउँ बेसी।
0: तल्लो गाउँ खोला मास्तिर खेत मास्तिर।
1: हजुर।
0: तलको टार त साह्रै राम्रो नि है?
1: राम्रो।
0: म पनि आइपुगेको छ नि त हजुरको गाउँ त खारपामा। त
1: हजुर।
0: त्यो खारपाको माथिपट्टि दुई नम्बर वडा होला सायद। त दुई नम्बर वडाको प्रहरी चौकीहरू बन्दै थियो हामी आउँदा, अहिले बनिसक्यो?
1: बनिसक्यो गुरुदेव।
0: राम्रो छ नि है?
1: राम्रै छ भन्नुहोला।
0: त्यहाँबाट तलतिरपट्टि खोला, पारिपट्टि तपाईँको ओहलढुङ्गा होइन?
1: हजुर।
0: राम्रो छ ल, ठिक छ। अहिले कार्यक्रममा आउनु भएको छ तपाईँको? ऊ है क्या, त तलपट्टि एउटा पोखरेल गाउँ छ नि, थाहा
1: छ? हजुर थाहा छ।
0: त्यहाँ पोखरेल गाउँदेखि तपाईँको कति टाढा पर्छ?
1: पोखरेल गाउँदेखि आधी घन्टा तल झर्नु पर्छ गुरुदेव।
0: ए आधी घन्टा। भनेपछि त्यहाँ भएका पोखरेलहरूलाई चिन्नुहुन्छ?
1: चिन्छु हजुर।
0: ए ल ल, माफला गरे पोखरेल, माझा गरे पोखरेल भन्छ होइन त्यहाँ?
1: हजुर।
0: धेरै हुनुहुन्छ त्यहाँ पोखरेल है?
1: हजुर गुरु।
0: ल अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्ने रे?
1: छोराको बारेमा गुरुदेव।
0: छोराको साल महिना गते समय भन्नु त?
1: 2055 वैशाख 4 गते शुक्रबार।
0: वैशाखको 4 गते शुक्रबार कति बजे?
1: हजुर ठिक बेलुकी खेरि 4:30 बजे।
0: 4:30 बजे। कुन जिल्लामा भयो जन्म?
1: खोटाङ जिल्लामै हो।
0: खोटाङमै हो है?
1: हजुर गुरु।
0: छोराको चाहिँ यहाँबाट हेर्दाखेरि राशिको नाम भानुभक्त नाम आउँछ। मूलको तेस्रो पाओ धन पिर्ने मूल पर भनेर हल्ला चलाएन नि पहिले त्यहाँ गुरुबारले?
1: हजुर
0: भन्नुभयो। शान्ति किन नगर्नु भएको?
1: शान्ति गरिदिएको गुरुदेव।
0: के गरेर गर्नुभयो? विधि के रहेछ?
1: विधि खोइ त्यो तामाको चाल्नो बनाउनु पर्छ धेरैवटा
0: पल भएको
1: छेडेर अनि भनेर भन्नुभएको थियो। अनि घरको माथि धुरीबाट पानी के अरे समुद्रको पानी ल्याएर अनि जल झार्नु जलको धाराले नुहाइदिनु पर्छ।
0: समुद्रकै पानी चाहिँदो रहेछ?
1: हजुर। उसको के अरे दुधपछिको जल ल्यायौँ।
0: दुधको उसलाई समुद्र भन्न मिल्यो, ठिक छ ल। जे होस् धेरैवटा मूलको पानीले नुहाउनु पर्छ क्या है? अब छोराको माङ्गलिक परिवार छ, मान्छे नक्कले रहेछन् छोरा है? बिहा गर्न छोरा भनौँ भने अन्त केटी हेरेछु भन्छन्, अनि हेर चाहिँ कुरो मिल्दैन घरमा है? झन् रिसाउने बानी रहेछ। तपाईँको घर परिवारमा को मान्छे अकालमा मृत्यु भएको छ?
1: घर परिवारमा अब बालखैमा त अब घरकै पनि होला देवरहरू अब
0: तपाईँको घरमा सत्ता लाउनु पर्छ पर्दैन? सत्ता लाउनु पर्दैन?
1: सत्ता लाउनु पर्ने त हो गुरु, सत्ता लगाएको छैन।
0: सत्ता लाउनु पर्यो भने केले रोक्यो त सत्ता लाउन?
1: खै केले रोक्यो, अब
0: मनले रोक्यो, मन भएन होइन,
1: मनले नै रोकिएको होला गुरु।
0: सत्ता सुन्न त
1: धेरै छ तर
0: मन चाहिँ छ?
1: मन त छ, लगाउने मन त छ।
0: कसले कसले गरेर दिएर तपाईँको पल्लो घरको मान्छेले घरमा सत्ता नला भने
1: छैन?
0: अनि किन मन पनि छ अनि फेरि किन नलाउनु भएको छ?
1: धनले पनि धन पनि त चाहियो नि त गुरुदेव।
0: सत्ता लाउन धन चाहिँदो रहेछ,
1: अनि अलिअलि खर्च त हुँदो हो नि त।
0: के गर्नुपर्छ सत्तामा थाहा छ?
1: लगाएको त छैन, थाहै छैन।
0: अनि तपाईँको ओल्लो घरमा पल्लो घरमा लाउँछन् सत्ता? तपाईँ कति ठाउँमा जानुभएको छ फुलहरू लिएर? त्यही मासिरको पोखरेल गाउँमा पनि सप्ताह लगाएको थियो पुरो पुऱ्याएर होइन?
1: हजुर हजुर।
0: जानु भयो नि त?
1: गएको छौँ।
0: अनि त्यहाँ के हुँदो रहेछ सप्ताहमा, के खर्च हुन्छ र खर्च त कति गर्ने भने आफ्नो हातमा छ नि? भगवान्को पूजा गर्ने हो सप्ताह भनेको, भगवान्को पूजा गर्दा सप्ताहमा खर्च लाग्दैन है? सप्ताहको लागि चाहिँ पैसा छैन भने मलाई फोन गरिदिउँछु, म तपाईँकोमा आएर

0: निशुल्क सफा गरेर आउँछ। फेरि तपाईँलाई निशुल्क भएन भने राम्रो कसरी लाउनु गुरुला भन्नुहुन्छ। अब यसको अर्थ के भने यसो आउन जाने भाडा दिनु न 1-2 हजार रुपियाँ भइहाल कि त पनि दिन सकिँदैन। अनि त्यो सकिन्छ घर त्यो रावेसीको खोलाको तिरमा कति कट्ठा खेत छ भन्नु त तपाईँको?
1: धेरै त छैन यसो अलिअलि।
0: कति कट्ठा छ
1: त्यो त थाहा भएन गुरुदेव, अब ससुरा बाहरूलाई नै सोध्नुपर्छ।
0: यस भन्न खोजेको तपाईँलाई खानालाई चामल किन्नु पर्दैन नि?
1: चामल पर्दैन।
0: चामल छँदैछ, दाल फलिहाल्छ त्यहीँ होइन बारीमा?
1: हजुर हजुर।
0: अनि दाल पनि भयो, चामल पनि भयो, आलु पनि त्यो रावेसीको खेतमा त्यो बलौ टमाटरमा कति फल्छ कति आलु हो कि भन्नु त? आलु पनि भइहाल्यो। अनि अब अरू के चाहियो त? एक दुईवटा गाई भैँसी केही पाल्नु भयो होला, यसो घिउ होला, भगवान्लाई गाईको घिउ ठिक्क पारेर 7 दिनसम्म बत्ती बाल्ने। अनि अरू के चाहिन्छ भन्नु त? ब्राह्मणमा फ्रीमा ल्याइदिन्छु भनेर आज अब यति गर्दा नि तपाईँलाई सप्ताह लाउन फेरि धनकै कुरा आउँछ भने तपाईँको मन छैन भन्ने कुरा हो कि? यो मूलको शान्ति गराउनु, तपाईँको घरमा पितृको दोष परेको छ, पितृको दोषको शान्ति गराउनु, गुरु चण्डालीको शान्ति गराउनु। वैवाहिक जीवन चाहिँ चकनाचुर भएर बिग्रिन्छ छोराको। तपाईँको फर्की अरे हजुर को फर्की अरे? मगर ए इलापट्टि होइन? ए ल ल ल। अनि तपाईँको छोराले चाहिँ अब मगर नि भन्दा अरू जातको बिहे गर्न सक्ने सम्भावना अथवा दुईटा बिहे गर्न सक्ने सम्भावना छ। छिट्टो गरेर आँखसँग विवाह गरेर दोष टराउनु भएन भने कि विवाह दुईटा हुन्छ कि तपाईँको अन्तर्जाति भनेको मगर भन्दा अर्को जात राईसँग बाहुनसँग छेत्रीसँग कामीसँग तामीसँग कोसँग हुने हो त्यस्तो खालको बिहा हुने छ। अहिलेसम्म बिहे गर्नु भएको छैन? कतै फोनमा बोलेको थाहा पाउनु भएन? केही भन्दैन छोराले?
1: फोनमा त खै बोलेको होला नि,
0: ख्याल गर्नुहोला। अब मगर नि भयो भने अर्को बिहा हुन्छ, मगर नि भएन भने बिहा बिग्रिहाल्छ। यसै पनि ख्याल गर्नुहोला, घरमा पितृको पुराणहरू लगाएर अगाडि बढ्नुहोला, धेरै कुरामा राम्रो हुन्छ है त।
1: कुन ग्रहको चाहिँ शान्ति गर्नु पर्यो गुरुदेव?
0: गुरु चण्डालीको शान्ति गर्नु पर्यो। अनि यतिखेरको अवस्थामा तपाईँको छोरालाई महामृत्युञ्जय जपहरू गराउने भ्रामरी भन्ने ग्रहले असाध्यै मनलाई चञ्चल बनाएको छ र माङ्गलिकको लागि आँखसँग विवाह गर्नु पर्यो है त। हजुर, अब आँखसँग बिहे गर्न मिल्दैन, अरू ग्रह शान्तिहरू गर्नु होला। आँखसँग बिहे गर्न चाहिँ अब विवाहको लगन भएको महिना चाहिन्छ, लगनको दिन पनि चाहिन्छ। अब यो विवाहको लगन अहिले भन्ने बित्तिकै छैन नि त, अब त विवाह एकैचोटि मङ्सिर महिनामा छ, 9 गते भन्दा पहिले छैन है। अहिले छुट्टिन्छु, राधे राधे। दुई अङ्क राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ, रातो रङ राम्रो हुन्छ, भाग्यमानी छोरो हो। घरमा पितृको दोषले धेरै कुरामा बिगारेको छ, अब सप्ताह लाउनु होला। अनि ब्राह्मणलाई चाहिँ आलु केराको चाना ज्या खुवाउनु होला, ज्याले ज्याले भन्छ होइन? लु त्यही गर्नु होला है त।
1: अनि गुरुदेव एउटा जिज्ञासा थियो मेरो।
0: राम्रो राम्रो, मजाले समय छ।
1: अहिले यतिखेर हाम्रो मेरो कान्छा ससुरा खस्नु भएको छ।
0: तपाईँको कान्छा ससुरा?
1: हजुर। अनि कान्छा ससुराको के अरे
0: जुठो तपाईँलाई कति दिन लाग्छ भन्न खोजे होइन तपाईँले? तपाईँले तपाईँको कान्छा ससुराको 1 वर्ष जुठो बार्नै पर्दैन। तपाईँले दसैँमा टिको लाउनुहुन्छ, घरमा रुद्र पूजा लाउनुहुन्छ, विवाह व्रतबन्धन गर्नुहुन्छ, बिहान बेलुका पूजा गर्न सबै काम हुन्छ। अब जुठो कसलाई लाग्छ भने तपाईँको कान्छा देवरको छोराहरू जो हुनुहुन्छ त्यो छोराहरूलाई मात्रै 1 वर्षसम्म जुठो बोक्ने भन्छ होइन तपाईँको गाउँतिर? जुठो बोक्नु पर्छ, अरूले पर्दैन है। तपाईँलाई सकियो जुठो, तपाईँले सकियो, तपाईँको ससुरालाई चाहिँ 45 दिन लाग्छ, तपाईँलाई 13 दिनदेखि सकिन्थ्यो। तपाईँ चाहिँ भतिजी भएर
1: आफ्नै ससुरालाई चाहिँ 45 दिनसम्म लाग्छ।
0: तपाईँको आफ्नै ससुराको आफ्नै भाइ बित्यो होइन त?
1: हजुर
0: हो, दाजुभाइलाई चाहिँ 45 दिन लाग्छ, अरूलाई लाग्दैन है। अहिले छुट्टिन्छु, राधे राधे। केही के बाँकी छ? ल हस्, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ, हामी धेरै भन्दा धेरै कुराहरूको तपाईँलाई जानकारी दिने प्रयास गरिरहेका छौ। अहिले मैले भागवत भनेको थिएँ नि, एउटा भागवतमा श्लोक छ, घरिघरि मात्रै भनिरहन्छु आफै पनि मनमा, भाग्योदहेन बहुजन्म समर्जितेन सत्सङ्गमम च लभते पुरुषो यदा वै अज्ञान हेतु। यो के छ भने भागवत लाउन कथा सुन्न तपाईँले इच्छा गरेर तपाईँको घर परिवारले सल्लाह गरेर हुनेवाला होइन अरे क्या भागवत मात्रै लेखा छ भाग्यो दहेन भाग्य उदय तपाईँको भाग्य उदय हुनुपर्छ पहिलो नम्बरमा भाग्य उदाएपछि तपाईँले बल्ल सप्ताह लाउन सक्नुहुन्छ बुझ्नुभयो तपाईँले सप्ताह लाउनको लागि भाग्य उदय भएन भने तपाईँले त्यो सप्ताह लाउँछु भनेर कल्पना गरेर पूरा हुँदैन अब भाग्यो दहेन बहुजन्म एक जन्मकोले हुँदैन फेरि बहुजन्म धेरै तपाईँको कति कति जन्मको पुण्य कति छ सञ्चय गरेको त्यो सञ्चय गरेर राखेको पुण्य साँच्चीकै तपाईँले अहिले पनि अलिअलि पुण्य गर्दै जानुभयो भने बल्ल तपाईँलाई भागवत सुन्न अधिकार अथवा मन लाग्छ सम्भावना हुन्छ पाउनुहुन्छ नपाइँदैन भाग्यो दहेन बहुजन्म समर्जितेन सत्सङ्गमं चलवते पुरुषो यदावै यो भगवानको संकीर्तन गर्न तपाईँलाई एउटा कुरा थाहा छ भागवतको कुरा परै जाओस् तपाईँको खुसुक्क भने तपाईँलाई मान्छे कुरा खुसुक्क भने कक्कले सुन्नु भएको छ खुसुक्क कानमा गएर ध्यान दिएर सुन्नु होला तपाईँको घरमा एकादशीको दिन बेलुका दुई घण्टा हरे रामको जप गर्न पनि तपाईँको फुर्सद छैन ल हेर्नुहोस् अब यो किन फुर्सद भएन थाहा छ खुसुक्क भन्छु तपाईँहरू पापी भएर म पापी भएर मैले पनि त्यो जब आउँछ एकादशी त्यो दिन केही के मिल्दैन के के मिल्दैन कहिले घरमा हुन्न म कहिले घरमा मान्छे धेरै हुन्छन् भ्याइँदैन के हुन्छ के हुन्छ भनेको तपाईँ हामी सबै पापी भएर अब पापको भारी पुरै सखाप पारेर सत्ता लाउने जिम्मा तपाईँको सत्ता होइन राम राम एकादशीमै मात्रै पनि धेरै पर्दैन मैले धेरैचोटि भनेको छु पाँचवटा घरका पाँचजना परिवारका पाँचजना दसजना मान्छे आएर एकट्ठा भएर नुहाई धुवाई गरेर चिटिक्क परेर आएर भगवानको नाममा बत्ती बालेर एउटा फोटो राखेर एउटा कलशमा पानी राखेर लो भगवान अब तपाईँको नाम जप्छु भनेर तपाईँले त्यहाँबाट जप्नु भयो भने पनि तपाईँलाई धेरै कुरामा पुण्य मिल्छ तर छैन के गर्ने तपाईँ हाम्रो घरै छैन त भरिएको पुण्य नि भरिया छैन ल आज यति भने पुण्यको बारेमा जानकारी गराएँ तपाईँसँग भोलि फेरि 8 बजे म उपस्थित हुन्छु है तपाईँ हामी प्रत्यक्ष रूपमा कुराकानी गर्नको
2: दिस इज रेडियो शङ्खुवासुभ 95.5 मेगाहर्ट्ज
3: सरप्राइज जेनी यो गहना कस्तो छ
4: यस्तो पनि गहना लाउँछन्
3: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि झन् आकर्षक गहना ल्याइदिनु है भनेको त
3: नरिसाउन अर्को पनि ल्याएको छु ल हेर त यो कस्तो छ
4: आहा सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त कहाँ किन्नु भएको
3: अन्त कहाँ हुनु र त्यही दुर्गा ज्वेलरीमा त हो नि
4: हजुर तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस् यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्
3: दुर्गा ज्वेलरी उद्योग खाँचबारी 1 बुद्ध टोल सङ्कुवा सभा
5: प्रोप्राइटर गोपाल विश्वकर्मा 98420-59801 जनक पौडेली 98520-58344 र 029560248
3: दुर्गा ज्वेलरी उद्योग खाँचबारी 1 बुद्ध टोल सङ्कुवा सभा
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
7: त्यसको लागि के को चिन्ता हाम्रै खाँचबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खाँचबारी 1 नगरपालिका रोड सङ्खुवा सभा
7: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
6: प्रोप्राइटर लक्ष्मी काफले
7: सम्पर्क 98433-47262
6: 98-10-55-55-85
7: र वाट्सएप नम्बर 98520-28-6 46
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क
11: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 9 बजे हो।
12: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
13: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
14: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
13: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
14: हाम्रा सेवाहरू
13: दाँत नदुखाई खोल्ने,
14: दाँत भर्ने, दाँतको आसुति गर्ने,
13: दाँतको एक्सरे सुविधा,
14: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
13: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
14: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
13: ध्यान दिनै पर्ने कुरा,
14: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
13: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
7: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50541।
15: जीवन को लागी।
16: Coming up next, कांतिपुर डायरी।
17: Time check. It's 9 AM.
18: Brought to you by
19: कम प्रीमियम मा आजीवन सर्वाधिक सुरक्षा दिने नेपाल के पहिलो सूर्य ज्योति सही प्लान। सही छ, त्यसैले त म सही भन्दैछु।
17: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। संघीय संसदका दुवै सदनको बैठक आज बस्नेछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 लगायतका सम्भावित विषयमा छलफल गर्ने कार्यसूची छ। यस्तै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 दफा छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यसैबीच राष्ट्रिय सभाको आज बिहान सभा 10 बजे बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 दफावार छलफलका लागि विधायन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग भोलिका लागि तय भएको प्रश्नोत्तरमा 11 सांसदले आफ्ना प्रश्न दर्ता गराएका छन्। प्रधानमन्त्री शाहले प्रश्नमाथि औपचारिक रूपमा जवाफ दिनेछन्। 15 वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदले प्रश्न दर्ता गराएका छैनन्। राष्ट्रपतिका सांसदले 7 वटा प्रश्न दर्ता गर्न पाउने भए पनि 3 वटा मात्र दर्ता गरेका छन्। अन्य दलका तर्फबाट भने कोटा अनुसार प्रश्न दर्ता भएका छन्। कंग्रेस आधिकारिकता विवादमा पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दिएका छुट्टा छुट्टै पूरक निवेदन सर्वोच्च अदालतले आज दर्ता गर्ने भएको छ। सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाका अनुसार हिजो अध्ययन नसकेकाले अब आज मात्रै दर्ता हुन लागेको हो। यसअघि शुक्रबार पनि सर्वोच्च पुगेका देउवाका वारिस प्रक्रिया नमिलेपछि रिट फिर्ता लिएर गएका थिए। हिजो देउवा र खड्काको तर्फबाट छुट्टा छुट्टै पूरक निवेदन पेश भएको थियो। उनीहरूको निवेदन पूर्ण इजलासमा पेश हुनेछ। अघि सर्वोच्चमा दर्ता भएको रिट पूर्ण इजलासमा विचाराधीन भएकाले सो इजलासमा पेश गर्न लागिएको हो। लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त 3 मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। आज दिउँसो 3:25 बोटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगर समक्ष नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। यस्तै बागमती प्रदेश सभाको हिजोका लागि तय भएको बैठक स्थगित भएको छ। विशेष कारणवश बैठक बस्न नसकेपछि उपसभामुखले बैठकका मिति र समय परिवर्तन गरेको हुन्। प्रदेश सभा सचिव रामकुमार पौडेलद्वारा जारी सूचना अनुसार बैठक आज दिउँसो 4 बजे पुनः बस्नेछ। नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने प्रयोजनका लागि हिजो दिउँसो 1 बजे बैठक बोलाइएको थियो। परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा नेपालले असंलग्न आन्दोलन नामको उच्च स्तरीय स्मरण सभामा सहभागिता जनाउने भएको छ। सर्बियाको राजधानी बेलग्रेडमा आगामी भदौ 15 र 16 गते हुने सो उच्च स्तरीय स्मरण सभामा परराष्ट्र मन्त्री खनालको नेतृत्वमा 3 सदस्यीय नेपाली प्रतिनिधि मण्डलको उच्च स्तरीय स्मरण सभामा सहभागिता जनाउने निर्णय मन्त्री परिषदले केही दिन अघि गरेको थियो। परराष्ट्र मन्त्रालयका अनुसार उच्च स्तरीय स्मरण सभामा सहभागी हुन मन्त्री खनाल भदौ 14 गते साँझ सर्बिया प्रस्थान गर्नेछन्।

0: आजबाट 18 संस्करणको नाडा अटो शो 2026 शुरू हुँदैछ। शोमा सिप्रजी यात्रीले नेपालमै तयार पारेको विद्युतीय स्कूटर यात्री पिटुको अटोको शोको आकर्षण बन्ने अपेक्षा गरिएको छ। नाडामा 200 स्टल रहनेछन्, 150 ब्रान्डको सहभागिता रहने जनाइएको छ। शोमा 23 यात्रुवाहक, 25 चार पाङ्रे, 17 हल्का व्यावसायिक र 13 दुई पाङ्रे ब्रान्ड सहभागी हुँदैछन्। सुर्खेत स्थित बहुचर्चित भेरी पम्पिङ खानेपानी आयोजना अन्तर्गत दोस्रो प्याकेजको बोलपत्र प्रक्रिया रद्द भएको छ। प्राविधिक मूल्याङ्कन पूरा भएर आर्थिक प्रस्ताव खोल्ने चरणमा पुगेको प्रक्रिया रद्द भएको नेपाल सरकारको विद्युतीय सरकारी खरिद प्रणालीको विश्वसनीयता सम्बन्धी प्रश्न उठेपछि करिब 20-21 महिना लागेको प्राविधिक मूल्याङ्कन विश्व बैंकको निर्देशनमा रद्द भएको अब कागजी माध्यमबाट नयाँ बोलपत्र आह्वान गरिनेछ। सल्यानमा खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ। अविरल वर्षापछि आएको बाढ़ीका कारण बागसौ नगरपालिका 11 पर्ने बाफु खोलाले बगाएर रोल्पाको गंगादेव गाउँपालिका 4 निवासी 72 वर्षीय देवरूप डाँगीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नायब उपरीक्षक दीपक पातलीका अनुसार खोलाले बगाएका बागसौ नगरपालिका 11 47 वर्षका भीमबहादुर गोलीको अवस्था भने गम्भीर रहेको छ। अमेरिकाले इरानलाई आर्थिक रूपमा अलग्याउन तेस्रो मुलुकमाथि प्रतिबन्ध लगाउँदै दबाव बढ़ाउने घोषणा गरेको छ। ट्रम्प प्रशासनले आर्थिक रूपमा इरानसँग जोड़िएका देशहरू वा कम्पनीलाई लक्षित गरी प्रतिबन्धको दायरा विस्तार गर्न लागेको हो। सो प्रतिबन्धले इरानसँग लेनदेन गर्ने मुलुक तथा कम्पनीलाई समेत प्रभावित पार्ने बताइएको छ। वाशिङटन डीसीमा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरान मामिलामा अमेरिकाको पछिल्लो अवधारणा प्रस्तुत गर्दै इरान जस्तो हिंसक शासन गर्नेसँग आर्थिक सम्बन्ध कायम राख्नेले अमेरिकाको शक्तिको सामना गर्नुपर्ने चुनौती दिएका छन्। यता अमेरिकाको प्रतिबन्धमा जवाफ दिँदै इरानी वरिष्ठ अधिकारीहरूले अमेरिकाको यस्तो व्यवहारले कम मात्र प्रभाव पार्ने दावी गरेका छन्। इरानी अर्थमन्त्री सैयद अली मदनिजादेहले इरान अमेरिकाको दबाव नीतिलाई रोक्न तयार रहेको प्रतिक्रिया दिएका हुन्। एलोन्सोको नेतृत्वमा चेल्सीले इंग्लिश प्रिमियर लीगमा गइराती विजयी शुरूआत गरेको छ। उसले वेस्ट लन्डन डर्बीमा
1: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: आधुनिक कृषि गर्ने भनेर शुरू त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मरमत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-6
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
4: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
2: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
4: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295-62-320 र 98-4-20-50-541।
5: ओहो, लु नमस्कार है सर। ओहो लु नमस्कार है सर, नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
6: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
5: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
7: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्थाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
8: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
7: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
8: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
7: छटाल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
8: डिजाइनर सुमन ठटाल 9865349444
7: र 029590155।
9: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
10: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खाँदबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी एक शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
11: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
12: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
11: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
12: ए, त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि शङ्खुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू:
13: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
12: अटो रिफ्र्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
13: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
12: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
13: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
12: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
13: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
12: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
13: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
12: सब जानकारीको लागि 029562061,
13: 029573315
12: र 9852601177
13: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी शङ्खुवा सभा।

0: मेरो महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
2: सम्पर्क नम्बरहरू 0295-60-400 र 98-520-72-631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
4: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल। विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98-163-55-553 र 98-423-18-049।
6: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
7: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
6: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
7: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
6: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
7: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
7: रबिन टेलर्स, खादबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
7: सम्पर्क नम्बर 98-60-96-40-00
4: र 98-19-32-76-75।
8: खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक 2-2 हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0029-575-267, मोबाइल नम्बर 98-55-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
9: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
7: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
9: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू
9: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
7: दाँत खोल्ने, दाँत सफा गर्ने,
9: दाँतको एक्सरे गर्ने,
7: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
9: झिक्न मिल्ने आरपीडी लगाइने,
7: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
9: बाङ्गो टिङ्गो दाँत मिलाइने,
7: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
9: मनोकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक प्रहरी गेट, सेउ शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
7: सम्पर्क नम्बर 0295906667 र 98422667।
10: नमस्कार है वडा अध्यक्षज्यू।
11: नमस्ते नमस्ते, के भन्नु आउनु भयो त?
10: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
11: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
10: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
11: यो मेरो सुट त हाम्रै शङ्खुवा सभाको दबुडा एक मात्र विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
10: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
12: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
13: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
14: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
15: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
16: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
7: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98422876776।
17: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खातबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
18: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

तेरो ठूलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि शहरमा बस्नेहरू तेरा यी साइला भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखे बुझिस्?

रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 10 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजक नेपाल नेत्र ज्योति संघ तीज रत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा। सम्पर्क 98.5/60-177।
2: होइन ए मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
2: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए त्यसको लागि त हाम्रै खातबारीमा तेज रत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खादबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
3: अटो रिफ्र्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
4: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
4: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
3: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
4: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
4: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: थप जानकारीको लागि 029-562-061,
4: 029-573-315
3: र 98-520-60-177।
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन नि?
6: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-520-55-768, 98-520-55-768।
8: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
10: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगत्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
11: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421262987 र 98520519906।
12: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खाँदबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिक उत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, इस्टिम जिरा मसिनो चामल ₹87 प्रति केजी, इस्टिम जिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खाँदबारी सङ्खुवा सभा। सम्पर्क नम्बर 0295621 97449222।
13: आयो सबको घर घरमा आयो।
14: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
15: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
14: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57841 र 0295626066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
16: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
17: खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752667, मोबाइल नम्बर 98655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
18: खुशीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी सङ्घ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी सङ्घ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी एक शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640।

0: तिमीलाई
1: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 11 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनिटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99525160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाजारी 1 सङ्खुवा सभा।
3: तपाई दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
3: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गोटिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका 1 प्रहरी गेट छेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 98422-22667।
5: नमस्कार है वडाध्यक्षज्यू।
6: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
5: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
6: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
6: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यसम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
5: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
8: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
9: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
3: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
10: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
11: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98422-76776।
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
13: घरको झ्याल ढोकामा अल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 99520-29047, 99000906002062।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029575741 47।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-646।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
3: सम्पर्क नम्बर 98-60-96-40-00
2: र 98-19-32-76-75।
5: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
6: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
7: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा, फोन नम्बर 029551165, 98421-52564, 98421-26987 र 98520-51906।
8: आयो सबको घर घरमा।
9: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
12: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752 67, मोबाइल नम्बर 98655 86 460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421926987 र 98520519906।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
7: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पूर्ण करदाताहरूमा खादवारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादवारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
8: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पर्क नम्बरहरू 0295604000 र 98520726031। खादवारी नगरपालिका 3 नम्बर वडा कार्यालय मानी भन्ज्याङ सङ्खुवा सभा।
9: सरप्राइज जेनी, यो गहना कस्तो छ?
10: छ्या, यस्तो पनि गहना लाउँछन्?
9: अनि यो
10: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
9: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
10: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
9: अन्त कहाँ हुनु र, यही दुर्गा ज्वेलरीमा त हो नि।
10: हजुर, त तपाईँ पनि पुरानो तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
9: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्कुवा सभा,
10: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59-801, जनक पौडेली, 98520-58-344 र 029-560-248।
9: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्कुवा सभा।
11: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजक नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्र, खानबारी, सङ्खुवा सभा।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य: अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, इस्टिम जिरा मसिनो चामल ₹87 प्रति केजी, इस्टिम जिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, संखुवा सभा। सम्पर्क नम्बर 029 5 62 201, 97 4 29 22 520।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
5: सम्पर्क 98 4 33 47 262,
4: 98 10 55 55 85
5: र वाट्सएप नम्बर 98 5 20 28 6 46।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दिस इज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
5: यस कान्तिपुर डायरीका साथमा
6: हुलास ग्याल्भलम 3 गुणा बढी टिक्छ, हुलास भए अरू किन खोज्ने।

0: एमालेको केन्द्रीय कमिटिको बैठक भदौ अन्तिम साता बोलाउने तयारी, त्यसअघि सचिवालयको बैठक डाक्न महासचिव पोखरेलको प्रस्ताव। बागमती प्रदेशका मुख्यमन्त्री थापा मगर आज दोस्रो पटक विश्वासको मत लिने प्रयासमा, सत्ता गठबन्धनभित्रको किचलोका कारण आवश्यक मत जुटाउन सकस। इरानलाई आर्थिक रूपमा अलग्याउन अमेरिकाले तेस्रो मुलुकमाथि पनि प्रतिबन्ध लगाउँदै अमेरिकाको दबाव नीतिलाई रोक्न तयार रहेको इरानको प्रतिक्रिया। र इंग्लिश प्रिमियर लीगमा चेल्सीको विजयी शुरूआत, फुलहम 3-2 पराजित।
1: दैनिक रू 197 रू 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि। It's always fun when you hit the road.

0: नमस्कार, कान्तिपुर डायरीका साथमा पूजनी र तारा समाचार अब विस्तारमा।
1: नेकपा एमाले भदौ अन्तिम साता केन्द्रीय कमिटिको बैठक बोलाएको छ। अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटि बैठक बोलाउन महासचिव शंकर पोखरेललाई निर्देशन दिएका हुन्। ओली भदौ 25, 26 र 27 गतेका लागि बैठक बोलाउन महासचिव पोखरेललाई फोन गरेको उनको सचिवालयले जनाएको छ। अध्यक्षको निर्देशनपछि महासचिव पोखरेलले ओलीलाई भेटेर पहिला कार्यदल र सचिवालयको बैठक बोलाउन सुझाएका छन्। पार्टी पुनर्गठनका लागि गठन भएको कार्यदलको बैठक बसेपछि सचिवालय बैठक पनि बस्नुपर्ने भन्दै पोखरेलले अध्यक्ष ओलीलाई माथिल्लो तहको बैठक बोलाउन प्रस्ताव गरेका छन्।
0: आवश्यक मत जुटाउन संघर्षरत बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज पुनः विश्वासको मत लिने प्रयास गर्दैछन्। विश्वासको मत जुटाउन हिजो असफल भएपछि आज दोस्रो प्रयास गर्न लागेका हुन्। यसका लागि संसद बैठक दिउँसो 4 बजे बोलाइएको छ। हिजो 3 पटक संसद बैठक सारेर विश्वासको मत लिने तयारी गरेपछि सत्ता साझेदार दलहरू बीचको विवादले विश्वासको मत नपुग्ने भएपछि बैठक आजसम्मका लागि स्थगित गरिएको थियो। सरकार टिकाउन 53 सांसदको समर्थन आवश्यकमा देखिएका छन्। सत्ता गठबन्धनभित्रकै विवाद चर्किएपछि मुख्यमन्त्री थापा मगरको विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची धकेलिएको हो। प्रदेशसभामा उनलाई समर्थन गरेका राप्रपाका 12 सांसद छन्। उनीहरू दुई धारमा विभाजित हुँदा उनीहरूको समर्थन वा अनुपस्थितिले सरकारको पक्षमा पर्ने अंकगणितमा प्रभाव पार्नेछ भने नेकपाको व्हीपका बीच पनि 9 सांसदले असन्तुष्टि जनाउँदै आएका छन्।
1: संघीय संसदका दुवै सदनको बैठक स्थगित भएको छ। आज दिउँसो 1 बजे बोलाइएको बैठक भोलिसम्मका लागि स्थगित भएको हो। विशेष कारणले बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ। आजको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने सम्भावित कार्यसूची थियो। सभामुख डोल प्रसाद अर्यालको स्वास्थ्य अवस्थालाई कारण देखाउँदै बैठक स्थगित गर्नु परेको सचिवालय स्रोतको भनाई छ। छातीमा केही असहज भएपछि अर्याल हिजो अस्पताल गए। त्यस्तै राष्ट्रिय सभाको आज बिहान बसेको बैठक आगामी भदौ 16 गतेसम्मका लागि स्थगित गरिएको छ। बिहान बसेको बैठकले नेपाल विशेष सेवा ऐन सम्बन्धी विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेसँगै बैठक भदौ 16 गतेसम्मका लागि स्थगित गरिएको हो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री गौतमले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 को साविकको व्यवस्था जोगाउने सम्बन्धी विधेयक 2083 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।
0: प्रधानमन्त्री बालेन्द्र शाहसँग भोलिका लागि तय भएको प्रश्नोत्तरमा 11 सांसदले आफ्ना प्रश्न दर्ता गराएका छन्। प्रधानमन्त्री शाहले प्रश्नमाथि औपचारिक रूपमा जवाफ दिनेछन्। 15 वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदले प्रश्न दर्ता नगराएका हुन्। रासोपाका सांसदले 7 वटा प्रश्न दर्ता गर्न पाउने भए पनि 3 वटा मात्र दर्ता गरेका छन्। अन्य दलका तर्फबाट भने कोटा अनुसार प्रश्न दर्ता भएका छन्। सभामुख डोल प्रसाद अर्यालले प्रश्नोत्तरको समय तोक्दै भदौ 5 गतेभित्र प्रश्न दर्ता गर्न सांसदहरूलाई निर्देशन दिएका थिए। तोकिएको अवधिमा 11 वटा प्रश्न दर्ता भएका छन्।
1: बाराको जितपुर सिमरा उपमहानगरपालिका 7 भक्तिनगर स्थित बालिकाको बलात्कारपछि हत्या गरिएको घटनामा प्रहरीले अहिलेसम्म 9 जनालाई पक्राउ गरी अनुसन्धान अघि बढ़ाएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार गत श्रावण 2 गते नाबालिका मृत अवस्थामा फेला परेको घटनामा पक्राउ परेकाहरू विरूद्ध अपहरण तथा शरीर बन्धक जबरजस्तीकरणी र कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गरिएको छ। प्रहरीका अनुसार पक्राउ परेकामाथि बारा जिल्ला अदालत कलैयाबाट पहिलो पटक 4 दिन र दोस्रो पटक 5 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
0: लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त 3 मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। आज दिउँसो 3 बजेर 25 मिनटमा बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख कृष्णबहादुर घरती मगर समक्ष नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। प्रदेश प्रमुख घरती मगरले मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिशमा नेपालको संविधानको धारा 168 उपधारा 9 बमोजिम मौजुदा मन्त्री परिषद पुनर्गठन गरेका थिए। लुम्बिनी प्रदेशमा एमालेका 29, नेपाली कंग्रेसका 27, नेपाली कम्युनिष्ट पार्टीका 13, जसपा नेपालका 5, राप्रपाका 4, जनमत पार्टीका 3, राष्ट्रिय जनमोर्चाका 1 र स्वतन्त्र 1 गरी 83 जना प्रदेशसभा सदस्य छन्।
1: आजबाट 18 संस्करणको नाडा अटो सो 2026 शुरू हुँदैछ। नाडा अटो सोमा यसपटक अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिबारे जानकारी गराइनेछ। सोमा सिप्रदी यात्रीले नेपालमै तयार पारेको विद्युतीय स्कूटर यात्री पीटू अटोसोको आकर्षण बन्ने अपेक्षा गरिएको छ। जीवन ह्युमनोइड रोबोट र गो टू क्वाड्रुपेड रोबोट पनि आकर्षणमा रहने आयोजकले जनाएको छ। नेपालमै एसेम्बल गरिएका दुई फाङ्ग्रे सवारी अटोसोमा प्राथमिकताका साथ राखिने आयोजकले जनाएको छ। एसेम्बलिङ उद्योगलाई आधार मानेर नेपालमा उत्पादन भएका टायर, लुब्रिकेन्ट, ब्याट्री, स्पेयर पार्ट सहितका स्टल रहने नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले बताएका छन्। अटोसोमा संस्था स्थापनाको 50 वर्षको गोल्डेन जुब्ली पनि सेलिब्रेशन गर्ने तयारी गरेको छ। नाडामा 200 स्टल रहनेछन्। 150 ब्रान्डको सहभागिता रहनेछ। सोमा 23 यात्रुवाहक, 25 चार पाङ्ग्रे, 17 हल्का व्यावसायिक र 13 दुई पाङ्ग्रे ब्रान्ड सहभागी हुनेछन्।
0: यसैबीच उपराष्ट्रपति रामसाय प्रसाद यादवले नाडा अटो सो व्यापारिक मेलामा सीमित नभई आर्थिक रूपान्तरणको सशक्त मार्गचित्र कुनै कदम भएको उल्लेख गरेका छन्। काठमाडौँको भिरकुटी मण्डपमा आजबाट शुरू भएको कार्यक्रममा यादवले नेपालमै सवारी साधन उत्पादन गरेर आत्मनिर्भरताको बाटोमा अग्रसर हुन आवश्यक भएको उल्लेख गरे। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको वर्तमान अर्थतन्त्रलाई गति दिन रि इन्जिनियरिङ गर्नुपर्ने आवश्यकता रहेको औल्याए।
1: परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा नेपालले असंलग्न आन्दोलन नामको उच्चस्तरीय स्मरण सभामा सहभागिता जनाउने भएको छ। सर्बियाको राजधानी बेलग्रेडमा आगामी भदौ 15 र 16 गते सो उच्चस्तरीय स्मरण सभा आयोजना हुँदैछ। परराष्ट्र मन्त्री खनालको नेतृत्वमा 3 सदस्यीय नेपाली प्रतिनिधि मण्डलले उच्चस्तरीय स्मरण सभामा सहभागिता जनाउने निर्णय मन्त्रीपरिषदले केही दिन अघि गरेको थियो। परराष्ट्र मन्त्रालयका अनुसार उच्चस्तरीय स्मरण सभामा सहभागी हुन मन्त्री खनाल भदौ 14 गते साँझ सर्बिया प्रस्थान गर्नेछन्। उनी भदौ 17 गते सर्बियाबाट नेपाल फर्कने परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ। सो कार्यक्रममा विश्वका नेताहरू, विभिन्न मुलुकका प्रतिनिधिमण्डल तथा असंलग्न आन्दोलनमा सहभागी राष्ट्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ। नेपालले आफ्नो परराष्ट्र नीति सञ्चालनको आधार स्तम्भका रूपमा असंलग्नताको सिद्धान्तलाई अंगीकार गर्दै आएको छ।

0: बम्परमा एकजना भागीदारीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्ट रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: निसन्तान दम्पतिहरूका लागि खुसीको खबर, भारतको सबैभन्दा ठूलो आईभीएफ चेन इन्दिरा आईभीएफ अब तपाईँ हाम्रो शहर काठमाडौँमा। निसन्तानता र टेस्ट ट्युब बेबी सम्बन्धी निशुल्क परामर्शको लागि हाम्रो चिफ आईभीएफ स्पेसलिस्टसँग परामर्श लिनुहोस्। इन्दिरा आईभीएफ पानी पोखरी काठमाडौँ, फोन 59 71 269।

0: अमेरिकाले इरानलाई आर्थिक रूपमा अलग्याउन तेस्रो मुलुकमाथि प्रतिबन्ध लगाउँदै दबाव बढ़ाउने घोषणा गरेको छ। ट्रम्प प्रशासनले आर्थिक रूपमा इरानसँग जोड़िएका देशहरू वा कम्पनीलाई लक्षित गरी प्रतिबन्धको दायरा विस्तार गर्न लागेको हो। सो प्रतिबन्धले इरानसँग लेनदेन गर्ने मुलुक तथा कम्पनीलाई समेत प्रभावित पार्ने बताइएको छ। वाशिङटन डीसीमा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरान मामिलामा अमेरिकाको पछिल्लो अवधारणा प्रस्तुत गर्दै इरान जस्तो हिंसक शासन गर्नेसँग आर्थिक सम्बन्ध कायम राख्नेले अमेरिकाको शक्तिको सामना गर्नुपर्ने चुनौती दिएका छन्। इकोनोमिक आउटकास्टको नाम दिएको सो अभियानमा अमेरिकाले विश्वभर 60 भन्दा बढ़ी संस्था, व्यक्ति र जहाजहरूलाई प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
1: अब खेल प्रसंग, न्यूजील्याण्डका अलराउण्डर जिमी निसमलाई पुनः जनकपुर बोल्समा अनुबन्ध गरिएको छ। पहिलो सीजनको नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटमा जनकपुरलाई च्याम्पियन बनाउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए। जनकपुरले आज आफ्नो सामाजिक सञ्जालबाट 35 वर्षीय निसमलाई तेस्रो सीजनका लागि अनुबन्ध गरेको जनाएको छ। पहिलो सीजनको एनपीएलमा निसमले जनकपुरबाट खेल्दै 7 विकेट लिएका थिए, तर दोस्रो सीजनमा जनकपुरसँग क्याप खेलाड़ीको कोटा रहेको थिएन। त्यसपछि उनी पोखरा एभेन्जर्स लागेका थिए। उनले विश्वव्यापी फ्रेन्चाइज लीग खेल्दै आएका छन्। निसमले दिल्ली डेयर डेभिल्स, पंजाब किंग्स, मुम्बई इण्डियन्स, राजस्थान रोयल्सबाट इण्डियन प्रिमियर लीग आईपीएल खेलेका छन् भने लंका प्रिमियर लीग, भाइटालिस्ट ब्लास्ट, बंगलादेश प्रिमियर लीग, यूएईको आईएल टी ट्वेन्टी, पाकिस्तान सुपर लीग, साउथ अफ्रिका टी ट्वेन्टी, द हन्ड्रेड, बिग बास लीग, क्यारेबियन प्रिमियर लीग पनि खेलेका थिए।
0: र प्रशिक्षक ज्यावी एलोन्सोको नेतृत्वमा चेल्सीले इंग्लिश प्रिमियर लीगमा गैराती विजयी शुरूआत गरेको छ। चेल्सीले फुलहमलाई 3-2 गोल अन्तरले हराएको हो। चेल्सीका लागि मोर्गन रोजर्स, कोल पार्मर र जाओ पेड्रोले गोल गरेका छन्। त्यसमध्ये पेड्रोले 31 सेकेण्डमा गोलको खाता खोलेका थिए। यसै सिजन मात्र मोर्गन बेलायती फुटबल इतिहासमै सबैभन्दा महँगा खेलाड़ीका रूपमा कीर्तिमानी 15 करोड़ 90 लाख डलरमा एस्टन भिल्लाबाट

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी एक खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
6: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउँ न भाइ।
9: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
8: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुमलिङ 4 राधाकृष्ण मन्दिर अगाडि।
9: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
8: सम्पर्क नम्बर 9860964000
9: र 9919327375। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
8: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
9: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
9: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
8: दाँत खोल्ने, दाँत सफा गर्ने,
9: दाँतको एक्सरे गर्ने,
8: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
9: झिक्न मिल्ने आरपीडी लगाइने,
8: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
9: बाङ्गो टिङ्गो दाँत मिलाइने,
8: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
9: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
8: सम्पर्क नम्बर 0295906667 र 9842226667।
9: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
8: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
9: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
8: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
9: प्रोप्राइटर लक्ष्मी काफ्ले।
8: सम्पर्क 9843447262,
9: 9810555580
8: र वाट्सएप नम्बर 9852286646।

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी बन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: आयो सबको घर घरमा।
9: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन। Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5 MHz.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, सिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन संचालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पर्क नम्बरहरू 029560400 र 98520 72631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98520 55 768, 98520 55 768।
0: साथै 98520 55 768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
7: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
6: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
7: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खादबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू:
8: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
7: अटो रिफ्र्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
8: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
7: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
8: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
7: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
8: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
7: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
8: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सुलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
7: सब जानकारीको लागि 029562061,
8: 029570315
7: र 98520761।
8: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, संखुवा सभा।
9: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
10: आयो सबको घर घरमा।
11: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
12: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 MHz।
11: अब रेडियो संख्या सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432857841 र 0295562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: चलचित्र परदेशीको गीत सुन्छस्?
2: सुनाउ न त।
1: ल, तँ पनि गा है त।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्रे स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, घिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ। म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
4: रबिन टेलर्स, खाँदारी नगरपालिका 9, तुम्लिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 98 60 96 40 00
5: र 98 19 32 77 75।
6: ओहो लु नमस्कार है सर।
7: ओहो लु नमस्कार है सर। नमस्कार, अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
6: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
7: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
8: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
9: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
8: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
9: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
8: होटल टेलरिङ सेन्टर, खाँदारी 1, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
9: डिजाइनर सुमन ठटाल, 98 615 39 444
8: र 029 590 155।
10: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029-575-1147।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98160555553 र 98423180।
4: सरप्राइज जेनी, यो गहना कस्तो छ?
5: यस्तो पनि गहना लाउँछन्?
4: अनि यो
5: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
4: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
5: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
5: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
4: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1, बुद्ध टोल, सङ्कुवा सभा।
5: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59801, जनक पौडेली 98520-58344 र 029-560-248।
4: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1, बुद्ध टोल, सङ्कुवा सभा।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता, हाम्रै खाँचबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँचबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफले,
7: सम्पर्क 98433-47262,
6: 98-10-55-55-85
7: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
8: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
6: खाँचबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 135 डेन्टल हस्पिटल।
8: पाथीभरा डेन्टल खाँचबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू,
8: दाँत नदुखाइ खोल्ने,
6: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
8: दाँतको एक्सरे सुविधा,
6: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
8: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
8: ध्यान दिनै पर्ने कुरा,
6: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
8: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँचबारीमा एक मात्र डेन्टल,
7: पाथीभरा डेन्टल, खाँचबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029-562-320 र 98420-50541।
9: राष्ट्रको गौरव, नेपालीको आवाज, रेडियो सङ्खुवा सभा, 95.5 MHz।

0: सबै घर घर आयो हजुर सबको मन छुना सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
2: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
4: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9825165580 र 9841108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी एक, सङ्खुवा सभा।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
8: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
10: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
11: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 9841252564, 98421926987 र 98520519906।
0: आयो सबको घर घरमा।
11: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
12: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 MHz।
11: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
14: नमस्कार है वडा अध्यक्षज्यू।
15: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
14: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौ कि भनेर हजुरको दलानमा आएको।
15: त्यस्तो के कुरा थियो कुन्नी?
14: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
15: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरुण पूर्वकै चर्चित दिशा टेलर्स खादबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
14: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
16: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
17: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
18: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
19: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
20: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
21: सम्पर्क नम्बर 029562-6679 र मोबाइल नम्बर 98422-7776।
22: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोक बाट दूरसञ्चार जाने बाटो।
23: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
24: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
23: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
24: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
23: प्रोप्राइटर लक्ष्मी काफ्रे।
24: सम्पर्क 98433-47262,
23: 98-10-55-55-85
24: र वाट्सएप नम्बर 98520-28-6 46।

0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946400
3: र 9819327375।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842059801, जनक पौडेली 9852558344 र 029562248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
8: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
9: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
9: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 9843347262,
9: 9010555580
2: र व्हाट्सएप नम्बर 9852286646।
10: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो,
11: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेसन फ्ल्याटमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल विनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
12: हाम्रो सेवाहरू
11: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खाँदारी 1 सङ्खुवा सभा।
13: आयो सबको घर घर
14: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
15: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
14: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 029-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
16: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
17: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
18: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
17: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल,
18: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
17: प्रोप्राइटर प्रतीक्षा दाहाल,
18: सम्पर्क नम्बर 98163-55553 र 98423-18-049।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। 15 महाधिवेशन रोक्न माग गर्दै कांग्रेसको देउबा समूहद्वारा सर्वोच्चमा पूरक निवेदन दर्ता, पर्सी बिहिबारका लागि पेशी तोकियो। राष्ट्रिय सभामा सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण, विद्यालय तहदेखि नै नैतिक तथा व्यावहारिक यौन शिक्षा अनिवार्य गर्नुपर्नेमा जोड़। करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा त्रुटि भएको भ्याट विवरण 7 दिनभित्र सच्याउन पाइने। अमेरिकाले सिरियालाई आतंकवादलाई प्रायोजन गर्ने देशहरूको सूचीबाट हटायो। ट्रम्प प्रशासनले सिरियाका नयाँ राष्ट्रपति सारासँगको सम्पर्क बढ़ाउँदै। र नेपालले अभ्यास खेलमा मलेसियालाई 9 विकेटले हरायो। नेपाल खबरमा अब पूरा खबर। नेपाली कंग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै संस्थापन इतर चेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ। देउवा समूहले कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निशा दिएपछि मुद्दा विचाराधीन रहेकाले त्यसको अन्तिम टुंगो नलागेसम्म 15 महाधिवेशन गर्न नमिल्ने जिकिर गरेको छ। निवेदनमाथि पर्सी भदौ 11 गतेका लागि पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभयो। विशेष महाधिवेशन सम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निशा दिएसँगै कांग्रेसको आन्तरिक विवाद फेरि अदालतमा पुगेको छ। यही विषयलाई आधार बनाउँदै देउवा समूहले पुनरावलोकनको मुद्दा टुंगो नलाग्दासम्म 15 महाधिवेशनको प्रक्रिया अघि बढ़ाउन नहुने भनेको छ। भदौ 11 गते हुने पेशीपछि सर्वोच्च अदालतले दिने आदेशले कांग्रेसको 15 महाधिवेशनको प्रक्रिया र आगामी राजनैतिक अवस्थाबारे महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले देशमा बढ़दो असुरक्षा, पालिकामाथि भइरहेका जघन्य अपराध, कूटनैतिक प्रतिनिधित्व, जनस्वास्थ्य, पूर्वाधार विकास तथा बाढ़ी पहिरोको जोखिम लगायतका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। सांसदहरूले विशेष गरी 12 मा 3 वर्षीय बालिकाको बलात्कारपछि भएको हत्याको घटनालाई लिएर सरकारको कड़ा आलोचना गर्दै दोषीलाई तत्काल कानूनी दायरामा ल्याई हदैसम्मको कार्यवाही गर्न माग गरेका छन्। सांसद गीता देवकोटाले विद्यालय तहदेखि नै नैतिक तथा व्यवहार यौन शिक्षा अनिवार्य गर्नुपर्ने बताउनुभयो। बाल यौन हिंसा सम्बन्धी मुद्दालाई फास्ट ट्र्याक अदालतबाट मार्फत छिटो टुंग्याउँदै दोषीलाई हदैसम्मको सजाय दिनुपर्ने उहाँको माग छ। सांसद सोमनाथ पोर्थेलले पीड़ित परिवारमाथि दवाब दिएर भिडियो छायांकन गरिएको विषयप्रति आपत्ति जनाउँदै गृह प्रशासनको आलोचना गर्नुभयो। यस्तै सांसद सम्झना देवकोटाले पछिल्लो 5 वर्षमा बालिका बलात्कारका घटना डरलाग्दो रूपमा बढ़ेको बताउँदै यसले समाज र परिवारलाई नै विखण्डित बनाइरहेको उल्लेख गर्नुभयो। सांसद जगत तिमिल सिन्हाले 31 वटा वैदेशिक नियोग मध्ये 21 वटा राजदूतविहीन अवस्थामा रहेको भन्दै सरकारको आलोचना गर्नुभयो। सांसदहरूले स्वास्थ्य, शिक्षा, विभिन्न किसिमका प्रकोप, बाढ़ी तथा डुबानको जोखिम लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। आन्तरिक राजस्व विभागले थप सहज, सरल र प्रभावकारी सेवा दिने उद्देश्यले करदाता पोर्टलको नयाँ संस्करण परीक्षण प्रयोगमा ल्याएको छ। विभागले आजदेखि यसको शुरूआत गरेको हो। विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालका अनुसार नयाँ पोर्टलको परीक्षण सफल नभएसम्म साबिकको करदाता पोर्टल पनि यथावत संचालनमा आउनेछ। डिजाइन ड्रिभन डेभलपमेन्ट पद्धति र माइक्रो सर्भिस आर्किटेक्चरमा आधारित भएर यो पोर्टल विकास गरिएको छ। अन्तशुल्कजन्य प्रतिष्ठानहरूले बुझाउने मासिक विवरण यसअघि आन्तरिक राजस्व कार्यालयबाट मात्र रुजु हुने गरेकामा अब करदाता स्वयंले रुजु गर्न सक्ने व्यवस्था मिलाइएको छ। आय विवरण अन्तर्गत साबिकमा अनुसूचित 10 मा करदातालाई विवरण भर्नुपर्ने व्यवस्थालाई परिमार्जन गरे अब यो विवरण स्वयं आउने व्यवस्था गरिएको छ। यसैबीच आन्तरिक राजस्व विभागले अब करदाताले आफूले बुझाएको मूल्य अभिवृद्धि कर भ्याटको विवरणमा त्रुटि भएमा 7 दिनभित्र आफैले संशोधन गर्न पाउनेछन्। यसअघि विवरण भर्दा सामान्य अंकगत त्रुटि भएमा पनि सच्याउनका लागि कर कार्यालय नै धाउनुपर्ने बाध्यता थियो। विद्युतीय माध्यमबाट स्रोतमा कर कटी गर्ने प्रक्रियालाई पनि विभागले थप व्यवस्थित बनाएको जनाएको छ। अहिलेको कानून अनुसार प्रत्येक महिनाको 25 गतेभित्र ईडीटीएस दाखिला गरिसक्नुपर्ने प्रावधान भए पनि धेरै निकायले आर्थिक वर्षको अन्त्यसम्म रकम होल्ड गर्ने र अन्तिम समयमा मात्र दाखिला गर्ने प्रवृत्ति देखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह भोलिको प्रतिनिधि सभा बैठकमा उपस्थित हुँदा कालो चस्मा लगाएर जानुहुने भएको छ। उज्यालो प्रकाशमा आँखाले हेर्न कठिनाई देखिएपछि चिकित्सकले उहाँलाई आँखाको सुरक्षाका लागि कालो चस्मा प्रयोग गर्न सुझाव दिएका छन्। प्रधानमन्त्री शाहले गएको साउन 22 गते छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालमा आँखा परीक्षण गराउँदा खाली आँखाले उज्यालो प्रकाश हेर्दा समस्या आउने देखिएपछि चिकित्सकले आवश्यकता अनुसार कालो चस्मा प्रयोग गर्न सिफारिश गरेका थिए। यस्तै परीक्षण रिपोर्ट अनुसार प्रधानमन्त्रीले आँखा सुक्खा हुने भएकाले बेला बेला आईड्रपको प्रयोग गर्दै आउनु भएको छ। प्रधानमन्त्री शाहको स्वास्थ्य रिपोर्ट सहितको पत्र प्राप्त भइसकेको संसद सचिवालयका प्रवक्ताले उज्यालोलाई जानकारी दिनुभयो। यसअघि सभामुख डोल प्रसाद अर्यालले संसद बैठकमा कालो चस्मा लगाउन चाहने सांसद तथा पदाधिकारीले त्यसको स्वास्थ्य सम्बन्धी आधार प्रस्तुत गर्नुपर्ने बताउनु भएको थियो। भोलिको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01590 61 89 मोबाइल 97072540 89।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सर उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सीधा कुरा, प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। व्यवसायहरूले अटोमोबाइल क्षेत्रलाई हेर्ने सरकारी दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएका छन्। आजदेखि काठमाडौँमा शुरू भएको नाडा अटोसोको उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले स्वदेशी उत्पादन बढ़ाउँदै आयात प्रतिस्थापन र रोजगारी सृजनामा जोड़ दिन आग्रह गर्नुभएको छ। उद्योगदेखि रोजगारसम्म नारासहित भ्रिकुडी मण्डलमा आजदेखि अटो शो शुरू भएको छ, जसमा 53 गाड़ीका ब्राण्ड र 200 भन्दा बढ़ी स्टल रहेका छन्। मेला आउँदो 5 दिनसम्म चल्नेछ। अब विदेशको खबर। अमेरिकाले 47 वर्षपछि सिरियालाई आतंकवादलाई प्रायोजन गर्ने देशहरूको सूचीबाट हटाएको छ। अमेरिकाले सन् 1979 सिरियालाई यो सूचीमा राखेको थियो। अमेरिकी प्रशासनले यस निर्णयको उद्देश्य सिरियामा विदेशी लगानीका लागि बाटो खोल्नु र देशलाई विश्व अर्थतन्त्रमा पुनः एकीकृत गर्नु रहेको बताएको बीबीसीले जनाएको छ। सिरियालाई हटाएपछि अमेरिकाको यस सूचीमा अब इरान, उत्तर कोरिया, क्युबा गरी 3 देश मात्र बाँकी छन्। ट्रम्प प्रशासनले सिरियाका नयाँ राष्ट्रपति अहमद अल सारासँगको सम्बन्ध पनि बढ़ाएको छ। उहाँले अल कायदामा आबद्ध संगठनको नेतृत्व समेत गर्नुभएको छ। गएको वर्ष अमेरिकाले अहमद अल साराको नेतृत्वमा रहेको इस्लामवादी संगठनलाई आफ्नो आतंकवादी संगठनहरूको सूचीबाट हटाएको थियो। अब खेल खबर। नेपालले एसीसी प्रिमियर कप अघि भएको एक दिवसीय अभ्यास खेलमा मलेसियालाई डीएसएल नियमका आधारमा 9 विकेटले हराएको छ। मलेसियाले दिएको 233 रनको लक्ष्य पछ्याइरहेका बेला वर्षाका कारण नेपालले 28 ओभरमा 228 रनको लक्ष्य पाएको थियो। नेपालले यो लक्ष्य 28 ओभरमा 1 विकेट गुमाएर भेटायो। नेपालका आसिफ शेखले 161, अर्जुन कुमारले नट आउट 61 रन बनाए। आसिफ र अर्जुनले 220 रनको साझेदारी गरेका थिए। मलेसियाका असलम खान मलिकले विकेट लिएका छन्। यसअघि टस जितेर ब्याटिङ गरेको मलेसिया 48 ओभर 2 बलमा 232 रन बनाउँदा अल आउट भयो। मलेसियाका मोहम्मद सेहादाता रमलीले 61 रन बनाएका छन्। नेपालका कप्तान सन्दीप लामिछानेले 4, करण केसीले 2 तथा ललित राजवंशी र दिपेन्द्र सिंहरीले 1-1 विकेट लिए। नेपालले मलेसिया आउनु अघि भारतमा कर्नाटकसँग 2 अभ्यास खेल खेलेको थियो। नेपाल 2 खेलमा विजयी भएको थियो। एसएससी प्रिमियर कप आउँदो आइतबार भदौ 24 गतेदेखि मलेसियामा शुरू हुँदैछ। प्रतियोगितामा 10 टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। 15 महाधिवेशन रोक्न माग गर्दै कांग्रेसको देउवा समूहद्वारा सर्वोच्चमा पूरक निवेदन दर्ता, पर्सि बिहिबारका लागि पेशी तोकियो। राष्ट्रिय सभामा सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यान आकर्षण, विद्यालय तहदेखि नै नैतिक तथा व्यावहारिक यौन शिक्षा अनिवार्य गर्नुपर्नेमा जोड़। करदाता पोर्टलको नयाँ संस्करण संचालनमा त्रुटि भएको भ्याट विवरण 7 दिनभित्र सच्याउन पाइने। अमेरिकाले सिरियालाई आतंकवादलाई प्रायोजन गर्ने देशहरूको सूचीबाट हटायो। ट्रम्प प्रशासनले सिरियाका नयाँ राष्ट्रपति सारा संघको सम्पर्क बढ़ाउँदै र नेपालले अभ्यास खेलमा मलेसियालाई 9 विकेटले हरायो।
4: साली नदीको शिर,
6: मणि चूडको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
6: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
6: शहरबाट नजिकै,
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
6: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954481, वेबसाइट झुले.com.np।
8: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
9: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
10: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 4428242, 4428242।
11: कम ऑन, यु विल सर्टेनली बी बेनिफिटेड।
12: NBL Auto Loan।
13: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
12: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
13: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
12: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
13: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
12: शर्तहरू लागू हुनेछन्।
14: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ उपत्यका मेयर्स फोरमले फोहोर व्यवस्थापन लगायत समसामयिक विषयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गर्ने निर्णय गरेको छ। फोरमको आज बसेको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग तत्कालै छलफल गर्ने निर्णय गरेको हो। फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले जति सक्दो छिटो भेटघाटको समय मागेर उपत्यकाको फोहोर व्यवस्थापन, सड़क बत्तीको शुल्क व्यवस्थापन, पालिकाको प्रयोग गरिरहेका जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापनका विषयमा ध्यान आकर्षण गराउने निर्णय भएको जानकारी दिनुभयो। फोरमले उपत्यकाको फोहोर व्यवस्थापनका लागि तत्कालीन सरकार र नेपोस्ट बीच भएको सम्झौता कार्यान्वयन गर्ने वा सम्झौता खारेज गरी फोहोर व्यवस्थापनको वैकल्पिक मार्ग खोल्ने विषयमा पनि निर्णय गर्न आग्रह गर्ने बताउनु भएको छ। फोरमले उपत्यकाको फोहोर व्यवस्थापन तीनै तहका सरकारको साझा सरोकारको विषय भएको जनाएको छ। भक्तपुरमा तहासा निर्माण गर्न बाँसको व्यापार शुरू भएको छ। गाईजात्रा पर्वलाई लक्षित गरी भक्तपुरमा बाँसको व्यापार शुरू भएको हो। गाईजात्रा तहासा बनाउन बाँसको प्रयोग गरिन्छ। व्यापारीले भक्तपुरको पाँच तले मन्दिर परिसरबाट प्रतिकुटा 500 रूपियाँमा धमाधम बिक्री गरिरहेका छन्। आउँदो शनिबार भदौ 13 गते गाईजात्रा पर्व मनाइँदैछ। यो पर्वलाई लक्षित गरी 4 बाँस प्रयोग गरी तयार पारिएको तहासाको मूल्य 2000 देखि 2500 रूपियाँसम्म बिक्री हुने गरेको छ। सूर्यविनायक नगरपालिका 8 आशापुरीबाट 5 तले मन्दिर परिसरमा बाँस बिक्रीका लागि ल्याउने गरिन्छ। वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा 5 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा झापाकी 29 वर्षीय सुषमा भण्डारी, सिन्धुलीकी 28 वर्षीय करिना देवकोटा, झापाका 27 वर्षीय साजन खनाल, दोलखाका 34 वर्षीय पेमा लामा र ओखलढुङ्गाकी 27 वर्षीय तोम कुमारी थापा रहेका छन्। सुषमाले चेक रिपब्लिक पठाइदिने भन्दै एकजनाबाट 5,35,000, करिनाले लिथुआनिया पठाइदिने भन्दै एकजनाबाट 2,50,000, साजनले फिनल्याण्ड पठाइदिने भन्दै एकजनाबाट 12,00,000

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगर इलाकाबारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, बहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, स्टिम जिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिम जिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, संखुवा सभा। सम्पर्क नम्बर 0295562001, 97429222।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलेकतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खादबारी नगरपालिका 9, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98606640
1: र 98932375।
3: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
6: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
3: सम्पर्क नम्बरहरू 0295604 र 98520 72631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय मानी भन्ज्याङ पंखुवा सभा।
7: खुसीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
8: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
6: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादाबारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295561165, 9841252504, 9841226987 र 9852051906।
9: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौं। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी सङ्खुवा सभा। सम्पर्क 9852601177।
10: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
11: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
10: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
11: हाम्रा सेवाहरू:
10: दाँत नदुखाइ खोल्ने,
11: दाँत भर्ने, दाँतको आकृति गर्ने,
10: दाँतको एक्सरे सुविधा,
11: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
10: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
11: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
10: ध्यान दिनै पर्ने कुरा:
11: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
10: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
5: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 9842050541।
12: Caliber Shoes, unleash your caliber. Made in Nepal.

0: understand.
1: रेडियो संखुवा सभा समय सूचक अहिले अपराह्नको 4 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
5: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउँ न भाइ।
7: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
6: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
7: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 98 36 96 40 00
7: र 98 19 32 76 75।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295 75 147।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, शङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्रे,
4: सम्पर्क 98 4 33 47 262,
3: 98 10 55 55 85
4: र वाट्सएप नम्बर 98 5 20 28 6 46।

0: This is Radio Sankhuwa Sabha 95.5 MHz.
1: नमस्कार है वडाध्यक्षज्यू.
2: नमस्ते नमस्ते. के भन्दै आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको.
2: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई.
2: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी न अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त हो. तपाईँहरू पनि एक सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला.
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु.
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल.
4: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ. छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ.
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल.
5: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827676.
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर. स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो.
9: आयो सबको घर घरमा.
10: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा.
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज.
10: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा. सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली. सम्पर्कका लागि 98 4 32 57 841 र 029562 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्. रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ.
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन.
12: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो. उफ, कुन जन्मको पाप थियो कुन्नी?
13: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो. सानोमै उपचार गरे ठिक भइहाल्छ नि. यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ. चिन्ता लिनै पर्दैन.
14: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी. सम्पर्क नम्बर 9852557768 9852557768.
15: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ. साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ. आजै सम्पर्क गर्नुहोस्.
16: सरप्राइज जेनी, यो गहना कस्तो छ?
17: यस्तो पनि गहना लाउँछन्?
16: अनि यो
17: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त.
16: नरिसाउ न, अर्को पनि ल्याएको छु. ल हेर त, यो कस्तो छ?
17: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त. कहाँ किन्नु भएको?
16: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि.
17: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्. यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ. साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्.
5: दुर्गा ज्वेलरी उद्योग खाँचबारी एक बुद्ध टोल सङ्खुवा सभा
18: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842059801
19: जनक पौडेली 9852558344 र 0295602648
5: दुर्गा ज्वेलरी उद्योग खाँचबारी एक बुद्ध टोल सङ्खुवा सभा
20: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला
21: त्यसको लागि चिन्तै नगर्नुहोस् हाम्रै खाँचबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि
22: हजुर गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खाँचबारी एक खाँचबारी नगरपालिकाको गेट अगाडि यहाँ किचन डेकोरेशनका सामान फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर प्रोप्राइटर रोग बहादुर खत्री गणेश स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर सम्पर्क नम्बर 9852029047 9800902062
20: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले
23: किन त काका
20: अब हेर न छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्
23: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका
20: आहा हो र नानी उसो भए त समयको बचत कारोबार गर्न पनि सजिलो
23: हजुर जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्
20: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्खुवा सभा
23: हामी कहाँ शिरबन्दी कण्ठ सुटुक माइली तिलहरी बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
20: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ
23: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ
20: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
23: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ
20: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्खुवा सभा
23: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली
20: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827

रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 5 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
4: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खानबारी 1, शङ्खुवा सभा।
0: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खातबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तेज रत्न आँखा तथा कान उपचार केन्द्र, खातबारी, शङ्खुवा सभा। सम्पर्क 98520-60-177।
6: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय, खातबारी, शङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, स्टिम जिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिम जिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय, हिमावी टोल, खादबारी, शङ्खुवा सभा। सम्पर्क नम्बर 029562201, 97492220।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
0: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
9: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिक उत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, स्टिम जिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिम जिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा सम्पर्क नम्बर 0295625902
2: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी सङ्खुवा सभा सम्पर्क 98.5/60/177।
3: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
4: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडिमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 0295605680 99520160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खादबारी 1 सङ्खुवा सभा।
5: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
6: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू
5: दाँत नदुखाइ खोल्ने,
6: दाँत भर्ने, दाँतको आसुति गर्ने,
5: दाँतको एक्सरे सुविधा,
6: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा
6: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
7: पाथीभरा डेन्टल खादबारी नगरपालिका 1 हाटलाग नेटुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 0295625320 र 98420505041।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मे हो। उफ, कुन जन्मको पाप थियो कुन नि।
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ। यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
11: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Tsongkhwasba, 95.5 MHz.
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेसन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520165080 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
3: आयो सबको घर घरमा
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
4: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
6: ओहो लु नमस्कार है सर।
7: ओहो लु नमस्कार है सर। नमस्कार।
6: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
7: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
6: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
8: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले सङ्खुवा सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
6: हजुरहरू पनि विवाह, पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
8: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
6: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
8: छटाल टेलरिङ सेन्टर, खाँदारी 1, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
6: डिजाइनर सुमन ठटाल, 98615 39 444
8: र 0295901055।
9: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
10: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
8: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
10: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
8: हाम्रा सेवाहरू
10: दाँत नदुखाई खोल्ने,
8: दाँत भर्ने, दाँतको आकृति गर्ने,
10: दाँतको एक्सरे सुविधा,
8: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
10: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
8: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
10: ध्यान दिनै पर्ने कुरा,
8: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
10: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल,
11: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।
12: सम्पूर्ण करदाताहरूमा खातबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खातबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिगत तिरो व्यवसाय नवीकरण दस्तूर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अध्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
13: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
12: सम्पर्क नम्बरहरू 029560400 र 98520 72631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
14: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याऊ?
15: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
14: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ? के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?

0: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 6 बज्यो।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाट लाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: Some dumbass.

झापामा जापानी इन्सेफेलाइटिसको बढ़दो जोखिम, 2 वर्ष 8 महिनामा 11 जनाको मृत्यु, कोशी प्रदेशका सुनसरी र मोरङ पनि प्रभावित। नेवारी समुदायमा लाखी नाचको उल्लास, संस्कृति धान्न नयाँ पुस्ता पनि अग्रसर, मौलिकतालाई आधुनिकताको अतिक्रमणबाट जोगाउन भने जरूरी। अकबरे खोर्सानीको उच्च माग, इलाममा बढ़दो व्यावसायिक खेती, कोसेलीको रूपमा बन्दै पाहुनाको रोजाई, वर्षेनी भित्रिन्छ करोड़ौं रूपियाँ। विदेशी प्रति अमेरिकाको थप कड़ा नीति, 2 लाख भिसा रद्दको तयारी, 18 महिनामा 1,75,000 रद्द। र कार्तिक 14 देखि शंखुवासभा गोल्ड कप हुने तय, ए डिभिजनका सहित 8 टोलीको सहभागिता, उपाधि विजेताले 5 लाख पुरस्कार पाउने।

0: सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: साँझको खबर परिक्रमाबाट म गोपालको नमस्कार। खबर परिक्रमा रेडियो हिमशिखर 103.3 मेगाहर्जसँगै संखुवा सभाको खाँदबारीमा रहेको रेडियो संखुवा सभा 95.5 मेगाहर्ज, झापाको वृत्तमणमा रहेको आँगन एफएम 89.6 मेगाहर्जसँगै कोशी प्रदेशका विभिन्न रेडियो स्टेशनहरूका साथै हाम्रो पात्रो र नेपाली पात्रोको मोबाइल एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। झापामा जापानाइटिस जेईबाट दुई वर्ष आठ महिनामा 11 जनाको मृत्यु भएको छ। पछिल्लो डेढ़ महिनाभित्र झापामा 6 जनाको मृत्यु भएको छ। कोशी प्रदेशका अन्य जिल्लामा हेर्दा झापापछि सुनसरी र मोरङ प्रभावित भएका छन्। झापामा सन् 2026 को आठ महिनामा 6 जनाको मृत्यु भइसकेको छ भने सन् 2025 तीन जनाको मृत्यु भएको थियो। यस्तै सन् 2024 दुई जनाले ज्यान गुमाएका थिए। त्यस अघिल्लो वर्ष सन् 2023 दुई जनामा संक्रमण देखिए पनि मृत्यु भएको थिएन। सन् 2024 हालसम्म दुई वर्ष आठ महिनाको अवधिमा जेईबाट 26 जना संक्रमित भएका छन्। सन् 2026 को हालसम्म 11 जना, 2025 11 जना र सन् 2024 चार जना संक्रमित थिए। कोशी प्रदेशका अन्य जिल्लालाई हेर्दा झापापछि सुनसरी र मोरङ प्रभावित देखिएका हुन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले व्यवसायको मनोबल पछिल्लो 36 वर्ष यताकै सबैभन्दा कमजोर बिन्दुमा पुगेको बताउनु भएको छ। मंगलबार काठमाण्डुमा नाडा अटो शोको उद्घाटन समारोहमा उहाँले नयाँ सरकारले बजेटको प्रतिबद्धता अनुसार व्यवहारमा काम गर्न नसकेको टिप्पणी गर्नुभयो। अध्यक्ष श्रेष्ठले अटोमोबाइल क्षेत्रमा गत आर्थिक वर्षमा 1.6 अर्बको आयात भएको तथ्याङ्क प्रस्तुत गर्दै यसबाट राज्यले 81 अर्ब राजस्व संकलन गरेको उल्लेख गर्दै यति ठूलो राजस्व दिने क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण स्पष्ट हुनुपर्ने बताउनुभयो। उहाँले वर्तमान सरकारले बन्द रहेका उद्योग खोल्ने तदारूकता देखाएकोमा टिप्पणी गर्दै सरकारले दशकौंसम्म बन्द उद्योग खोल्दै गर्दा चलिरहेका उद्योगको अवस्था के छ भन्नेमा ध्यान नदिएको गुनासो समेत गर्नुभयो। अध्यक्ष श्रेष्ठको यही भनाईलाई हामीले आजको बाइट अफ द डेमा समावेश गरेका छौं। प्रस्तुत छ आजको बाइट अफ द डे।
3: यो उद्योग, व्यापार, बैंकिङ, बीमा, रोजगारी र राजस्वसँग प्रत्यक्ष जोड़िएको क्षेत्र हो। अटोमोबाइल क्षेत्रमा ठूलो लगानी छ। यसको प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाखौं 10 लाख भन्दा बढ़ी रोजगारी सृजना गरेको छ। राज्यको राजस्वमा 90 अर्ब भन्दा बढ़ी योगदान दिँदै आएको यहाँहरूलाई अवगत नै छ। यसैले अटोमोबाइल क्षेत्रलाई केवल राजस्वको स्रोतको रूपमा होइन आर्थिक गतिविधि विस्तार गर्ने महत्वपूर्ण साझेदारको रूपमा राज्यले हेर्नुपर्छ। यस्तै व्यवसायमा दीर्घकालीन लगानीका लागि नीतिगत स्थिरता अत्यन्त आवश्यक छ। करका दर नीतिमा पटक पटक हुने परिवर्तनले व्यवसायीलाई दीर्घकालीन योजना बनाउन कठिन हुन्छ।
2: नेपाल विद्युत प्राधिकरणले कोशी प्रदेशका 5 जिल्लामा 10 वटा सब स्टेशन थप्ने प्रक्रिया थालेको छ। प्राधिकरणले सब स्टेशनको संख्या बढ़ाउँदै वितरण प्रणालीमा सुधार तथा ट्रान्सफर्मर अपग्रेडको कामलाई एकसाथ अघि बढ़ाउने जनाएको हो। गर्मीको समयमा विद्युत वितरण प्रणालीमा हुने ओभरलोड व्यवस्थापन गर्न सुनसरीको बर्जु गाउँपालिकाको 132 केवी सब स्टेशन र मोरङको बेलबारी स्थित केराउनमा 132 केवी ग्रिड सब स्टेशन निर्माणको अन्तिम चरणमा रहेका छन्। जसमध्ये केराउनको सब स्टेशन अहिले चार्जिङ फेजमा राखिएको र बर्जुको काम 3 महिनामा सम्पन्न हुने जनाइएको छ। नेपाल विद्युत प्राधिकरणका प्रादेशिक कार्यालय कोशीका निर्देशक कमल आचार्यका अनुसार केरन र बर्जुको ग्रिड सब स्टेशन संचालनमा आएपछि आगामी फागुनपछिको गर्मीको समयमा मोरङमा हुन सक्ने ओभरलोडको समस्या हल हुनेछ। त्यसबाहेक मोरङको पथरी शनिश्चरी नगरपालिकामा अर्को सब स्टेशन थप्नका लागि जग्गा व्यवस्थापनको काम भइरहेको जनाइएको छ। कोशी प्रदेश सुनसरीमा 3, झापामा 2, पाँचथर, उदयपुर, संखुवासभा र ताप्लेजुङमा 1-1 सब स्टेशन थप्ने स्रोत सुनिश्चित भएर प्रक्रिया थालिएको निर्देशक आचार्यले जनाउनु भएको छ। पछिल्ला वर्षहरूमा रूचाइएको खुर्सानीको प्रजाति मध्ये एक अकबरेको उत्पादन बढ़दो छ। अकबरे खुर्सानी संकलन गरेर अचार बनाउने उद्योगहरू खुलेपछि इलाममा अकबरे खुर्सानीको व्यावसायिकता बढ़दै गएको छ। इलाममा त जिल्लाकै परिचायक बनेको अकबरे खेती नगदी बालीको रूपमा किसानको पहिलो रोजाईमा पर्ने गरेको छ। माग बढ़ने क्रमसँगै इलाममा अकबरे खोर्सानीमा किसानको आकर्षणसँगै उत्पादन पनि बढ़ेको छ, जसबाट किसानले राम्रो आमदानी गरिरहेका छन्। अहिले खोर्सानी किन्न व्यापारीहरू किसानको बारीसम्मै पुग्न थालेका छन्। व्यापारीहरू नै बारीमा खोर्सानी खरिदका लागि पुग्न थालेपछि मूल्य समेत बढ़ेको छ। इलामका आठ स्थानीय तहका 300 परिवार एकल र सामूहिक रूपमा व्यवसाय खोर्सानी खेतीमा संलग्न छन्। थोरै लगानी, धेरै आमदानी र सहज बजारका कारण पनि किसानहरू यसतर्फ आकर्षित भएका हुन्। अकबरे खोर्सानी अति पिरो र सुगन्धका कारण पनि धेरैको रोजाईमा पर्ने गरेको छ। इलाममा 170 हेक्टरमा 714 मेट्रिक टन अकबरे खोर्सानी उत्पादन हुने गरेको छ। खोटाङमा 4 ट्रक 29 काठ बरामद भएको छ। जिल्लाको सापसु खोला किनारबाट सब डिभिजन वनकर्मी दिक्तेलले 4 ट्रक 29 काठ बरामद गरेको हो। दिक्तेल रूपाकोट मजुवागढ़ी नगरपालिका 9, निर्मली डाँडा र साकेला गाउँपालिका 1, बाँझे च्यानडाँडाको सीमानामा अवस्थित सापसु खोला किनारमा छरपष्ट रहेका काठ बरामद गरिएको जनाइएको छ। अवैधानिक रूपमा काठ कटान गरेर निकासी गर्न लागिएको भन्ने सूचनाका आधारमा वन कार्यालयका कर्मचारीले निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा काठ काट्नेहरू बेपत्ता भएपछि काठ बरामद गरिएको सब डिभिजन वन कार्यालय दिक्तेलका प्रमुख सरोज घिमरेले बताउनु भएको छ। वन कार्यालयबाट करिब 8 दिन निरीक्षण हुँदा काठ काट्नेहरू बेखबर भएपछि बरामद गरिएको उहाँले जनाउनुभयो। झापाको कमल 3 सशस्त्र प्रहरीले भन्सार छलेर ल्याइएका कपड़ा र त्यसको ढुवानीमा प्रयोग भएको सवारी साधन नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 38 रिजर्भ गण हेडक्वार्टर झापाबाट खटिएको टोलीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत कमल 3 भन्सार छलेका कपड़ा बरामद गर्नका साथै त्यसको ढुवानीमा प्रयोग भएको अटो नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी उपरीक्षक दिनेश कुमार बस्नेतको कमाण्डमा खटिएको टोलीले पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे 1H4466 नम्बरको अटोलाई शंका लागि चेक जाँच गर्ने क्रममा भन्सार छली ल्याइँदै गरेको अन्दाजी 4,50,000 बराबरको कपड़ा र सामान ढुवानीमा प्रयोग भएको 5,50,000 बराबरको अटो गरी जम्मा 10,00,000 मूल्य बराबरको सामान बरामद गरेको जनाइएको छ। नेपालमा चोरी गर्ने र सामान बोकेर सीमा पारी फर्किने योजना बनाएका दुई भारतीय नागरिक मोरङबाट चोरीको मोटर पम्प सहित पक्राउ परेका छन्। नेपाल भारत सीमाबाट नेपाल प्रवेश गरेर चोरी गरी पुनः भारततर्फ भाग्ने प्रयास गरिरहेको अवस्थामा मोरङको रतुवामाई नगरपालिका 2 बालुबारीबाट मंगलबार बिहान उनीहरू पक्राउ परेका हुन्। बिहानको समयमा मोटर पम्प बोकेर सीमातर्फ अघि बढ़िरहेका बेला उनीहरूलाई प्रहरीले बाटोमै रोकेर नियन्त्रणमा लिएको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले जनाउनु भएको छ। उहाँका अनुसार भारतीय नम्बरको मोटरसाइकलमा सवार रहेका भारतको किशनगंज जिल्ला भैडाग्राम पञ्चायतका 23 वर्षीय सर्वेज आलम र 21 वर्षीय अरबाज आलमलाई पक्राउ गरिएको हो। प्रहरीले नियन्त्रणमा लिँदा दुवैजना BR37Y8144 नम्बरको मोटरसाइकलमा सवार थिए। पक्राउ परेकाहरूको साथबाट चोरीको मोटर पम्प सेट र चोरीमा प्रयोग भएको मोटरसाइकल समेत बरामद गरिएको छ। उनीहरूमाथि थप अध्ययन भइरहेको प्रहरीले जनाएको छ। मोरङको उर्लाबारी 7 बाघखोर स्थित राधाकृष्ण मन्दिरमा आयोजना हुने श्रीकृष्ण रथयात्रा तथा विष्णु पुराणका बारेमा आयोजकले पत्रकार सम्मेलन गरेर जनाएको छ। उर्लाबारीको धार्मिक पहिचानका रूपमा स्थापित हुँदै गएको रथयात्राको यो 15 संस्करण हो भने कृष्ण मन्दिरबाट आयोजना हुन लागेको 4 रथयात्रा हो। आयोजक समितिका संयोजक भरत भट्ट 11 बजेदेखि रथयात्रा शुरू भई उर्लाबारी नगर परिक्रमा हुनेछ। रथयात्रामा उर्लाबारी सहित रतुवामाई, मिक्लाजुङ, पथरी शनिसरी, दमक लगायतका क्षेत्रबाट 10,000 श्रद्धालुको सहभागी हुने आयोजकको अपेक्षा छ। यसै गरी मन्दिर परिसरमा भदौ 15 20 गतेसम्म विष्णु पुराण आयोजना गरिने सुमन संकल्प खनाल तथा उपवाचक पण्डित इन्द्र प्रकाश गौतम रहनु भएको जनाइएको छ। खबर परिक्रमामा बेला भएको छ ब्रेकको।
0: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्, मेङमाङ ड्राइभिङ स्कूल दमक। यहाँ दक्ष प्राशिक्षकद्वारा कार, भेन, स्कूटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी। नेङमाङ ड्राइभिङ स्कूलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिल्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नजिक किन्नुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कूल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9856070030। जिजीले सम्पर्क 9703121494। नेङमाङ ड्राइभिङ स्कूल, सुरक्षित सिकाई, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रो सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोभल डेन्टल केयर प्रणालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपीडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गा टिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसीटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350, 9706073।
4: जनसेवा होमियो क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
5: हाम्रा विशेषताहरू
4: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डिस, मूर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
5: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केस झर्ने, मानसिक तनाव,
4: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
5: स्पेन्डोलाइटिस, साइटिका, पथरिया, प्रोस्टाइटिस, ट्युमर, पायरिया, पायस, प्रेसर, सुगर, चर्म रोग, मुस्ता, खिल, डन्डिफोर,
4: गुप्ता रोग, महिला सम्बन्धी रोग, सरिमाउने, घोच्ने, फुल्ने, निदाउने,
5: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
4: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथी।
6: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली, दमक छ थाना अगाडि। फोन नम्बर 0235707552 र 0235812052, मोबाइल नम्बर 9856070552।
2: बाँकी खबर, नेपालका विभिन्न भूभागमा नेवार समुदायको मौलिक सांस्कृतिक परम्पराको रूपमा लाखे नाच प्रदर्शन गर्ने गरिन्छ। प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीबाट शुरू भई कृष्ण जन्माष्टमीसम्म देखाइने लाखे जात्रा उखलडुंगामा नयाँ पुस्ताको सहभागितासँगै निरन्तर चल्दै आएको छ। सदरमुकामका तीन स्थानमा छुट्टा छुट्टै लाखे जात्रा देखाइन्छ भने जिल्लाका ग्रामीण क्षेत्रमा समेत विशेष अवसरमा लाखे नाच प्रदर्शन गर्ने गरिएको छ। यस सम्बन्धी यो रिपोर्ट।

0: मुकुण्डको आकृति हेर्दा उस्तै लाग्न सक्छ, तर समयसँगै यसको स्वरूप फेरिएको छ। केही बाजा फेरिएका छन्, पहिरनमा परिवर्तन आएको छ, तर ढोलक र झ्याम्टाको तालसँगै उफ्रिँदै घुम्दै र नाच्दै गरेको लाखेको शैलीमा भने पुस्तौं पुरानो निरन्तरता अझै देखिन्छ। ओखलढुङ्गाको सदरमुकाम क्षेत्रमा करिब डेढ़ महिना देखिने यो दृश्य केवल जात्रा वा मनोरञ्जनको दृश्य होइन, यो पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक पहिचानको निरन्तरता पनि हो। ओखलढुङ्गामा लाखे नाच ठ्याक्कै कहिलेदेखि शुरू भयो भन्ने यकिन लिखित इतिहास भेटिँदैन, तर स्थानीय जानकारहरूका अनुसार यहाँ लाखे परम्परा 150 वर्ष भन्दा अघिदेखि नै चलिआएको मानिन्छ। पहिले ओखलढुङ्गामै लाखेका मुकुण्डो बनाइन्थे। तामा, पितल र काठ प्रयोग गरेर तयार गरिने ती मुकुण्डो स्थानीय शिव र स्रोत साधनसँग जोड़िएका थिए। लाखेको पोशाक समेत स्थानीय रूपमै तयार गरिन्थ्यो। बोरा र मकैको खोसेला जस्ता स्थानीय सामग्री प्रयोग गरेर तयार पारिने पोशाकले तत्काल ग्रामीण जीवनशैली र स्थानीय स्रोत साधनसँग लाखाउँथ्यो। लाखे नाच हेर्न गाउँ गाउँबाट मानिसहरू सदरमुकाम आउँथे र ठूलो भीड़ लाग्थ्यो।
1: सबै बोराको टोक्रो क्या उति काट्ने यता बाहुला टिक्ने त्यही थियो, अनि खोसेला लाउँथ्यो, खोसेला लाउँथ्यो सबै। अहिले चाहिँ बेलुले टिके राख्छ।
2: लाखे हेर्नको लागि, हाम्रो संस्कृति हेर्नको लागि मान्छेको भेट गाउँदेखि आउने यी ओखलढुङ्गामै सदरमुकामै लाखे हेर्नको लागि बास बस्ने समय चलन थियो।
0: समयसँगै लाखेसँग बज्ने बाजा गाजामा पनि केही नयाँपन थपिएको छ। पहिले ढोलक, झ्याम्टा, मादल र हार्मोनियमको प्रयोग हुने गरेको बताइन्छ, तर अहिले ढोलक र झ्याम्टासँगै पियानो जस्ता बाजा र आधुनिक साउन्ड सिस्टम समेत प्रयोग हुन थालेका छन्। पहिरन पनि पहिलेको भन्दा केही हदसम्म फरक नै छ। मुकुण्डको बनावट र सजावटमा समेत आधुनिक शैलीको प्रभाव झल्किन्छन्। तर यी परिवर्तनले लाखेको मूल पहिचानलाई विस्थापित गरेको छैन। बाजा र पहिरन फेरिए पनि बाजाको ताल र नृत्य शैली अझै उस्तै छ।
3: फरक भइहाल्छ होइन, पहिला चाहिँ अब यो माइकहरू यस्तो अब स्पिकरहरू त्यस्तो केही थिएन, त्यसैले अब जति बजायो त्यति नै मात्रै सुनिदिने हुन्थ्यो। अहिले चाहिँ अब स्पिकरहरू बजाएर होइन, अब ड्रेसहरू पनि अब पहिलाको ड्रेस भन्दा अहिलेको ड्रेस अलिक फरकै छ, किनभने अहिले आधुनिक ड्रेसहरू नै लाएर नाच्छन्, नाच्नु मन पराउँछ भनौँ न।
0: ओखलढुङ्गाको लाखे परम्पराको अर्को विशेषता हो सदरमुकाममै रहेका तीन फरक स्थान र गुठी तथा समूहबाट हुने यसको प्रदर्शन। रमाइलो डाँडा, राम बजार र गणेश टोलमा छुट्टा छुट्टै लाखे जात्रा देखाउने गरिन्छ। कहिलेकाहीँ यी समूहहरू एकै ठाउँमा जुटेर सामूहिक लाखे नाच समेत प्रदर्शन गर्ने गरेका छन्। गुठी र समूह फरक भए पनि संस्कृति संरक्षणका लागि उनीहरू बीचको यस्तो सहकार्यले लाखेको परम्परालाई अझ सामूहिक बनाएको छ। लाखे नाचले बाजा बजाउनेदेखि जात्रा व्यवस्थापनसम्म युवा पुस्ता जोडिन थालेपछि पुस्तौं पुरानो यो सांस्कृतिक परम्पराको निरन्तरताप्रति नेवार समुदाय आशावादी देखिन्छ।
2: अब अहिले भाइहरूले एकदम प्र्याक्टिस गरेर एकदम भाइ हाम्रो उसै अब भाइहरूले खानिदिइरहेको छ, भाइहरूले पनि नाचिरहेको छ लाखे।
0: लाखे जात्रा ओखलढुङ्गाको सदरमुकाममा मात्र सीमित छैन। जिल्लाका ग्रामीण क्षेत्र रूम्जाटार, खानी भन्ज्याङ र निसंखेमा समेत विशेष अवसरमा लाखे नाच देखाइन्छ। त्यस्तै विभिन्न समयमा खोटाङ, सोलुखुम्बु र उदयपुरमा समेत जिल्लाको लाखे नाच प्रदर्शन भइसकेका छन्। यसरी हेर्दा लाखे केवल एउटा जात्रा होइन, यो समुदायको इतिहास, पहिचान र पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक स्मृति पनि हो। समयसँगै मुकुण्डोको स्वरूप फेरियो, केही बाजा फेरिए, पुस्ता फेरिए, तर ढोलक र झ्याम्टाको तालमा उफ्रिँदै नाच्ने लाखेको शैली अझै फेरिएको छैन, हराएको छैन।
4: अब सुनचाँदीको बजार भाउ। नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य प्रतितोला 500 र चाँदीको मूल्य प्रतितोला 65 रूपियाँले घटेको जनाएको हो। नेपाली बजारमा मंगलबार सुन प्रतितोला 3,22,200 रूपियाँमा कारोबार भएको छ। यसअघि सोमबार सुन 3,22,700 रूपियाँमा कारोबार भएको थियो। यस्तै मंगलबार चाँदी प्रतितोला 4,900 रूपियाँमा किनबेच भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला 4,965 रूपियाँमा कारोबार भएको थियो। खबर परिक्रमामा पुनः पालो ब्रेकको।
5: तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू:
6: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण उपचार तथा परामर्श सेवा,
5: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जोरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
6: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने श्वास बनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
5: इरल अल्सर तथा ओरल क्यान्सरको शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
6: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपीडी सेवा।
5: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5 बेलडागी रोड, डीमैक्स अगाडि। सम्पर्क नम्बर 023-575-906। ओम शान्ति डेन्टल, मुस्कान सधैँभरि।

0: 5,000 प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा
1: मामासँग हल्का रमाइलो।
2: ब्रेकपछि अन्तर्राष्ट्रिय खबर। अमेरिकी सरकारले 2,00,000 विदेशी नागरिकको व्यापारिक B1 र पर्यटक B2 भिसा रद्द गर्ने तयारी गरेको छ। यो कार्य कार्यान्वयन भएमा एकैपटक यति ठूलो संख्यामा भिसा रद्दको पहिलो घटना हुनेछ। अमेरिकी विदेश मन्त्रालयले आगामी दिनमा सन् 2016-26 बीच जारी गरिएका केही B1 र B2 भिसा रद्द गर्ने घोषणा गर्न सक्ने जनाइएको छ। कार्यवाही विशेष गरी अमेरिका पुगेपछि शरणका निम्ति आवेदन दिएका वा दिने तयारीमा रहेका व्यक्तिहरू लक्षित हुनेछ। सामान्यतया B1 भिसा व्यापारिक भ्रमण र B2 भिसा पर्यटन, पारिवारिक भेटघाट र उपचारका निम्ति जारी गरिन्छ। अमेरिकी
3: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
4: सरप्राइज जेनी, यो गहना कस्तो छ?
5: यस्तो पनि गहना लाउँछन्?
4: अनि यो
5: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
4: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
5: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, यही दुर्गा ज्वेलरीमा त हो नि।
5: हजुर, तपाईँ पनि पुरानो तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोझै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
4: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्धटोल, सङ्कुवा सभा,
5: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59-8-1, जनक पौडेली, 98520-58-344 र 029-560-248।
4: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्धटोल, सङ्कुवा सभा।
6: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक 2-2 हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0929-575-267, मोबाइल नम्बर 98655-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार, गान्धीपुर डायरीका साथमा नवीन र पूजनी समाचार अब विस्तारमा।
2: बागमती प्रदेश सरकार गठन तथा सञ्चालनका लागि एमाले नेकपा र राप्रपा बीच समझदारी भएको छ। समझदारी पत्रमा संविधानको सर्वोच्चता, लोकतान्त्रिक मूल्य मान्यता, राजनैतिक स्थायित्व, सुशासन तथा समृद्ध बागमती प्रदेश निर्माणका लागि सहकार्य गर्ने उल्लेख छ। समझदारी अनुसार सत्ता साझेदार दलहरूको दलीय हैसियतका आधारमा साबिक 8 मन्त्रालय नबढ़ने गरी सरकार सञ्चालन गरिनेछ। प्रदेश सभाको रिक्त सभामुख पद नेकपाबाट निर्वाचित गर्ने सहमति भएको छ। सरकार सञ्चालन सम्बन्धी न्यूनतम साझा कार्यक्रम तयार गरी 7 दिनभित्र सार्वजनिक गर्ने र त्यसका लागि 7 सदस्यीय समिति गठन गरिएको छ। समितिमा नेकपाबाट रत्न ढकाल, उर्मिला लामा र लक्ष्मण लम्साल, नेकपा एमालेबाट दिनेश नन्द देवकोटा र केशव प्रसाद पोखरेल तथा राप्रपाबाट राजेन्द्र प्रजापति र नुराज बजरचारी रहेका छन्। समझदारीमा सरकार सञ्चालन सम्बन्धी विषयमा आवश्यक सल्लाह, सुझाव र समन्वयका लागि संयन्त्र गठन गर्ने, मन्त्री परिषदमा महिला सहभागिता सहित समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने तथा मर्यादा क्रममा मुख्यमन्त्रीपछि नेकपा र त्यसपछि राप्रपाको प्रतिनिधित्व रहने व्यवस्था गर्ने उल्लेख छ। समझदारी पत्रमा राप्रपाका दलका नेता उद्धव थापा, एमालेका दलका नेता जगन्नाथ थपलिया, नेकपा बागमती प्रदेश सभा दलका नेता शालिग्राम जमकटेल र मुख्यमन्त्री किरण थापा मगरले हस्ताक्षर गरेका छन्।
1: लुम्बिनी प्रदेश सरकारमा 3 मन्त्री थपिएका छन्। नेकपाबाट 3 मन्त्री थपिएसँगै लुम्बिनी प्रदेश सरकारमा मन्त्रीको संख्या मुख्यमन्त्री सहित 9 पुगेको छ। सरकारको सिफारिशमा प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगरले आज बुटवलमा नवनियुक्त स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारू र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्ण कुष्मा थारूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। प्रदेश प्रमुख घरती मगरले मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिशमा मौजूदा मन्त्री परिषद पुनर्गठन गरे थिए। यसैबीच जनता समाजवादी पार्टी जसपा नेपालले लुम्बिनी प्रदेशका 3 प्रदेशसभा सदस्यलाई कार्यवाहीको तयारी गरेको छ। पार्टीको निर्देशन र नीति विपरीत सरकारलाई विश्वासको मत दिएका 3 प्रदेशसभा सदस्यलाई पार्टीले कार्यवाहीको तयारी गरेको हो। जसपा नेपालले प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डे, हेमा बेलवासे र भण्डारीलाल अहिरसँग 24 घण्टाभित्र पुनः स्पष्टीकरण पेश गर्न आज निर्देशन दिएको छ। पार्टीले श्रावण 31 नै लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन गरेको थियो, तर जसपाका 3 सदस्यले भदौ 1 एमालेका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिएका थिए।
2: राष्ट्रिय सभा सदस्यहरूले देशमा बढ़दो असुरक्षा र बालिकामाथि भइरहेका जघन्य अपराधप्रति चिन्ता व्यक्त गरेका छन्। आज राष्ट्रसभाको शून्य समयमा बोल्दै सांसदहरूले 12 मा 3 वर्षीय बालिकाको बलात्कारपछि भएको हत्याका दोषीलाई तत्काल कार्यवाही गर्न माग गरेका हुन्। सांसद गीता देवकोटाले विद्यालय तहदेखि नै यौन शिक्षा अनिवार्य गर्नुपर्ने बताइन्। उनले बाल यौन हिंसाका मुद्दालाई फास्ट ट्र्याक अदालत मार्फत सुनवाई गरी दोषीलाई कड़ा सजाय दिन माग गरिन्। यस्तै सांसद सोमनाथ पोर्तेलले पीड़ित परिवारमाथि दबाव दिएर भिडियो खिचिएको भन्दै गृह प्रशासनको आलोचना गरे। उनले नागरिकको पीड़ालाई तमासा नबनाउन सरकारलाई आग्रह गरे।
1: बाराको जितपुर सिमरा उपमहानगरपालिका 7 भक्तिनगर स्थित बालिकाको बलात्कारपछि हत्या भएको गरिएको घटनामा प्रहरीले अहिलेसम्म 9 पक्राउ गरी अनुसन्धान अघि बढ़ाएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार गत श्रावण 2 नाबालिका मृत अवस्थामा फेला परेको घटनामा पक्राउ परेकाहरू विरूद्ध अपहरण तथा शरीर बन्धक, जबरजस्तीकरणी र कर्तव्य ज्यान कौशनमा मुद्दा दर्ता गरिएको छ। प्रहरीका अनुसार पक्राउ परेकामाथि बारा जिल्ला अदालत कलैयाबाट पहिलो पटक 4 र दोस्रो पटक 5 म्याथ थप गरी अनुसन्धान भइरहेको छ।
2: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो।
3: कान्तिपुर सविस्तार।
2: देशभर नियमित मर्मत सम्भारको अभावले भौतिक संरचना जीर्ण बन्ने अवस्था अझै हटेको छैन। पर्सा 12 का 26 मध्ये अधिकांश पुल त्यसका पछिल्ला उदाहरण हुन्। नहरको अप्रोच सड़कमा मालवाहक सवारीको चाप बढ़े पनि पुलको क्षमता र अवस्था विपरीत भारी सवारी सञ्चालन भइरहेकाले दुर्घटनाको जोखिम समेत बढ़ेको छ। कान्तिपुर कर्मी शंकर आचार्यले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
1: नियमित मर्मत सम्भारको अभावमा गण्डक नहर अन्तर्गत पर्सा बारामा रहेका अधिकांश पुल जीर्ण भनेका छन्। नहरको एप्रोच सड़कमा रहेका साना ठूला गरी 26 पुल मध्ये केही अत्यन्त जोखिमपूर्ण अवस्थामा पुगेका छन्। बाराको फेटा गाउँपालिका स्थित बंगरी खोला, वीरगंज महानगरपालिका स्थित सिर्सिया खोला र पर्साको जगन्नाथपुर गाउँपालिका स्थित ओरिया खोलाका पुल सबैभन्दा जीर्ण अवस्थामा छन्। पुलका विभिन्न भागमा पुवाल पर्नुका साथै संरचना कमजोर बन्दै गएकाले जुनसुकै बेला दुर्घटना हुन सक्ने जोखिम छ। सड़क नहर भारत सरकारले सन् 1975 र 1976मा दुई चरणमा निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो। पर्साको जानकी टोलबाट नेपाल प्रवेश गरी रौतहटको बागमतीमा मिसिने 81 किलोमिटर लामो नहरलाई पूर्वी नहर भनिन्छ। निर्माणका बेला पर्सा, बारा र रौतहट गरी तीन जिल्लाका 31,400 हेक्टर जमीनमा सिंचाई पुर्याउने लक्ष्य राखिएको थियो। नवलप्रासीको भैंसालोटन स्थित नेपाल भारत सीमामा निर्माण गरिएको ब्यारेजबाट भारतीय पक्षले नहरमा पानी छाड्ने गर्छ। भारततर्फ करिब 92 किलोमिटर यात्रा गरेपछि नहर पर्साको जानकी टोलबाट नेपाल प्रवेश गर्छ। नहरसँगै निर्माण गरिएको एप्रोच सड़क र त्यसमा रहेका पुललाई अहिले तीनै जिल्लाका बासिन्दाले हुलाकी सड़कको विकल्पका रूपमा प्रयोग गर्दै आएका छन्। संघीय सरकारले रौतहटदेखि पर्सासम्मको नहरको एप्रोच सड़क कालोपत्र गरिसकेको छ। तर सड़क कालोपत्र गर्ने क्रममा जीर्ण पुलको मर्मत सम्भार वा नयाँ पुल निर्माण भने गरिएको छैन। सड़क कालोपत्र भएपछि यसको प्रयोग झनै बढ़ेको छ। तर सड़क कालोपत्र गर्ने क्रममा जीर्ण पुलको मर्मत सम्भार वा नयाँ पुल निर्माण भने गरिएको छैन, जसले जीर्ण पुलमाथिको भार समेत बढ़ाएको छ। हुलाकी सड़कपछि पर्सा, बारा र रौतहटलाई जोड्ने महत्वपूर्ण वैकल्पिक मार्गका रूपमा विकसित भएको यो सड़क दैनिक आवागमनका लागि उपयोगी छ। स्थानीय बासिन्दादेखि कृषि उपज बजारसम्म पुर्याउने किसानले समेत यसको व्यापक प्रयोग गर्दै आएका छन्। वीरगंजको जगन्नाथपुर क्षेत्रमा पछिल्लो डेढ दशक यता औद्योगिकरण तीव्र बढ़ेपछि नहरको एप्रोच सड़कमा मालवाहक सवारीको चाप समेत बढ़ेको छ। यस क्षेत्रमा पर्ने सिर्सिया खोलाको पुल अत्यन्त कमजोर अवस्थामा रहेकाले पुलमा क्षति पुगेमा आसपासका उद्योग तथा औद्योगिक गतिविधि समेत प्रभावित हुने सम्भावना छ। 2046 साल अघि नहरको एप्रोच सड़क सम्बन्धित कार्यालयले आफ्नो प्रयोजनका लागि मात्र प्रयोग गर्दै आएको थियो। त्यसपछि राजनैतिक परिवर्तनसँगै सर्वसाधारणका लागि सड़क खुल्ला गरिएको हो। तर प्रयोग बढ़दै गए पनि सड़कमा रहेका खोलाका पुलको नियमित मर्मत सम्हार हुन सकेको छैन। नारायणी सिंचाई व्यवस्थापन कार्यालयका अनुसार पुल मर्मत सम्हार तथा नयाँ पुल निर्माणका लागि कार्यालयसँग छुट्टै बजेट छैन। कार्यालयले मुख्यतया नहर सञ्चालन र मर्मत सम्हारको जिम्मेवारी मात्र सम्हाल्दै आएको छ। कार्यालय प्रमुख इन्जिनियर मनोज कुमार पटेलका अनुसार पछिल्लो समय नहरका पुलमा हेवी सवारी साधनको आवागमन बढ़ेपछि पुलको दुवैतर्फ हेवी सवारी सञ्चालन नगर्न सूचना राखिएका छन्। तर चालकहरूले सूचनाको अवज्ञा गर्दै कमजोर पुलबाटै भारी मालवाहक सवारी सञ्चालन गरिरहेका छन्। तिलाबे खोलामा करिब 3 वर्ष अघि आएको बाढ़ीले पुल भत्काएपछि त्यसको विकल्पमा यसै वर्षदेखि बेली ब्रिज सञ्चालनमा ल्याइएको छ। तर उक्त पुलमा पनि क्षमता भन्दा बढ़ी भार बोकेका मालवाहक सवारी साधन गुडाउने गरिएको पटेलले बताए। उनका अनुसार बेली ब्रिजको क्षमता 20 टन मात्र हो, तर त्यहाँबाट 40-45 टनसम्म भार भएका मालवाहक सवारी साधन सञ्चालन भइरहेका छन्। यस विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई जानकारी गराइसकेको भए पनि प्रभावकारी निगरानी हुन नसकेको पटेलको गुनासो छ। पुलको संरचनागत अवस्था कमजोर हुँदै गएको र क्षमता भन्दा बढ़ी भारका सवारी साधन सञ्चालन भइरहेकाले तत्काल मर्मत सम्हार तथा भार नियन्त्रण आवश्यक रहेको कार्यालयले जनाएको छ। रेडियो कान्तिपुरका लागि पर्सा सहकर्मी शंकर आचार्यका साथमा दीपशिखा रेग्मी।
4: नेपाली कंग्रेसको आधिकारिकता विवाद र महाधिवेशन रोक्न माग गर्दै पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दिएका छुट्टा छुट्टै पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएका छन्। सर्वोच्च अदालतले दुवै निवेदनको पेशी आगामी 11 गतेका लागि तोकेको छ। यसअघि हिजो सर्वोच्चले निवेदन दर्ता गरेको थिएन। शुक्रबार पनि देउवाका वारेसको प्रक्रिया नमिलेपछि निवेदन फिर्ता लगिएको थियो।
5: ओहो जेठा, बजार भेट कि क्या हो?
6: जस्ता पाता किनौ कि भनेर नि काका।
5: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
6: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
5: घट लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
6: उसो भए कुन किन्ने त काका?
5: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र झिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुडास छाप जस्ता पाता नि किन्ने नि लाटा।
6: कहाँ काका, उल्लास जस्ता पाटा किन सहरसम्म को जाओस्?
5: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
7: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाटाका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ।
6: त्यसो भए त म उल्लास जस्ता पाटा नै किन्छु नि काका।
8: उल्लास भए अरू किन खोज्ने?

0: बम्परमा एकजना भागीदारीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: भेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। नागढुङ्गा स्टेशन खोला सुरंग मार्ग सोमबारदेखि 9 जनासम्म यात्रु क्षमता भएका निजी सवारी साधनलाई परीक्षणका रूपमा बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म प्रवेश दिन शुरू गरिएको छ। दुवैतर्फ सवारी सञ्चालन गरिन र क्रमिक रूपमा माइक्रोबस, मिनी बस लगायतका अन्य सवारी साधनलाई पनि प्रवेश दिँदै आगामी असोजदेखि शुल्क उठाउने तयारी गरिएको छ। कान्तिपुर कर्मी विमल खतिवडाले तयार पारेको सामग्री अबको क्रममा।
2: नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग चरण चरणमा गरी सर्वसाधारणका लागि प्रवेशमा खुकुरो बनाउँदै लगिएको छ। यसअघि उद्घाटन लगत्तै पहिलो चरणमा सुरक्षा निकाय, एम्बुलेन्स र दमकललाई खुला गरिएको सुरुङ मार्गमा 9 जनासम्म यात्रु क्षमता भएका निजी सवारीलाई प्रवेश दिइएको छ। यसरी आउँदो असोजसम्म तोकिएका सवारीलाई शुल्क लिएर प्रवेश खुला गर्ने तयारी रहेको नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले बताए। तत्कालका लागि काठमाडौँबाट धादिङतर्फ जान मात्र खुला गरिएको हो। भोलिदेखि भने दुवैतर्फ सवारी आवागमन खुला गरिने उनको भनाइ छ। नेपालले भने परीक्षणकै रूपमा दोस्रो चरण अन्तर्गत बिहान 9 देखि साँझ 6 बजेसम्मका लागि सुरुङ मार्ग खुला गरिएको हो। अब क्रमिक रूपमा समय थप गर्दै लग्छौ, एक सातासम्म यही समयमा सवारी खुला गरिनेछ। उनले भने त्यसपछि एक साताको पर्फर्मेन्स रिभ्यू गरेर दोस्रो साताबाट अन्य सवारीलाई पनि परीक्षणकै रूपमा खुला गर्ने तयारी छ। त्यसपछि विस्तारै बिहान 6 बजेदेखि राति 10 बजेसम्म खुला गर्दै लैजान्छौ। तेस्रो चरणमा काठमाडौँ बाहिरिने साना माइक्रो बस र मिनी बसलाई प्रवेश अनुमति खुला गर्ने तयारी रहेको नेपालको भनाइ छ। सुरुङको परीक्षण अवधि भएकाले सवारी साधनलाई कुनै शुल्क लिइने छैन। उनले भने सार्वजनिक रूपमा जानकारी गराएरै टोल संकलन गर्छौ। सुरुङ मार्गभित्र सवारीका लागि गति तोकिएको छ। प्रति घण्टा 40 किलोमिटरको गतिमा सवारी चलाउनु पर्नेछ। असोजबाट शुल्क लिएर सवारी चलाउने तयारी गरिरहेको पनि उनले बताए। निर्माण थालेको 80 महिनामा सुरुङ निर्माणको काम सकिएको थियो। सुरुङ नहुँदा धादिङबाट काठमाडौँ आउँदा नागढुङ्गा उकालोमा सवारी चाप हुने बेला साना सवारीलाई 15 र ठूलालाई 35 मिनट समय लाग्थ्यो। तर अब सुरुङ मार्गबाट 7 मिनटमै धादिङको सिस्ने खोलादेखि बलम्बुको किसिपीडी आइपुगिने आयोजनाको भनाइ छ। सुरुङभित्र भेन्टिलेसन प्रयोजनका लागि 15 वटा जेट फ्यान जडान गरिएको छ। मुख्य सुरुङको दूरी 2.688 र आपतकालीन सुरुङको दूरी 2.557 किलोमिटर छ। मुख्य सुरुङ र आपतकालीन सुरुङबाट 375 मिटरमा 7 वटा क्रस प्यासेज निर्माण गरिएको छ। सुरुङ मार्गमा पैदल यात्री, 2 पाङ्रे, 3 पाङ्रे सवारी र नन मोटराइज्ड सवारीले भने प्रवेश पाउने छैनन्। डिजेल, पेट्रोल, ग्यास लगायत अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई पनि सुरुङ मार्गमा निषेध गरिएको छ। सुरुङ मार्गमा शुल्क तिर्न मिल्ने गरी आरएफआईडी रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेशन प्रविधिमा आधारित स्टिकरका रूपमा एनट्याकको व्यवस्था गरिएको सड़क बोर्ड नेपालले जनाएको छ। युसिन एआरटीजेबीले सुरुङ सञ्चालनको जिम्मा पाएको छ। युसिन र एआरटी नेपाली कम्पनी हुन्। सुरुङ मार्गमा 146 जना कर्मचारी हुने बताइएको छ। सेवा प्रदाय कम्पनीले 5 वर्षसम्म सुरुङको व्यवस्थापन र सञ्चालन गर्नुपर्नेछ। सो कम्पनीले सुरुङको मरमत, ट्राफिक व्यवस्थापन, आपतकालीन उद्धार, टोल उठाउने, समग्र सुरुङ र काठमाडौँ तथा धादिङ दुवैतिर जोड्ने पहुँच सड़कको रेखदेख गर्नुपर्नेछ। प्रत्येक दिन उठेको रकम टोल सड़क बोर्ड नेपालले खातामा जमा गर्नुपर्नेछ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरी नगरपालिका 2 सिटुटी पाखामा 2076 साल कार्तिक 4 गते शिलान्यास गरेसँगै सुरुङ निर्माण थालिएको थियो। 42 महिनाभित्र सक्ने लक्ष्यसहित यसको निर्माण थालिए पनि कोविड महामारी, स्थानीय अवरोध लगायत कारणले ढिला गरी मात्र सम्पन्न भएको पूर्वाधार मन्त्रालयको भनाइ छ। निर्माणको ठेक्का जापानी कम्पनी हाजमा एण्डो कर्पोरेशनले लिएको थियो। हाजमाले जेठ 2083मा नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनालाई सुरुङको काम सकेर हस्तान्तरण गरेको हो। सम्झौता अनुसार 1 वर्षभित्र सुरुङमा कुनै समस्या आए हाजमाले नै मरमत सम्भार गर्नुपर्नेछ। असोजबाट शुल्क उठाउन शुरू गरेपछि सुरुङ मार्ग प्रयोग गर्ने सवारी साधनले शुल्क तिर्नुपर्नेछ। कार र भ्यानले काठमाडौँ भित्रिँदा 65 र बाहिरिँदा 60 रूपियाँ शुल्क तिर्नुपर्नेछ। मिनी बस, ट्रक र टिप्परलाई काठमाडौँ भित्रिँदा 115 र बाहिरिँदा 80 रूपियाँ शुल्क तोकिएको छ। बस, ट्रकले सुरुङ मार्ग भएर काठमाडौँ छिर्दा 260 र यही मार्ग भएर बाहिरिँदा 200 रूपियाँ शुल्क तिर्नुपर्नेछ। ठूला ट्रक र हेभी सवारी साधनले भने सुरुङबाट उपत्यका भित्रिँदा 600 र बाहिरिँदा 250 रूपियाँ टोल शुल्क तिर्नुपर्नेछ।
3: काठमाडौँ उपत्यका मेयर्स फोरमले फोहोर व्यवस्थापन सहित समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्ने भएको छ। फोरमको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग भेटेर उपत्यकाको फोहोर व्यवस्थापन, सड़क बत्तीको शुल्क, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकार र फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गाबारे ध्यान आकर्षण गराउने निर्णय गरेको हो। बैठकले सिंहदरबारमा भएको फोहोर व्यवस्थापन सम्बन्धी छलफलमा सांसद आशिका तामाङले फोरमका पदाधिकारी र सदस्यप्रति गरेको व्यवहारप्रति पनि आपत्ति जनाएको छ। यस विषयमा समेत प्रधानमन्त्रीलाई जानकारी गराउने फोरमले जनाएको छ। फोरमले उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि संघ प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ।
4: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
6: ओहो जेठा, बजार हिट कि क्या हो?
7: जस्ता पाता किनौ कि भनेर नि काका।
6: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
7: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
6: लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
7: उसो भए कुन किन्ने त काका?
6: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुला।

उद्घाटनमा यादवले नेपालमै सवारी साधन उत्पादन गरेर आत्मनिर्भरताको बाटोमा अग्रसर हुन आवश्यक भएको उल्लेख गरे। उपराष्ट्रपति यादवले नेपाली अटो बजारलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्ने उद्देश्य नाडाले राख्नुपर्ने बताए। अटोटेक स्टार्टअपलाई नाडा अटो सोले योगदान पुर्याउन सक्ने उनको भनाइ छ। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको वर्तमान अर्थतन्त्रलाई गति दिन रि इन्जिनियरिङ गर्नुपर्ने आवश्यकता रहेको समेत औल्याएका छनृ।

0: लगातारको वर्षाले 40 दिनदेखि अवरूद्ध चीनसँगको प्रमुख व्यापारिक नाका तातो पानी जोड्ने कोदारी सड़क अस्थायी ट्रयाक मार्फत संचालनमा आएको छ। सड़क खुलेसँगै कोदारी र चीनतर्फ रोकिएका मालवाहक कन्टेनर तातोपानी भन्सारतर्फ आउन थालेका छन्। सड़क अवरूद्ध हुँदा चीनबाट सामान ल्याउने र चीनतर्फ पठाउने व्यापार प्रभावित भएको थियो। सड़क डिभिजन कार्यालयले डाकलाङ 4 किलो र इको क्षेत्रमा पहिरो पन्चाएर नयाँ अस्थायी ट्रयाक निर्माण गरेको हो। बस र साना सवारी समेत चल्न थालेपछि सीमावर्ती क्षेत्रका स्थानीयलाई राहत भएको छ। तर लिपिङ क्षेत्रमा सड़क अझै जोखिमपूर्ण रहेकाले पूर्ण रूपमा सुरक्षित भइ नसकेको सड़क डिभिजनले जनाएको छ। वर्षा कम हुँदै गए केही दिनमा आवागमन थप सहज हुने अपेक्षा गरिएको छ।
1: कान्तिपुर र आयरमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकाले आफ्नो देशमाथि थप प्रतिबन्ध लगाए इरानले त्यसको प्रतिकार गर्ने चेतावनी दिएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानसँग व्यापार गर्ने देशलाई अमेरिकी डलरमा आधारित वित्तीय प्रणालीबाट बाहिर पार्न सकिने चेतावनी दिएका थिए। अमेरिकाले 60 व्यक्ति संस्था र पानी जहाजमाथि नयाँ प्रतिबन्ध लगाएको छ, तर चीनका ठूला वित्तीय संस्थालाई भने प्रतिबन्धको सूचीमा राखिएको छैन। चीनले इरानसँग आफ्नो व्यापार अन्तर्राष्ट्रिय कानून अनुसार रहेको भन्दै बाह्य हस्तक्षेप स्वीकार्य नभएको जनाएको छ। यसैबीच पाकिस्तान का सेना प्रमुख असिफ मुनिरले इरान पुगेर वार्ता गरेका छन्। पाकिस्तानले वार्तामा महत्वपूर्ण प्रगति भएको र द्वन्द थप बढ़न नदिने तथा हर्मुज जलमार्ग पुनः खोल्ने विषयमा छलफल भएको जनाएको छ। इरानी अधिकारीहरूले वार्ताको परिणाम साँढे सार्वजनिक हुने बताएका छन्। यसैबीच हर्मुज जलमार्ग हुँदै हुने तेल आपूर्ति यसअघि दैनिक 2 करोड़ ब्यारल भन्दा बढ़ी रहेकामा अहिले करिब 50 लाख ब्यारलमा झरेको छ। यसको प्रत्यक्ष प्रभाव युद्धमा परेको छ। द्वन्द्वका कारण इरानको सैन्य सम्झौता र अर्थतन्त्रमा ठूलो असर परे पनि उसले खाड़ी क्षेत्रमा आक्रमण गर्न र तेल ट्याङ्करको आवागमनमा अवरोध पुर्याउन सक्ने अवस्था रहेको समाचारमा उल्लेख छ।
0: अस्ट्रेलियाले कृत्रिम बुद्धिमत्ता एआई प्रयोग गरी पूर्ण रूपमा सृजना गरिएका गीतलाई आधिकारिक संगीतको मान्यता नदिने भएको छ। त्यहाँको रेकर्डेड संगीत उद्योगले हाल सालै एआई प्रयोग गरी पूर्ण रूपमा सृजना गरिएका गीतलाई आधिकारिक संगीतको सूचीमा समावेश नगर्ने निर्णय गरेको हो। संगीत क्षेत्रमा एआईको बढ़दो प्रयोगले कलाकारको जीविकोपार्जनमा असर पार्न थालेपछि सो कदम चालिएको समाचारमा जनाइएको छ। आगामी सोमबारदेखि लागू हुने गरी सो निर्णय गरिएको हो। यद्यपि एआईलाई सहायक प्रविधिका रूपमा प्रयोग गरिएका केही संगीत भने त्यसमा समावेश हुने छैन। संगीतको आधिकारिकता पाउनका लागि गीतको लेखन तथा मुख्य स्वर र प्राथमिक वाद्यवादन मानव कलाकारबाट प्रयोग गर्नुपर्ने व्यवस्था लागू गरिएको छ।
1: बेलायत र युक्रेनले युद्धभूमिमा प्रयोग हुने एआई प्रविधि विकास गर्न नयाँ रक्षा साझेदारी घोषणा गरेका छन्। सम्झौता अनुसार बेलायतले युक्रेनसँग एभेन्जर्स एआई ल्याबमा पहुँच पाउनेछ। युद्धका क्रममा ड्रोन क्यामेरा र सेन्सरबाट संकलित वास्तविक डेटा तथा बेलायतको एआई प्रविधि प्रयोग गरी नयाँ सैन्य क्षमता विकास गर्ने योजना छ। दुई देशले ड्रोन रोबोटिक्स र शौचालित प्रणालीमा प्रयोग गर्न सकिने कम विद्युत खपत गर्ने एआई चिप विकासमा समेत सहकार्य गर्ने भएका छन्। बेलायतले युद्धभूमिको अनुभव र डेटाका कारण युक्रेनको रक्षा प्रविधिमा महत्वपूर्ण नवप्रवर्तन रहेको जनाएको छ। रूस युक्रेन युद्धमा ड्रोन र एआई प्रविधिको प्रयोग पछिल्लो समय तीव्र बन्न थालेको छ।
0: अब खेल प्रसंग। एसीसी प्रिमियर कप क्रिकेटको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा नेपालले मलेसिया

0: लाई डकवर्थ लुइस पद्धतिमा 9 विकेटले पराजित गरेको छ। ओपनर आसिफ शेखको शतक र अर्जुन कुमालको अर्धशतक सहित ओपनिङ जोडीले गरेको शानदार दोहोरो शतकीय साझेदारीमा नेपालले जित हात पारेको हो। टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया 48 ओभर दुई बलमा 232 रनमा अल आउट भयो। लक्ष्य पछ्याउने क्रममा वर्षा भएपछि नेपालले डकवर्थ लुइस पद्धति अनुसार 48 ओभरमा 228 रनको लक्ष्य पाएको थियो। नेपालका लागि कप्तान सन्दीप लामिछानेले 10 ओभरमा 36 रन खर्च गर्दै 4 विकेट लिए। 228 रनको नयाँ लक्ष्य नेपालले 28 ओभरमा मात्र 1 विकेट गुमाएर पूरा गर्यो। आसिफ शेखले 85 बल खेली समान 12 छक्का र 12 चौका प्रहार गर्दै 161 रनको आक्रामक शतकीय इनिङ्स खेले। आसिफ र अर्जुन बीच पहिलो विकेटमा 220 रनको ओपनिङ साझेदारी भएको थियो। अर्जुन कुमार 82 बल खेली 7 चौका प्रहार गर्दै अभिजित 61 रन जोड्न सफल भए। एसिसी प्रिमियर कपमा नेपाल र मलेसिया एकै समूहमा छन्। नेपालले सोमबार बहराइनसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्दैछ।
1: र न्यूजील्याण्डका अलराउण्डर जिम्मी निसाम पुनः जनकपुर बोल्समा आबद्ध भएका छन्। जनकपुरले सामाजिक सञ्जाल मार्फत 35 वर्ष निसामलाई नेपाल प्रिमियर लिग एनपीएलको आगामी सिजनका लागि अनुबन्ध गरिएको जनाएको हो। निसामले एनपीएलको पहिलो सिजनमा जनकपुरलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। उनले त्यस सिजन जनकपुरबाट 7 विकेट लिएका थिए। दोस्रो सिजनमा जनकपुरसँग विदेशी खेलाड़ीको कोटा नभएपछि निसाम पोखरा एभेन्जर्सबाट खेलेका थिए। निसामले इण्डियन प्रिमियर लिग आईपीएल सहित विश्वका विभिन्न फ्रेन्चाइज क्रिकेट प्रतियोगिता खेलिसकेका छन्।
0: जादा मुख्य प्रसंग बागमती प्रदेशमा सरकार गठन र संचालनका लागि एमाले नेकपा र राप्रपावित समझदारी। लुम्बिनी प्रदेश सरकारमा 3 मन्त्री थपिए। 3 सांसदलाई कार्यवाही गर्ने जसपा नेपालको तयारी। नियमित मर्मत सम्भारको अभावले पर्सा बाराका अधिकांश पुल जीर्ण अवस्थामा। सवारीको चाप बढ़ेसँगै दुर्घटनाको जोखिम। अमेरिकाले आफ्नो देशमाथि थप प्रतिबन्ध लगाए प्रतिकार गर्ने इरानको चेतावनी। र एसीसी प्रिमियर कप क्रिकेट अघिको अभ्यास खेलमा नेपालद्वारा मलेसिया पराजित।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लेकतिर पो हिँडेको हौ म त।
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9819320075।
4: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9852061580 र 9841108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, संखुवा सभा।
6: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 029575267, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
7: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त। ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल। विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843218049।
8: नमस्कार वडा अध्यक्षज्यू।
9: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
8: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
9: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
8: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सहेको छ तपाईँलाई।
9: यो मेरो सुर त हाम्रै सकुवा सभाको डबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यसो मध्य विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
8: अबदेखि म पनि निशान ट्यालेन्ट नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
10: बुवा, मेरो बिहेको सुट पनि निशान ट्यालेन्टमै अर्डर दिनुपर्छ ल।
11: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान ट्यालेन्टकै फिटिङमा सिलाइदिनु पर्छ है।
2: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
12: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
13: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
2: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827776।
14: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
15: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तीज रत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी सङ्खुवा सभा। सम्पर्क 9852601177।
16: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मन्सुली चामल ₹58 प्रति केजी, अरुवा सोना मन्सुली चामल ₹1425 प्रति बोरा, स्टिम जिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिम जिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625001, 97492720।
2: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
17: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9052029047, 9800902062।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। वैदेशिक रोजगारीका श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदहरूको माग, प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि 11 सांसदले दर्ता गरे सवाल, स्वास्थ्यका कारण देखाउँदै कालो चश्मा लगाउने पर्ने भन्दै संसद सचिवालयमा पुग्यो पत्र।
1: कार्यवस्था परामर्श समितिको बैठकले त्यही सन्दर्भमा चाहिँ सम्मान्य प्रधानमन्त्रीज्यूको आँखा जाँचको प्रतिवेदन प्राप्त भएको।
0: दुई दिने एआईबीडी सम्मेलनमा आज मुख्य वक्ताहरूको सम्बोधन, विश्वसनीयता र समावेशितालाई केन्द्रमा राख्न प्रसारकहरूलाई मन्त्री तिमल सिन्हाको आग्रह, अन्तर्राष्ट्रिय विज्ञहरूबीच सम्वाद हुँदा फाइदा पुग्ने विश्वास।
2: मीडियाले सोसाइटीको लागि खेल्नुपर्ने रोल जो छ होइन त्यसलाई चाहिँ स्ट्रेन्थनिङ गर्नको लागि एआईबीडीले यसरी झकझकाउनु या एआईबीडीले यसरी सपोर्ट गर्दै जानु र एटलिस्ट एउटा चाहिँ प्लेटफर्म प्रदान गरेर रिजनल डायलगहरू हुनु, इन्टरनेसनल डिस्कोर्सहरू हुनु त धेरै ठूलो कुरा हो नि।
0: पोखराको प्रस्तावित बस पार्कमा 567 परिवार भूमिहीन तथा अव्यवस्थित बसोबासीको अन्तिम सूचीमा, दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारलाई सर्वोच्चको परमादेश, उखुको समर्थन मूल्य तोक्ने प्रक्रिया शुरू, 11 जिल्लामा उत्पादन लागतको सर्वेक्षण।
3: अहिलेको मूल्य निर्धारण भएपछि पुष माघमा क्रसिङ हुन्छ, त्यसको लागतको आधारमा गरिन्छ होइन, कृषकको थलोमै गएर उनीहरूको लाभ लागत हेरिन्छ।
0: र चीनमा बन्दाकोपी ताजा राख्न विषादीको प्रयोगको आरोप, अनुसन्धान शुरू, एसीसी प्रिमियर कप अघि नेपाललाई मलेसियामाथि शानदार जित, आरसीको 161 रन।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: प्रहरीमाथि सर्वसाधारणले हातपात गर्नु केवल एक व्यक्तिमाथिको आक्रमण होइन, राज्यको कानूनी संरचनामाथिकै चुनौती हो। प्रहरीको व्यवहारमा कमजोरी वा अन्याय भएको भए त्यसको समाधान कानूनी प्रक्रिया र सम्बन्धित निकाय मार्फत खोजिनुपर्छ, आक्रमणको बलमा होइन। त्यसै गरी प्रहरीले पनि नागरिकको अधिकार, मर्यादा र कानूनी सीमाको पूर्ण सम्मान गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ। कानून कार्यान्वयन गर्ने निकाय र नागरिक दुवै विधिको शासनप्रति उत्तरदायी बने मात्रै समाजमा न्याय, अनुशासन र विश्वास कायम रहन्छ। अब खबर सन्तोषी रावलबाट।
5: भोलि प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग हुने प्रश्न उत्तरको सबै तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ। नेपाल भारत सीमा क्षेत्र विवादका बारेमा दिएको अभिव्यक्तिका कारण आलोचना भएपछि सभामुख डोलप्रसाद अर्यालले केही दिन अघि संसदले उठाउँदै आएका प्रश्नको जवाब दिन निर्देशन दिनुभएको थियो। निर्देशनसँगै प्रतिनिधि सभामा प्रश्न उत्तर कार्यक्रम राखिएको हो। संघीय संसद सचिवालयका अनुसार भोलिको बैठकमा 11 सांसदले प्रश्न सोध्नेछन्। नियमावलीको नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तर कार्यक्रम राख्ने व्यवस्था छ। सभामुख अर्यालले प्रधानमन्त्री बालिनलाई प्रश्न सोध्न चाहने सांसदहरूलाई भदौ 5 भित्र प्रश्न दर्ता गर्न समय दिनुभएको थियो। यसैबीच प्रधानमन्त्री बालिन र बालिन शाह भोलिको प्रश्न उत्तरमा कालो चश्मा लगाएर सहभागी हुनुहुने भएको छ। स्वास्थ्य परीक्षण रिपोर्ट सहितको पत्र संघीय संसद सचिवालयमा दर्ता भएको प्रवक्ता एकराम गिरीले सीआईएनसँग बताउनुभयो।
1: प्रधानमन्त्रीज्यूसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम छ, त्यसपछि एउटा वार्षिक प्रतिवेदन पेश हुने कार्यक्रम छ भने ऊर्जा मन्त्रालयसँग सम्बन्धित एउटा सन्धि पेश हुने कार्यक्रम छ। भोलिको कार्यसूची यहाँले प्रधानमन्त्रीज्यूको यो उसको विषय सोध्नु भएको थियो, त्यो सन्दर्भमा चाहिँ यस्तो छ, कार्यव्यवस्था परामर्श समितिको बैठकमा कालो चश्मा सभाको बैठकभित्र प्रयोग नगर्ने, यदि गर्न परे चाहिँ चिकित्सकको प्रिस्क्रिप्सन आवश्यक पर्ने भन्ने खालको निर्णय गरेको थियो कार्यव्यवस्था परामर्श समितिको बैठकले। त्यही सन्दर्भमा चाहिँ सम्मान्य प्रधानमन्त्रीज्यूको आँखा जाँचको प्रतिवेदन चाहिँ प्राप्त भएको हो।
5: यसअघि सभामुख डोलप्रसाद अर्यालले संसद बैठकमा कालो चश्मा नलगाउन प्रमुख सचेतक तथा सचेतक मार्फत सांसदलाई निर्देशन दिनुभएको थियो। कालो चश्मा लगाउने पर्ने अवस्था भएमा स्वास्थ्य परीक्षण रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने सभामुखको भनाई थियो। सांसदहरूले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि न्यूनतम पारिश्रमिक निर्धारण गर्न तथा नियमित बाहेकका कामदार अर्थात आउटसोर्सिङ क्षेत्रमा प्रभावकारी अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। सिंहदरबारबाट आज बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको समस्या, घरेलु कामदारको अवस्था तथा स्वदेशमा बढ़दो आउटसोर्सिङको व्यवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद रन्जु दर्शनाले अनौपचारिक क्षेत्रमा हुने आउटसोर्सिङको अनुगमन अन्य क्षेत्रको भन्दा फरक ढंगले गर्नुपर्ने बताउनुभयो।
6: काम घरको कम्पनीमा गर्न गइरहनु भएको छ, त्यो सरकारी तलबको र नियमनको कुरा आउँछ। कुनै दिन त्यो हायर गर्ने कन्ट्राक्टर चेन्ज हुनुभयो भनेदेखि फेरि उहाँहरूलाई चाहिँ नयाँ कर्मचारी जस्तो ट्रिट हुनुपर्ने एउटा अवस्था पनि छ। तसर्थ उहाँहरू कसरी कहाँ कुन अवस्थामा काम गरिरहनु भएको छ भन्ने हामीसँग केही जानकारीहरू हुने थलो छ या छैन भने पनि प्रश्न सोध्न चाहिँ छैनन् भनेदेखि चाहिँ यही एउटा मौका हो। हामीले चाहिँ अध्ययन समिति विज्ञहरूको अध्ययन समिति बनाएर एउटा फ्रेमवर्क डेभलप गर्न सक्छौँ।
5: यसैबीच काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापनबारे छलफल गर्न संसदीय समितिको बैठक पर्सीका लागि बोलाइएको छ। समिति सचिवालयका अनुसार सिंहदरबारमा बस्ने बैठकमा पूर्वाधार विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र लगानी बोर्डको कार्यालयलाई छलफलमा बोलाइएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिसेनाले प्रसारण क्षेत्रले बदलिदो प्रविधिसँगै आफूलाई रूपान्तरण गर्दै विश्वसनीयता, सार्वजनिक उत्तरदायित्व, समावेशिता र नागरिकको पहुँचलाई केन्द्रमा राख्नुपर्ने बताउनु भएको छ। सामुदायिक रेडियो प्रसारक संघ अकुराप नेपालको सह आयोजनामा एशिया प्रशान्त प्रसारण विकास संस्था एआईबीडीको 24 साधारण सभा तथा एशिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशालाको उद्घाटन समारोहलाई आज काठमाडौँमा सम्बोधन गर्दै मन्त्री तिमेन्सनाले अबको प्रसारणलाई परम्परागत माध्यम र शैलीमा मात्रै सीमित नगर्न अनुरोध गर्नुभएको हो। डिजिटल प्रविधि, मोबाइल इन्टरनेट, सामाजिक सञ्जाल, स्ट्रीम, पोडकास्ट, कृत्रिम बौद्धिकता तथा तथ्याङ्कमा आधारित संचारले प्रसारणको स्वरूप नै परिवर्तन गरिरहेको उहाँले बताउनुभयो। महासचिव फिलोमिना प्रागसमले सामुदायिक रेडियो प्रसारक संघले नेपालमा एशिया प्रशान्त प्रसारण विकास संस्थाको साधारण सभा तथा एशिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला गर्ने नेतृत्व लिएर नेपालका प्रसारकको अझै सशक्त भएको उदाहरण प्रस्तुत गरेको बताउनुभयो। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव गुलाम सरवारले सार्क मुलुकमा नेपालको प्रसारण सामुदायिक रेडियो प्रसारणका कारण अझै पनि महत्वपूर्ण भएको बताउनुभयो। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालका अध्यक्ष अर्जुन गिरीले अकुराबलाई विश्वास गरेर एआईबीडीले यो सम्मेलन र कार्यशाला गर्नका लागि महत्वपूर्ण जिम्मेवारी दिएकोमा खुशी व्यक्त गर्नुभयो। सार्वजनिक सेवा प्रसारक पीएसबीका कार्यकारी अध्यक्ष उर्वशी बस्नेतले प्रसारण जगतमा देखिएका चुनौतीको सामना र एकअर्का बीचको संवाद र सहकार्यका लागि पनि एआईबीडीको साधारण सभा तथा कार्यशालाले सहयोग पुर्याएको उल्लेख गर्नुभयो। कार्यक्रममा अकुराबका अध्यक्ष गिरीले लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। सम्मेलन तथा कार्यशालामा विभिन्न 40 देशका 50 जना भन्दा धेरै प्रसारण विज्ञ तथा सरकारवालाका निकायका प्रतिनिधि सहभागी छन् भने नेपालबाट 100 भन्दा धेरै प्रसारण क्षेत्रका सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधि सहभागी भएका छन्। सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू गरेको जनाएको छ। कृषि विभागले उखु उत्पादन गर्ने तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण थालेको हो। यो सर्वेक्षणबाट उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण संकलन हुनेछ। विभागले सुनसरी, मोरङ, रौतहट, महोत्तरी, धनुषा, सर्लाही, सिराहा, नवलपरासी, बर्दिया, कैलाली र कञ्चनपुरमा तथ्याङ्क संकलन भइरहेको विभागका महानिर्देशक राजेन्द्र कोइरालाले सीआईएनसँग बताउनुभयो।
3: उखुको चाहिँ न्यूनतम समर्थन मूल्य निर्धारण गर्नको निमित्त कृषि विभागले बाली विकास हेर्ने केन्द्र, बजार विकास हेर्ने केन्द्र सहित हाम्रो टिम बनाएर विभिन्न तीन चारवटा टिम बनाएर एघारवटै जिल्लामा सकेसम्म छिटो गर्ने हिसाबले आगामी वर्षको यो वर्षको भुक्तानी अहिलेको मूल्य निर्धारण भएपछि पुष माघमा क्रसिङ हुन्छ त्यसको लागतको आधारमा गरिन्छ होइन, कृषकको थलोमै गएर उनीहरूको लाभ लागत हेरिन्छ, कतिपय नयाँ प्लान्टेसन हुन्छ त्यसले अलिकति लागत डिमान्ड गर्छ र एक वर्ष खुट्टी पनि हुन्छ र त्यसको सहित लागत फरक हुन्छ, यी दुवैलाई हेरेर उनीहरूको खास लागत कति लाग्ने, उनीहरूको ढुवानी कति हुने टेन्टेटिभ, अनि मुनाफा कति पर्सेन्ट राख्ने गरेर अनि त्यसको मूल्य न्यूनतम समर्थन मूल्य निर्धारण हुन्छ।
5: सर्वोच्च अदालतले किसानलाई दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारका नाममा परमादेश जारी गरेको छ। 2081 पुसमा फैसला भए पनि त्यसको पूर्ण पाठ हालै सार्वजनिक भएको हो। न्यायाधीश तय नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले किसानको भुक्तानी नरोक्न आदेश दिएको हो। दूध उत्पादन गर्ने किसानले डेयरी उद्योगबाट समयमा भुक्तानी नपाएको र त्यसको किसान मर्कामा परेको ठहर सहित सर्वोच्च अदालतले दुग्ध विकास संस्थान डीडीसी र डेयरी उद्योगीलाई किसानले पाउनुपर्ने पैसा बाँकी नराख्न आदेश दिएको छ। बागमती प्रदेशमा नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बीच सरकार गठन तथा सञ्चालनका विषयमा समझदारी भएको छ। बागमती प्रदेश निर्माणलाई साझा उद्देश्य बनाउँदै तीन दल बीच छ बुधे समझदारी भएको हो। समझदारी अनुसार प्रदेश सरकारमा सत्ता साझेदार दलहरूको दलीय हैसियतका आधारमा मन्त्रालय बाँडफाँड गरिनेछ। मन्त्रालयको संख्या भने हाल कायम 8 भन्दा 9 बढ़ाउने सहमति भएको छ। प्रदेश सभाको रिक्त सभामुख पद नेपाली कम्युनिष्ट पार्टीबाट निर्वाचित गर्ने समझदारी भएको छ। पोखरा महानगरपालिका 9 पृथ्वी चोकको प्रस्तावित पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुंगो लागेको छ। महानगरले बस पार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्नका लागि निवेदन दिन सूचना गरेको थियो। त्यसपछि दावी विरोध संशोधन निवेदन तथा आवश्यक छानबिनपछि ओडा तहको सहजीकरण समितिले तयार पारेको विवरण अनुसार 325 परिवार भूमिहीनको सूचीमा परेका छन् भने 242 परिवार अव्यवस्थित बसोबासी कायम भएको पोखरा महानगरपालिकाका सूचना अधिकारी कृष्ण प्रसाद तिवारीले सीआईएनसँग बताउनुभयो।
7: पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू वडा नम्बर 9 को सबै नभइकन बस पार्क क्षेत्रको मात्रै हामीले त्यो पोखरा महानगरपालिकाले बस पार्कलाई आधुनिक बनाएर अलिक व्यवस्थित बस पार्क निर्माण गर्ने तयारीमा रहेको कारणले प्रथम चरणमा वडा नम्बर 9 स्थित बस पार्कमा बसोबास गरिरहेका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई व्यवस्थापन गर्ने भनेर प्रमाणिक पहिचान तथा प्रमाणीकरण मापदण्ड जुन सरकारले असारमा स्वीकृत गरेको छ।
5: साझा खबरमा अब विदेशको खबर। चीनमा हरियो बन्दागोपीलाई ताजी राख्न फर्माल्डी हाइट मानव स्वास्थ्यका लागि हानिकारक विषादीको प्रयोग गरिएको विषयमा अनुसन्धान शुरू गरिएको छ। अधिकारीहरूले मानव उपयोगका लागि राखिएको हरियो गोबीमा ट्रकमा राख्ने क्रममा उक्त विषादी घोलमा डुबाइएको भिडियो सार्वजनिक भएपछि अनुसन्धान शुरू भएको हो। वातावरण सम्बन्धी एक ब्लगरले उक्त भिडियो गत साता सार्वजनिक गरेका थिए। जैविक नमूना संरक्षणमा प्रयोग हुने रंगहीन रसायन खाद्य पदार्थ ताजा राख्न प्रयोग गर्न चीनमा प्रतिबन्धित रहेको छ। अब खेल खबर। नेपालले एसएससी प्रिमियर कप अघि भएको अभ्यास खेलमा मलेसियालाई पराजित गरेको छ। मलेसियाले 233 रनको लक्ष्य पछ्याउँदा बीचमा वर्षा भएपछि 48 ओभरमा 228 रनको लक्ष्य तय भएको थियो। नेपालले उक्त लक्ष्य 28 ओभरमै एक विकेटको क्षतिमा पूरा गर्यो। आसिफ शेखले 85 बलमा 161 रन बनाएर आउट हुनुभयो। उहाँले 12 चौका र 12 छक्का प्रहार गर्नुभयो। आसिफले अर्जुन कुमारसँग मिलेर 220 रनको ओपनिङ साझेदारी गर्नुभयो।
8: सन्तोषी रावल। रेडियो पत्रकारिताको भविष्य कता?
9: रेडियो सुन्ने भन्दा पनि रेडियोलाई चाहिँ मान्छेले अब चाहिँ भिजुअलमा हेर्न चाहिरहेछ होइन, कन्टेन्टलाई भने चाहिँ त्यो चाहिँ हामीले चेन्ज गरेर भए पनि रेडियोहरू सस्टेन हुनुपर्छ भन्ने छलफल गरेका छौँ।
0: एआईको युगमा रेडियो पत्रकारिता अवसर चुनौती र महासंघको नजर कुराकानी पहिरोबारे समाजमा रहेका विश्वास भ्रम र यथार्थ विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
11: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
10: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
11: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
12: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
13: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
12: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
13: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
12: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
13: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
12: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
14: प्याजको फिर्ता लिनु भयो त, एनसेल प्याक किन्नु भयो त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। रेडियो पत्रकारिताको बदलिदो स्वरूपसँगै रेडियोको भविष्यमाथि पनि प्रश्न उठिरहेको छ। रेडियोको भविष्य पत्रकारिताको विश्वसनीयता र एसिया प्रशान्त प्रसारण विकास संस्थाको सम्मेलनलाई नेपाल पत्रकार महासंघले कसरी हेरिरहेको छ? नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मासँग हामीले यही सवालमा कुराकानी गरेका छौं।
9: पत्रकार महासंघमा रेडियो कर्मीहरू धेरै हुनुहुन्छ अनि रेडियोको संख्या पनि धेरै छ हाम्रो मेम्बर हुनेमा, अनि पत्रकारितामा रेडियोको भूमिका पनि एकदमै महत्वपूर्ण थियो, अहिले पनि छ। त्यसकारणले अहिलेको हाम्रो यो अझ बढी चाहिँ ग्रामीण पत्रकारिता होइन, अब गाउँ गाउँमा रेडियो सुन्ने चलन, रेडियोमा काम गर्ने महिलाहरू पनि जति महिलाहरू जन्मिनुमा मिडियामा आउनु भएको छ नि रेडियोबाटै आउनु भएको छ, त्यसले गर्दा पत्रकारितामा रेडियोको भूमिका महत्वपूर्ण छ र रेडियोलाई चाहिँ एकदमै जगेर्ना गर्नुपर्छ, यसलाई चाहिँ सस्टेन गर्नुपर्छ, रेडियोको जर्नालिजममा चाहिँ क्वालिटी बढाउनुपर्छ भन्नेमा पत्रकार महासंघ सधैँ चिन्तित छ।
16: यहाँहरूले केही त्यस्तो योजना बनाउनु भएको छ जसले चाहिँ रेडियो अहिले जुन अब चाहिँ रेडियो विस्थापित हुँदैछ, रेडियोमा चाहिँ फेड आउटको समय आइसक्यो भन्ने खालको बहस चलिरहँदाखेरि होइन, यसले पनि मिडियामा चाहिँ कन्ट्रिब्युट गरिरहेको छ, राम्रो काम गरिरहेको छ, केही योजना बनाउनु भएको छ यसको प्रवर्धनका लागि?
9: मलाई चाहिँ एकदमै धेरै चिन्ता, पत्रकार महासंघको अध्यक्ष भएपछि जिल्ला जिल्ला जाँदा हामी मिडियाको अनुगमन गर्छौँ, इभन प्रेस काउन्सिलबाट जाँदाखेरि पनि हामीले दाङमा रेडियोहरूको अनुगमन गराएको थियौँ, अनि अहिले हेर्दा चाहिँ त्यो सस्टेन कसरी गर्ने त, यो बन्द गर्नु हुँदैन भन्नेमा म भनिरहन्छु। अनि हामीले पछिल्लो समय चाहिँ जुन सरकारले एउटा विज्ञापनमा एउटा एकद्वार नीति भनेको सरकारी सञ्चार माध्यममा मात्रै जुन पब्लिक एनाउन्समेन्ट भनौँ न सूचना सार्वजनिक चासोका
16: सूचना सरकारी
9: माध्यमलाई मात्रै भन्दा त्यसले पनि रेडियोलाई धेरै ठूलो प्रभाव पार्यो. किन भन्दा लोकल भन्ने कम्युनिटीहरूको लोकल सरकारको कतिपय इन्फर्मेसनहरू कतिपय सूचनाहरू विज्ञापनको रूपमा उहाँहरूले बजाउनुहुन्थ्यो त्यसलाई पनि प्रभाव पार्यो. त्यस कारणले हामीले लामो समय आन्दोलन पनि गर्यौं जसको सफलता पनि हासिल गर्यौं. हामीले सर्वोच्चले त्यो परिपत्र चाहिँ खारेज गरेका छ. अब अर्को चाहिँ हामीले गर्ने कुरा चाहिँ अबको यो डिजिटल युगमा चाहिँ रेडियोले पनि आफूलाई चेन्ज गर्नु पर्यो. भनेको रेडियो त भइ नै हाल्यो, अब त्यसलाई चाहिँ डिजिटल प्लेटफर्ममा पनि आउनु पर्यो. भिजुअलको रूपमा हो कि होइन त्यसलाई कसरी हो सस्टेन चाहिँ गर्नुपर्छ भनेर हामीले छलफल छ अगाडि.
16: यसमा अब नेपालमा 700 भन्दा बढी रेडियोहरू, जसमा 380 भन्दा बढी सामुदायिक रेडियोहरू, त्यसमा पनि केही रेडियोहरू बन्द भइसकेका छन् र केही चाहिँ अझै पनि चलिरहेका छन्. कुनै राम्रैसँग चलिरहेका छन्, कुन डिपडिप छन् होइन. त्यो डिपडिप भएका रेडियोहरूलाई बचाउनको लागि चाहिँ अब यस्तो खालको रणनीति चाहिँ अप्नाउनु पर्ला कि भन्ने खालको त्यस्तो केही छ नीतिगत व्यवस्थामा पनि.
9: हजुर, एउटा चाहिँ रेडियो सुन्ने भन्दा पनि रेडियोलाई चाहिँ मान्छेले अब चाहिँ भिजुअलमा

0: म्यासेज चाहिँ यो नीतिगत रूपमा नि पोलिसी लेभलकै छलफल भइरहेछ र एउटा चाहिँ यो नेसनलमा भनौँ न एउटा इन्टरनेसनल कन्फ्लिक्ट चाहिँ एउटा म्यासेज दिएको छ रेडियोको भविष्य चाहिँ सकिएको छैन रूपान्तरण चाहिँ हुनुपर्छ रूपान्तरण कसरी गर्ने कुन देशमा कुन ठाउँमा कुन जिल्लामा त्यसको भौगोलिक अवस्था हेरेर रूपान्तरण त गर्नुपर्छ तर पक्कै पनि यो सम्मेलनले एउटा के म्यासेज दिन सक्छ भने हामीले अहिलेको अवस्थामा चाहिँ हामीले कसरी रूपान्तरण भएर रेडियोलाई सस्टेन गर्ने भन्ने पक्कै पनि विभिन्न छलफलले दिन्छ होला र यसरी हेर्दा चाहिँ सरकारको पनि सहभागिता भनौँ न संचार मन्त्रालयको नेपाल टेलिभिजनको पनि यसमा काहीँ न काहीँ चाहिँ एउटा कोलाबोरेसन भएको भएर सरकारलाई पनि झकझक्याउँछ होला यसले चाहिँ रेडियोको सस्टेनेबिलिटीलाई भन्ने लाग्छ मलाई चाहिँ
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ पहिरोबारे सुनेका कुरा कति साँचो
2: पाँच मिनटको एकदमै घनघोर वर्षाले पनि पहिरो निम्त्याउन सक्छ र कहिलेकाहीँ चाहिँ थोर थोरै वर्षा तर लामो अन्तरालको वर्षा जस्तो पाँच छ दिन चाहिँ बर्खे झरी भन्छौँ नि हामी भदौरे झरी भने त्यस्तो खालको झरी लायो भने पनि त्यसले पनि निम्त्याउन सक्छ
1: पहिरोबारे दश भ्रम र वास्तविकता के हो पहिरोको रोकथामका लागि व्यक्तिले गर्नुपर्ने काम मौसम र मौसमी विपदबारे विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
3: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम
5: के ठूलो पानी परे मात्रै पहिरो जान्छ पहिरोको जोखिम कसरी चिन्ने पहिरो तथा विपद सम्बन्धी समाजमा भएका भ्रम के होलान् नमस्कार म सन्तोष गन्धर्व कहिलेकाहीँ हल्का वर्षाले पनि ठूलो पहिरो निम्त्याउने गर्दछ बर्खामा मात्रै पहिरो जान्छ भनी भ्रममा रहँदा कतिपय समयमा हिउँदोमा पनि ठूलो जनधनको क्षति भएका छन् यस्तो अवस्थामा पहिरो सम्बन्धी सामाजिक भ्रम के छन् के पहिरो बर्खामा मात्रै जान्छ आज हामीले भूगर्भविद तथा विज्ञ डाक्टर मनिता तिमिल सिन्हा शर्मासँग कुराकानी गरेका छौं
6: समाजमा रहेको चलन विश्वास भनौँ न किसिमको छ मान्यता छ यो चाहिँ सही हो कि गलत हो त के हो त सही र गलत खेलमा तपाईँलाई हार्दिक स्वागत छ मेरो पहिलो प्रश्न यो प्रश्नको जवाब चाहिँ यहाँले छोट्छमा सही कि गलत र एक वाक्यमा त्यो चाहिँ किन कारण भनिदिनु भयो भने पहिलो प्रश्न पहिरो बर्खा याममा मात्रै जान्छ
2: गलत गलत जुनसुकै यो चाहिँ अघि पनि मैले भने पहिरोका प्रकार हुन्छन् सधैँ पानीले मात्र यसलाई निम्त्याउँछ भन्नु चाहिँ गलत बुझाइ हो भन्ने चाहिँ मेरो भनाइ छ
6: प्रश्न नम्बर दुई पहिरो रोक्न रुख रोक्नु पर्छ
2: सही भन्छु होइन जस्तो रुखले चाहिँ माटोहरूलाई चाहिँ जकडिएर राख्छ र बग्न दिँदैन त्यही भएर रुख रोप्नुपर्छ तर सधैँ यसले मात्रै काम गर्छ भन्नु पनि ठिक होइन
6: तेस्रो प्रश्न एकपटक पहिरो गएको ठाउँमा फेरि पहिरो जाँदैन
2: गलत जान सक्छ
6: फेरि पनि जान सक्छ पटक पटक जान सक्छ प्रश्न नम्बर चार पहिरो रोक्न ढुङ्गा माटोको पर्खाल लगाउँदा सुरक्षित हुन्छ
2: सही भन्छु होइन तर सधैँ पर्खाल चाहिन्छ तर ढुङ्गा माटो मात्रैले अपुग हुन सक्छ पर्खाल चाहिँ अब तारजालीको पर्खाल हुन सक्छ होइन सिमेन्टीको टेवा पर्खाल हुन्छ अथवा कंक्रिटको पर्खाल हुन सक्छ पर्खाल चाहिँ ले काम गर्छ
6: प्रश्न नम्बर पाँच राति पहिरोको जोखिम बढ़ी हुन्छ
2: सही किनभने हामीले आकलन गर्न सक्दैनौँ होइन आफ्नो वरिपरिको वस्तुस्थिति चाहिँ आकलन गर्न नसक्ने भए भएर चाहिँ अँध्यारोले गर्दाखेरि चाहिँ बढी जोखिम चाहिँ राति हुन्छ
6: प्रश्न नम्बर छ पहिरोको मुख्य कारण धेरै पानी पर्नु मात्रै हो
2: गलत यसका विभिन्न कारणहरू हुन सक्छन् तर दुईटै पाटो रहन्छ पानी कहिले कस्तो हुन्छ भने एक लाइनमा भन्नु अलिक अप्ठ्यारो मैले लामै भने कहिलेकाहीँ चाहिँ पाँच मिनटको एकदमै घनघोर वर्षाले पनि पहिरो निम्त्याउन सक्छ र कहिलेकाहीँ चाहिँ थोर थोरै वर्षा तर लामो अन्तरालको वर्षा जस्तो पाँच छ दिन चाहिँ बर्खे झरी भन्छौँ नि हामी भदौरे झरी भने त्यस्तो खालको झरी लायो भने पनि त्यसले पनि निम्त्याउन सक्छ
6: प्रश्न नम्बर सात पहिरो गएको ठाउँमा तुरुन्तै फर्किनु हुँदैन
2: सही किनभने त्यसका अरू पाटाहरू पनि हुनसक्छन्, त्यो अझै बग्न सक्छ होइन, माथिबाट अरू थोक पनि आउन सक्छन्, त्यही भएर तुरन्तै चाहिँ फर्किनु हुँदैन, केही समय हेरेर त्यो एक दुई दिन त्यसलाई राम्रोसँग चाहिँ

0: हालेर मात्रै त्यहाँनिर फर्किनुपर्छ।
1: प्रश्न नम्बर 8, घर बलियो भए पहिरोको जोखिम हुँदैन।
0: गलत, किनभने पहिरो भनेको धेरै तलबाट पनि जान सक्छ, होइन, पहिरोलाई माथिबाट पनि थिच्न सक्छ। घर थिचेका उदाहरणहरू कति छन्, कति घर चिप्लेका उदाहरण पनि कति, हजुर, त्यही भएर घर बलियो बनाएर मात्रै चाहिँ पहिरोले ऊ गर्दैन भन्ने चाहिँ जोखिम घटाउँछ भन्ने चाहिँ होइन।
1: प्रश्न नम्बर 9, भीरमा घर बनाउँदा पुराना पुस्ताले घर बनाएको ठाउँ भएकाले सधैँ सुरक्षित हुन्छ।
0: यो चाहिँ मलाई सही लाग्छ, किनभने पहिलेदेखि पनि हजुरले पुरानो हाम्रो प्रचलनका घरहरू हेर्नुभयो भने हामी माथि टुप्पामा बस्ने र तल बेसीमा चाहिँ खेतीपाती गर्ने कामहरू गर्छौँ। तर अहिले यो उल्टो हुँदै गयो, हामी तलतिर सर्दैछौँ र माथिल्लो भुवा घरलाई चाहिँ छोडिरहेकोहरू चाहिँ देखिन्छ। त्यो कारण के भन्दाखेरि तल जति तल गयो त्यति चाहिँ पानीहरू जस्तो खोलाले चाहिँ कटान गर्ने, खोलाबाट चाहिँ जोखिम हुने भावेर चाहिँ खोलाको छेउहरू चाहिँ जहिले पनि खेतीको लागि प्रयोग हुन्थ्यो, त्यो त्यो बर्खाको याममा चाहिँ सुरक्षित नै हुन्थ्यो। केही भयो भने पनि मान्छेको जनधनको क्षति चाहिँ हुँदैन थियो भन्ने, जनको क्षति हुँदैन थियो भनेर हो। र माथि टुप्पाहरू भने पानी तर्केर जाने राम्रोसँग बनायो भने चाहिँ त्यो ठाउँहरू चाहिँ सधैँ नै सुरक्षित हुन्छन् भनेर चाहिँ पहिलाका कुरा, पहिलाका हाम्रा बाजे बराजुहरूले जुन किसिमको प्र्याक्टिस गर्थे नि त्यो चाहिँ ठिक हो जस्तो लाग्छ मलाई चाहिँ।
1: अन्तिम प्रश्न, पहिरो रोक्ने जिम्मेवारी सरकारको मात्रै हो?
0: गलत, यो हरेक नागरिकको हो,
1: सबैले
0: आफ्नो तर्फबाट गर्नुपर्ने हुन्छ।
1: पहिरो रोक्न एउटा व्यक्तिले चाहिँ के गर्न सक्छ?
0: जस्तो अघि पनि हामीले धेरैचोटि यो कुरा भनिसकेका छौँ, जस्तो हामीले इन्डिभिजुअलले गर्न सक्ने कामहरू भनेको चाहिँ आफ्नो आफ्नो जमिन, आफ्नो वस्तुस्थिति भनौँ, आफ्नो घर नजिकको वरपरको वातावरणहरू चाहिँ पत्ता लगाउन एकदमै जरुरी छ। तपाईँको घर रहेको जमिनभन्दा माथिल्लो चाहिँ भूभागहरू कस्तो छ त, होइन, पानी पर्ने बेलामा मूल फुट्छन्, मूल उम्रिन्छन्, होइन, दरारहरू देखिएको छ अथवा त्यो यस्तो फुकिँदै आएको जस्तो ढिस्को परेको जस्तो देखिन्छ भने चाहिँ त्यसले चाहिँ पहिरोको जोखिम हुन सक्छ भन्ने संकेतहरू गर्छन्। ढल्केका रुखहरू हुन सक्छन्, चिरा दरारहरू देखिनु, होइन, ती कारण त्यसलाई चाहिँ हामीले अघि पछि भन्दा पनि मनसुनको समयमा चाहिँ त्यो कुराहरूलाई चाहिँ विचार गर्यौँ भने हामीले भनौँ न व्यक्तिगत तर्फबाट चाहिँ हामीले चाहिँ केही न केही चाहिँ कन्ट्रिब्युसन भनौँ न हामीले आफ्नो दायित्व पूरा गरिरहेका हुन्छौँ। वरपर कस्तो छ, आफू बस्ने माथि आफू बस्ने तलको जमिनहरूलाई चाहिँ बेला बेलामा निहाल्ने, पानी कताबाट बगिरहेछ, होइन, त्यस्ता खालका चाहिँ कुराहरूमा चाहिँ ध्यान दिन सक्यौँ भने पक्कै पनि केही न केही चाहिँ जोखिम चाहिँ हामीले घटाउँछौँ।
1: परम्परागत विधि छ नि जुन केही केही तपाईँले अब विभिन्न ठाउँमा सर्वेक्षण गर्न जाँदाखेरि पनि देख्नु भएको होला, होइन, एकदमै राम्रो लागेको परम्परागत विधिहरू चाहिँ तपाईँले के पाउनु भएको छ अहिलेसम्म?
0: एउटा चाहिँ जस्तो अघि मैले भने कुलो काट्ने, भल काट्नेहरू चाहिँ एकदमै काम लाग्ने, त्यो भनेको हामीले गर्न सक्ने भनेकै गाउँघरमा गर्न सक्ने भनेको त्यो बाटो एकदमै जरुरी छ। त्यो काम चाहिँ हामीले गर्न सक्छौँ र हाम्रा पहिलेका बाजे बराजुहरूले त्यो गर्दै आएका थिए र उनीहरू सुरक्षित थिए कि।
2: यो कुराकानीसँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ म उपस्थित हुनेछौ। नमस्कार।
1: वैदेशिक रोजगारीका श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदहरूको माग, प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि
3: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 औं वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल संचालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, स्टिम जिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिम जिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी संखुवा सभा। सम्पर्क नम्बर 0295625201 97492522।
2: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा।

0: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
1: किन र काका?
0: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
1: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
0: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
1: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
0: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
1: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा एक तला चाँदी उपहार दिइनेछ।
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
0: सम्पर्क 029140084 र 98040485827।
2: ओहो लु नमस्कार है सर।
3: ओहो लु नमस्कार है सर। नमस्कार।
2: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
3: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
4: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
2: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
4: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
2: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुहारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
4: होटल टेलरिङ सेन्टर, खाँदारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
2: डिजाइनर सुमन ठटाल, 98615349444
4: र 029590155।
5: More style, more design. Total Tailors.
0: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98009 00062।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, इटरी 16, सुनसरी। सम्पर्क नम्बर 98520 55768, 98520 55768।
10: साथै 98520557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: आयो सबको घर घरमा।
12: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
13: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 MHz।
12: अब रेडियो संख्या सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
14: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
15: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
16: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
15: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
16: हाम्रा सेवाहरू
15: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
16: दाँत खोल्ने, दाँत सफा गर्ने,
15: दाँतको एक्सरे गर्ने,
16: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
15: झिक्न मिल्ने आरपीडी लगाइने,
16: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
15: बाङ्गो टिङ्गो दाँत मिलाइने,
16: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
15: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
16: सम्पर्क नम्बर 0295906667 र 98422667।
17: नमस्कार है वडाध्यक्षज्यू।
18: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
17: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
18: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
17: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
18: यो मेरो सुर त हाम्रै सखुवा सभाको डबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारी बनाइ सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
17: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
19: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
20: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
21: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
22: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
23: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
16: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98422876776।
24: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
25: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
26: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
25: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1 प्रगति टोल,
26: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
25: प्रोप्राइटर प्रतीक्षा दाहाल।
26: सम्पर्क नम्बर 98163555553
25: र 98423180049।
14: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज। राष्ट्रको गौरव नेपालीको आवाज रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: भत्काउने प्रयास गरिरहेका भिडियोमा देखिन्छ। उक्त स्मारक इजरायली द्वन्दका क्रममा मारिएका प्यालेस्टिनीहरूको नाममा बनाइएको छ। इजरायली सेनाले सुकोटलाई सो क्षेत्रको भ्रमणका लागि अनुमति दिइएको भन्दै उनले त्यस्तो काम गरेको जनाएको छ। सो कार्यको प्यालेस्टिनी र इजरायली राजनीतिक वृत्तबाट चर्को आलोचना भइरहेको छ। अमेरिकी सेनाको एउटा विमान मस्को स्थित भुनुकोभो विमानस्थलमा अवतरण गरेको भन्ने विवरणबारे प्रतिक्रिया दिन क्रेमलिनले अस्वीकार गरेको छ। म्यारील्याण्ड स्थित एन्ड्रूज एयरबेसबाट उडेको अमेरिकी सेनाको विमान लाटभियाको राजधानी रिगामा दुई दिन अगाडि अवतरण गरेको फ्लाइट रेडार ट्रेकरले देखाएको छ। कैदीबन्दी सतासाट हुन लागेको अथवा युक्रेन युद्धबारे वार्ताका लागि ट्रम्पका दूतहरूलाई मस्को पुर्याइएको हुन सक्ने अनुमान गरिँदैछ। र भारत सरकारले प्याजको बढ़दो मूल्य नियन्त्रण गर्ने प्रयास स्वरूप भण्डारणमा रहेको प्याज बजारमा ल्याउने जनाएको छ। भारतमा चाडबाड़का कारण सामान्यतया अगस्तमा प्याजको माग बढ़ेसँगै मूल्य पनि उकालो लाग्ने गर्छ, तर यो वर्ष भारतीय उपभोक्ताले गत वर्षको तुलनामा झण्डै दोब्बर मूल्य तिर्नु परेको छ। चेन्नई र कोची सहितका प्रमुख शहरमा प्याज आपूर्ति गर्न विशेष रेल सञ्चालन गर्ने र राजधानी दिल्लीका विभिन्न क्षेत्रमा सहुलियत मूल्यमा प्याज बिक्री गर्न भ्यान मार्फत घुम्ती सेवा सञ्चालन गरिने पनि सरकारले जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा तपाईलाई स्वागत छ। दुई वामपन्थी पार्टीले नेतृत्व गरेका पाँचवटा प्रदेशमा सरकार गठनका सिलसिलामा देखिएका गतिविधिले ती दलभित्रै असन्तुष्टि उत्पन्न गरिदिएको देखिएको छ। नेपाली कांग्रेससँगको सत्ता सहकार्य तोडिएपछि पाँचवटा प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीचको साझेदारीमा सरकार बनेका छन्, तर आफ्नै दलको सरकार बन्दा पनि उक्त पार्टीका नेताहरू सन्तुष्ट देखिएका छैनन्। पाँचवटा प्रदेशमा वामपन्थी नेतृत्वको सरकार छ, तर कतै मन्त्री परिषद गठन र विस्तारमा विवाद देखिएको छ। कतै बहुमत पुर्याउन सत्ता साझेदारीमा ल्याइएका अन्य दलसँगको सम्बन्ध गिजोलिएको छ। नेकपाका केन्द्रीय सदस्य रंजित तामाङ त्यसलाई सत्ताको हानथाप मान्छन्।
3: सत्ताको लुछाचुडीले यो सरकार के को लागि बन्यो, यो गठबन्धन के को लागि बन्यो, दलहरूको बीच सरकारको भागभण्डा के को लागि भयो भन्दा यो चाहिँ उही अन्तिम रात्रिबोध जस्तो हो कि पछि के हो के हो, अहिले नै जे जति सकिन्छ जसरी सकिन्छ लिइहालौं भइहालौं गरिहालौं खाइहालौं भने जस्तो मात्रै देखियो। तर सार तत्त्वमा यो बेठिक भयो, यो गठबन्धन चाहिँ एकले अर्कालाई बदला लिने, एकले अर्कालाई देखाइदिने र सत्ता र शक्तिको अभ्यास गर्ने, फेरि पनि पुरानै शैलीमा जाने कुरा चाहिँ दुःखद छ।
2: प्रदेश तहमा सत्ता साझेदारी र मन्त्री चयनमा समेत केन्द्रको निर्णय निर्णायक हुने गरेको देखिएको छ, यसले प्रादेशिक अभ्यासलाई कमजोर बनाइरहेको कतिपय आलोचकहरू बताउँछन्। नेकपा एमालेका केन्द्रीय सदस्य समीक बराल त्यसमा सहमत छन्।
4: आधारभूत तहको जनताले चाहिँ सम्मान गर्ने सका निर्णयहरू मूल राजनीति दलको नेतृत्वले गर्नु पर्थ्यो, त्यो हुन सकेको भए आज संहिताप्रति यो किसिमको घृणाभावहरू उत्पन्न हुने परिस्थिति सिर्जना हुँदैन थियो। राजनीति दलका नेतृत्वले गरेका गलत निर्णयका कारणले गर्दाखेरि आज प्रदेश र समावेशताको सन्दर्भमा अहिलेको नयाँ पुस्तालाई जनतामा निराश जसरी पैदा भएको छ यसलाई चाहिँ थप मलजल गरेको अनुभूति हुने खालको गतिविधि भएको छ।
2: वर्तमान प्रादेशिक अभ्यास र संरचनामाथि प्रश्न उठाउनेहरूले दलहरूले प्रदेश तहमा गरिरहेको अस्थिर सत्ताको खेललाई उदाहरणको रूपमा प्रस्तुत गर्ने गर्छन्। नेकपाका युवा नेता तामाङ आफ्नै पार्टीका नेताहरूको क्रियाकलापले त्यसलाई बल दिएको ठान्छन्।
3: डेढ वर्षको समय अवधि भएको प्रदेश सरकारको

0: पालोमा फस्न पुगेका छन्। कतिपयका भनाईमा विगतमा पुराना पार्टीहरूले केन्द्रमा गरेको जनअपेक्षा विपरीतका अराजनीतिक गतिविधि उनीहरूप्रति वितृष्णा पैदा गर्ने एउटा कारण बनेको थियो। केन्द्रमा झण्डै किनारामा पुगेका उनीहरूले प्रदेशमा त्यस्तै काम दोहोर्याइरहेको आलोचकहरू बताउँछन्। हाम्रा साथी प्रदीप बस्यालले राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठलाई के तपाईँ पनि त्यसै ठान्नुहुन्छ भनी सोधेका थिए।
1: दलहरू यत्रो ठुलो दुर्घटना नेपालमा भयो तर पनि उनीहरू चेचिरहेको देखिँदैन। दलहरू संसदीय व्यवस्थामा सत्ता स्वार्थको लागि उत्प्रेरित हुनु त्यति धेरै अस्वाभाविक कुरा त होइन, तर एउटा रेड लाइन त हुनुपर्छ। उनीहरूको कहाँ जाने कहाँ नजाने, के गर्ने के नगर्ने, कोसँग मिल्ने कोसँग नमिल्ने, त्यो त हुनुपर्छ। आफूले जसलाई एकदमै ठूलो प्रतिक्रियावादी भएर भन्यो त्योसँग पनि मिलिहाल्छ, आफूले जसलाई शत्रु भएर भन्यो त्योसँग पनि मिलिहाल्छ। जोसँग जे गर्न पनि मिल्ने यो जुन प्रवृत्ति देखा पर्छ त्यो प्रवृत्ति पुरानै हो, हिजो त्यही थियो। त्यही कारणले नेपाली जनताहरू आजित भएका हुन् दलहरू देखेर। अब अहिले त्यही प्रवृत्ति फेरि पनि बाहिर देखा परिरहेको छ।
0: जस्तो अब श्यामजी त्यो अब त्यही दल सत्ता बनाउन जे पनि गर्ने आम जनताका स्वार्थका कुरा भन्दा सत्ता खिचादानीमै बढी भयो भन्ने एउटा माग लिएर जुन युवाहरूले त्यत्रो आन्दोलन गरे त्यसको एक वर्ष पनि पूरा भइसकेका छैन, यसबीचमै कतै छिटो बिर्सेका त उनीहरूले, किन त्यो पाठ उनीहरूमा त्यो आवाज देखिएन, के कारण हुन सक्छ?
1: दलहरूले मानु अब पनि नेपाल उसरी नै चल्छ, मानु हिजो जस्तो गर्यो त्यसै गरी चलेदेखि केही फरक पर्दैन भने जस्तो उनीहरूमा छ। कहाँनिर हामी चुक्यौं कहाँनिर भूल भयो भनेर भन्ने सांस्कृतिक आत्मसमीक्षा राजनैतिक आत्मसमीक्षा दुटै आत्मसमीक्षाको अभाव दलहरूमा जो भएको छ त्यसै कारणले यो भएको।
0: अब चुनाव आउने एक वर्ष बाँकी रहँदै गरेको अवस्थामा यस्ता खिचतानी फेरि देखिँदाखेरि संहिता पक्षधर भनेर जुन संहिताको मुद्दै उठाउने उनीहरूको भूमिका त्यसरी देखिँदाखेरि चाहिँ त्यसको लाभ चाहिँ कसलाई पुग्छ त?
1: संहिता विरोधीहरूलाई पुग्छ। ल हेर दलहरू सचिए त यो दलको तालामालामा कुनै फर्क आयो त भन्नको लागि एकदमै गतिलो सामग्रीहरूले दिन्छ। त्यस कारणले यसले संहिता सिद्ध्याउन खोज्ने संहिता चाहिँदैन यो एकदम ठिक छैन भनेर भन्नेहरूलाई नि मदत पुग्ने खालको गतिविधि हो यो।
0: यस्तो अवस्था देखिरहँदाखेरि चाहिँ त्यसलाई अलिकति व्यवस्थापन गर्नमा यो प्रदेश प्रमुख सभामुखहरूको भूमिका अलिकति अभिभावकीय देखिन्छ कि देखिँदैन? तिनीहरू पनि पुरानै सत्ताका प्रतिनिधि पुरानै सत्ताका ले नियुक्त गरेका व्यक्तिहरू भएकाले त्यो कतै स्वार्थ सिद्धिमा नै उनीहरूको अल्झिरहेको भन्ने कतिपय आरोपलाई चाहिँ कसरी हेर्नुहुन्छ?
1: होइन, अब नेपालमा एउटा समस्या के भयो भने सेन्टरमा राजनैतिक दलहरूको नेतृत्वमा कुनै समस्या भयो भने प्रदेशमा पनि तुरन्तै त्यो समस्याको कपी पेस्ट देखिने, माथि समस्या भए तापनि तल राम्रोसँग चल्ने हामी भारतमै देख्छौ, संहिता भएका थुप्रै देशहरूमा देख्छौ, तर नेपालमा त्यस्तो देखिएन। माथि दलहरू मिल्यो तल दलहरू मिलिहाल्छ, माथि दल मिलेन तल दलमा झगडा भइहाल्छ, यो खालको एउटा प्रवृत्ति भयो। योबाट चाहिँ संहितालाई मुक्त गर्न सकिएन भनेदेखि संहितामै ठूलो समस्या आउँछ।
0: तपाईँले भने जस्तै अझै पनि प्रदेशका कुरा मिलाउन केन्द्रमै अध्यक्षहरूसँग धाउनु पर्ने, खास गरी अहिले जुन प्रदेशमा दुई मुख्य कम्युनिष्ट दलहरू नेकपा र नेकपा एमालेको जुन यस्तो यो द्वन्दमा देखिरहेको छन् उनीहरूले, त्यसले पहिलेदेखि नै खुम्चिँदै गइरहेको कम्युनिष्ट धरातललाई त्यसले चाहिँ कहाँ पुर्याउला?
1: कम्युनिस्टहरू त यो कारणले होइन, अब अरू थुप्रै कारणले नै खुम्च्दै गएको स्थिति हो। उनीहरूले खासमा नाम कम्युनिस्ट, अब काम चाहिँ कम्युनिस्ट भयो उनीहरूको, त्यही कारणले नै उनीहरू खुम्च्दै गएको स्थिति छ। उनीहरूले आफ्नो कम्युनिजमको त्यो साइनबोर्ड बमोजिम के पनि गरेनन्, त्यही कारणले खुम्च्दै गएको कुरा हो। अब यसले त अब यसमा त्यति धेरै मलजल गर्ला भनेर भन्ने लाग्दैन, तर जोसँग पनि मिल्ने जोसँग पनि हातेमालो गर्ने सिद्धान्त विचारको के पनि नगर्ने जनताको मुद्दा मिल्छ कि मिल्दैन, जनताको मुद्दा बारे त विचारै नगर्ने यो जुन कुराले चाहिँ कंग्रेसलाई पनि यसले बदनाम गर्छ, कंग्रेसलाई पनि यसले बदनाम गर्छ।
0: उनी थिए राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठ, साथी प्रदीप बस्यालसँग कुरा गर्दै। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले भोलि प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाब दिने कार्यक्रम छ। यसअघि जवाफ नदिएको भन्दै खास गरेर विपक्षी सांसदहरूले उनको चर्को आलोचना गरेका थिए। भोलिको कार्यक्रमबारे जानकारी दिँदै संसद सचिवालयका प्रवक्ता एकराम गिरी,
2: जम्मा जम्मी 11 जना मान्य सदस्यहरूले आफ्नो प्रश्न दर्ता गराउनु भएको छ।
0: दलगत रूपमा सबैको त्यसमा के सहभागिता
2: छ? सबै दलको कम्तीमा एउटा प्रश्न हुने गरेर र थप प्रश्नको हकमा दलको प्रतिनिधित्वको अनुपात

0: भनेर थियो, सबै दलहरू कम्तीमा एउटा प्रश्न समावेश छ।
1: कुनै दलले आफूले पाएको प्रश्न संख्या भन्दा कम सोध्ने पनि छन्।
0: प्रतिष्ठा नियमावलीमा भोलिमा 15 प्रश्न भन्ने व्यवस्था छ, अरू 11 मात्रै दर्ता भए भन्दा पनि 4 प्रश्न त कमै दर्ता भयो नि।
1: त्यो भनेको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट कि सहभागिता कम भएको,
0: अरू दलहरूले चाहिँ आफूले जुन उहाँहरूको अनुपातमा पर्थ्यो संख्या त्यो संख्यामा सोध्नु भएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीबाट कतिजनाले पाउनु भएको थियो, कतिजनाको प्रश्न छ?
0: उहाँहरूको 7 थियो, सबै दलकोबाट एउटा र थप हुना हुने 6 थियो।
1: प्रधानमन्त्रीको कार्यालय अथवा सचिवालयबाट भोलिको सहभागिताको बारेमा सुनिश्चित भइसकेका छ?
0: भोलिको सम्भावित कार्यसूची प्रकाशित गरिसकेका छौँ र सम्भावित कार्यसूचीको सन्दर्भमा हामीले सम्बन्धित निकायलाई जानकारी गराइसकेका छौँ।
2: उनी थिए संसद सचिवालयका प्रवक्ता एकराम गिरी, प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तरको कार्यक्रमबारे जानकारी दिँदै। अन्त्यमा देश बाहिरको एउटा प्रसंग, अमेरिकाले इरानका व्यापार साझेदारहरू विरूद्ध आर्थिक प्रतिबन्ध विस्तार गर्ने योजना घोषणा गरेपछि चीनले आफ्नो हितको रक्षा गर्ने वाचा गरेको छ। चीनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिकी एकपक्षीय गैर कानूनी प्रतिबन्धहरूको चीनले सशक्त विरोध गर्ने र आफ्ना अधिकारहरूको रक्षाका निम्ति आवश्यक सबै उपाय अवलम्बन गर्ने बताएका हुन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
3: अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानसँग कारोबार गर्ने सबै देश तथा वित्तीय संस्थाहरूले परिणाम भोग्ने चेतावनी दिँदै सोमबार नयाँ कदमहरू घोषणा गरेपछि चीनको तर्फबाट प्रतिक्रिया आएको हो। चीन इरानी तेलको सबैभन्दा ठूलो खरिदकर्ता हो, यद्यपि इरानी बन्दरगाहहरूमाथि अमेरिकी प्रतिबन्धका कारण पछिल्लो समय व्यापार घटेको छ। अन्तर्राष्ट्रिय कानूनको दायराभित्र रही चीन र इरान बीच सहकार्य हुँदै आएको छ, त्यसमा हस्तक्षेप अथवा अवरोध हुनु हुँदैन, चीनिया विदेश मन्त्रालयका प्रवक्ता लिनले भनेका छन्। बेसेन्टले इरानसँग कारोबार गर्ने देश तथा वित्तीय संस्थाहरूलाई एक्ल्याइने बताएका छन्। चीनिया ब्याङ्कहरूबारे सोधिएको प्रश्नको जवाफमा बेसेन्टले उनकै शब्दमा अमेरिकी प्रतिबन्धहरूले छुन नसक्ने कोही पनि नभएको टिप्पणी गरे।
2: बीबीसीका विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो गनी अन्सारीबाट। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौं। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: This is the BBC. There are no programmes on this channel.
1: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।
2: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाई सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: आज 2083 भदौ 10 गते बुधबार, साउन शुक्ल त्रयोदशी, आज मोहम्मद जयन्ती, 26 अगस्त सन् 2026। नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री समिस्ता मोतेसँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: नियुक्तिमा पुरानै प्रवृत्ति, पहिलो पटक सांसदलाई सुन्दै प्रधानमन्त्री, ओलीलाई नेतृत्व छाड्न दबाव, फेरि अदालतको फुल्टामा कंग्रेसको किचलो, प्याजको मूल्य प्रति किलो 100 रूपियाँ नाघ्यो लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको गाउँका विद्यार्थीलाई रोबोट र ड्रोन शीर्षकको शुभ समाचार।
0: तनहुका गाउँमा अध्ययनरत सामुदायिक विद्यालयका विद्यार्थीहरूले कृत्रिम बुद्धिमत्ता एआई, रोबोट र ड्रोन प्रविधिको प्रयोगबारे प्रत्यक्ष सिक्ने अवसर पाएका छन्। प्रविधिको पहुँचबाट टाढा रहेका विद्यार्थीलाई नयाँ पुस्ताको सिपसँग जोड्न यस्तो अभ्यास गरिएको हो। शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 7 दुलेगौड़ामा आयोजित प्रविधि संवाद तथा प्रदर्शनीमा 33 सामुदायिक विद्यालयका करिब 400 विद्यार्थी सहभागी भएका छन्। विद्यार्थीहरूले पुस्तकमा पढ्दै आएका एआई, रोबोट र ड्रोनलाई प्रत्यक्ष हेर्नुका साथै तिनको प्रयोगबारे व्यावहारिक जानकारी पनि लिएका छन्। प्रदर्शनीमा एआईको व्यावहारिक प्रयोग, ड्रोनको उडान तथा सञ्चालन र नेपालमै निर्माण गरिएको रोबोट प्रदर्शन गरिएको थियो। विद्यार्थीले रोबोटसँग प्रत्यक्ष संवाद गर्नुका साथै ड्रोन उडान र एआईको प्रयोगबारे जिज्ञासा राखेका थिए। गाउँका विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग परिचित गराउँदै प्रयोगकर्ता मात्र नभई सृजनशील जनशक्ति बनाउने उद्देश्यले तनहु क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य श्रीराम नेउपानेले प्रविधिमा विद्यार्थी जोड्ने अभियान अन्तर्गत यसको शुरूआत गर्नुभएको हो। युवा वैज्ञानिक इन्जिनियर शम्भु आचार्यको नेतृत्वमा काठमाण्डुबाट गएको प्राविधिक टोलीले शनिबार विद्यार्थीहरूलाई प्रविधिको प्रयोग र सम्भावनाका बारेमा जानकारी दिएको थियो। सांसद नेउपानेले गाउँका विद्यार्थीहरूलाई आधुनिक प्रविधिबाट टाढा राखेर देशको भविष्य परिवर्तन गर्न नसकिने बताउनुभयो। विद्यालय तहबाटै विज्ञान, गणित, कम्प्युटर र सृजनशील सोचको विकास गर्नुपर्नेमा उहाँको जोड थियो।
3: नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली रेडियो नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले विगतका सरकारद्वारा गरिएका झण्डै 2600 नियुक्ति अध्यादेश मार्फत खारेज गरिदियो। विश्वविद्यालयदेखि मुलुकको महत्वपूर्ण निकायमा राजनैतिक भागभण्डाका आधारमा नियुक्ति गरिएको भन्दै सरकारले अब दलीय निकट ताका आधारमा नभई योग्यता र क्षमताका आधारमा नियुक्ति गर्ने दावी गर्यो। त्यसबाट सरकारले राम्रै प्रशंसा पनि पायो। तर घुमी फेरी रूम्जाटार भने जस्तै शासन र सत्ताको आसनमा बस्ने व्यक्ति फेरि पनि नियुक्ति गर्ने प्रक्रिया र परम्परामा भने परिवर्तन आएको देखिन्न। बाहिर देखाउन खुल्ला प्रतिस्पर्धा भन्ने गरिए पनि नियुक्तिमा आफू निकट रोजेको आरोप सरकारमाथि लाग्न थालेको छ। सरकारले राम्रो होइन, हाम्रो खोज्दा महिनौदेखि राजदूत सहित संसदका महत्वपूर्ण निकायमा नियुक्ति हुन सकेको छैन। संवैधानिक व्यवस्था र मान्यताको पनि सरकारले खिल्ली उडाएको देखिन्छ। जहाँ नियुक्ति गरिएको छ त्यहाँ समावेशिता र भूगोललाई पनि ख्याल गरिएको छैन। मन्त्री परिषदमा महिला, आदिवासी, जनजाति, मधेसी, दलित, थारू, मुस्लिम, पिछड़िएको क्षेत्र तथा अन्य सीमान्तकृत समुदायको प्रतिनिधित्व विगतको भन्दा राम्रो देखिए पनि त्यही सरकारले गरेका नियुक्तिमा भने त्यसलाई ख्याल गरिएको छैन। यसलाई हेर्दा सरकारले न समावेशितालाई आत्मसात गर्न सकेको छ न त मेरिटलाई नै मुख्य आधार बनाएको देखिन्छ। सरकार अहिले हाँस्न कागको चालमा हिँडिरहेको आरोप समेत लाग्न थालेको छ। प्रधानमन्त्री शाहले शुरूमा गठन गर्नुभएको 15 सदस्यीय मन्त्री परिषदमा 5 महिलालाई सहभागी गराउनु भएको थियो। सोभिता गौतम, प्रतिभा रावल, गीता चौधरी, निशा मेहता र सीता वादीलाई मन्त्री बनाइएको थियो। मधेसबाट दीपक शाह, गौरी कुमारी यादव तथा रामजी यादवलाई पनि जिम्मेवारी दिएको छ। तर यसकै आधारमा राज्यका सबै निकायमा यही अनुपात कायम रहेको निष्कर्ष निकाल्न भने सकिँदैन। नियुक्तिमा पुरानै प्रवृत्ति शीर्षकमा आजको नागरिक दैनिकले यो खबर छापेको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभा नियमावली अनुसार पहिलो पटक प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागिता जनाउँदै हुनुहुन्छ। गत चैत्र 13 गते प्रधानमन्त्री नियुक्त हुनुभएका शाह पहिलो पटक सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन लाग्नु भएको हो। आज प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने कार्यसूची तय भएको छ। प्रतिनिधि सभा नियमावलीको नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था गरिएको छ। नियमावलीमा भनिएको छ, प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ। नियमावलीको यही व्यवस्था कार्यान्वयनको लागि नेपालको संसदीय इतिहासमा पहिलो पटक सदनबाट प्रधानमन्त्रीलाई रूलिङ भएको थियो। विपक्षी दलका सांसदहरूले लगातार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनुपर्ने माग गरेपछि यही भदौ 1 गते सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्रलाई रूलिङ गर्नुभएको थियो। सभामुखले प्रधानमन्त्री वा प्रधानमन्त्रीसँग सम्बन्धित कार्यक्षेत्रबारे सदनमा उठेका प्रश्नको जवाफ दिन रूलिङ गर्दै भन्नुभएको थियो। प्रतिनिधि सभाको बैठकमा उपस्थित भई प्रतिनिधि सभा नियमावली 2083 नियम 56, 57, 58, 59, 59 र 60 बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु। नियमावलीको दफा 56, 57 प्रत्यक्ष प्रसारण गरिने विषय उल्लेख गरिएको छ। यसैबीच सत्तारूढ दल राष्ट्रपाका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न सोध्न अरूचि देखाएका छन्। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दललाई कम्तीमा एउटा प्रश्न सोध्न दिने र बाँकी प्रश्न दलीय उपस्थितिका आधारमा सोध्न सकिने घोषणा सभामुखले गर्नुभएको थियो। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले कालो चस्मा लगाउनै पर्ने स्वास्थ्य परीक्षण रिपोर्ट सहितको पत्र संघीय संसद सचिवालयमा पुगेको छ। प्रधानमन्त्रीले कालो चस्मा लगाउनु पर्ने परीक्षण रिपोर्ट सहितको पत्र संसद सचिवालयमा पुगेको संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले पुष्टि गर्नुभएको छ। यस्तै प्रधानमन्त्री बालेन्द्र शाहलाई चिकित्सकले आँखाको सुरक्षाका लागि सनग्लास अर्थात कालो चस्मा लगाउन सुझाव दिएका छन्। छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालमा प्रधानमन्त्रीले आँखाको परीक्षण गराउनु भएको थियो। उज्यालो प्रकाशमा देख्न कठिनाई भएको गुनासोका आधारमा परीक्षण गर्दा सनग्लास र आवश्यकता अनुसार आई ड्रप लगाउन चिकित्सकहरूले सिफारिश गरेका हुन्। प्रधानमन्त्री बालेन्द्र पहिलो पटक प्रश्नोत्तरमा सहभागी हुँदै 11 सांसदले सोध्दैछन् प्रश्न शीर्षकमा आजका पत्र पत्रिकामा खबर छन् र यो खबर हामीले हिमालय टाइम्सबाट लिएका हौं।
2: मध्याह राष्ट्रिय दैनिक लेख्छ बालन पर्खिरहेको बन्सरे डाँडा शीर्षकमा खबर। 4.5 वर्ष अघि काठमाडौँ महानगरको मेयर निर्वाचित हुनासाथ बन्सरे डाँडाको डम्पिङ साइट पुग्नुभएका बालेन्द्र शाह बालेनले एउटा वाचा गर्नुभएको थियो, फोहोर व्यवस्थापनको समस्या समाधान नभएसम्म खादा माला र अबिर लगाउँदिन, उत्सव पनि मनाउँदिन। मेयर निर्वाचित भएको केही दिनमा उहाँ बन्सरे डाँडा पुग्नु भएको थियो। बालेन आएको खबरपछि स्वागत गर्न खादा र माला लिएर पुगेका स्थानीयसँग उहाँले फोहोर को समस्या समाधान नभएसम्म नलगाउने बताउनु भएको थियो। उहाँको यो भनाईले बनसरी डाँडाका बासिन्दालाई आशा जगायो। फोहोरका कारण तपाईहरू समस्यामा हुनुहुन्छ, क्यान्सर र छाला रोगबाट पीड़ित हुनुहुन्छ, यस्तो बेला उत्सव मनाउने होइन उहाँले भन्नुभएको थियो। गत फागुन 21 को निर्वाचनमा भाग लिन महानगरको मेयर पदबाट राजीनामा दिएर राष्ट्रपा प्रवेश गर्नुभएका बालनलाई केही प्रश्न सोधियो। काठमाडौँ महानगरको फोहोर व्यवस्थापन गर्न त असफल हुनुभयो नि। उहाँको जवाफ थियो, तपाईहरूलाई थाहै छैन काठमाडौँ महानगरभित्र कति राजनीति हुन्छ, अझै फोहोरमा हुने राजनीति धेरै छ। उहाँले महानगरको फोहोरमा देशी विदेशी शक्ति लाग्ने गरेको समेत आरोप लगाउनु भएको थियो। झापा पाँचबाट चुनाव जित्नुभयो प्रधानमन्त्री शाहले। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो काममा हस्तक्षेप गरेकाले सोचे अनुसार काम गर्न नसकेको बताउने बालेन उहाँ नै हराएर प्रधानमन्त्री बन्नुभयो। तर बालेनले मेयर हुँदा गरेको वाचा झण्डे दुई तिहाई बहुमत सहित प्रधानमन्त्री हुँदासम्म पूरा भएन। त्यति बेला संघीय सरकारको असहयोगका कारण आफूले काम गर्न नसकेको बताउने गर्नुभएका बालेन आफै प्रधानमन्त्री भएपछि भने मौन हुनुहुन्छ। स्थानीय तहमा हुँदा राजनीतिक हस्तक्षेप र संघीय सरकारको असहयोगका कारण फोहोर व्यवस्थापन गर्न नसकेको बताउँदै आउनुभएका बालेन आफै प्रधानमन्त्री हुँदा समेत ठोस योजना ल्याउन सक्नु भएको छैन। बनसरी डाँडाको समस्या समाधान गर्न उहाँले मेयरका रूपमा खोजेको सहकार्य, मन्त्रालयसँगको समन्वय र नीतिगत निर्णय गर्ने अधिकार अहिले उहाँको राजनीतिक पहुँचभित्र छ। तर फोहोरका विषयमा बालेनले कुनै विषय नै निकाल्नु भएको छैन।
0: नेपाली कांग्रेसको किचलो फेरि सर्वोच्च अदालतमा प्रवेश गरेको छ। यसअघि कांग्रेसको विशेष महाधिवेशनको आधिकारिकताको बारेमा सर्वोच्चले टुंगो लगाएपछि त्यस विरूद्धको पुनरावलोकन विचाराधीन रहेकै अवस्थामा आगामी महाधिवेशनको तय गर्ने निर्णय विरूद्ध असन्तुष्ट पक्ष पुनः सर्वोच्च पुगेको हो। नेपाली कांग्रेसको निर्वाचन समितिको भदौ 2 गते बसेको बैठकले भदौ 24 गते वडा अधिवेशन गर्दै 15 महाधिवेशन अन्तर्गत अधिवेशन शुरू गर्ने निर्णय गरेको थियो। तर त्यस विरूद्ध 2078 मक्सिरमा 10-14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सभापति शेरबहादुर देवालले त्यो महाधिवेशन प्रक्रिया रोक्न भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको हो। देवारा निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले दायर गरेका रिट सर्वोच्च प्रशासनले मंगलबार दर्ता गर्दै भदौ 11 गते बिहिबारका लागि पेशी तोकेको छ। यस सन्दर्भमा इतर निवर्तमान सभापति शेरबहादुर देवा र डाक्टर शेखर कोइराला समूहले सर्वोच्चको फैसला कुर्नुपर्ने पक्षमा देखिएको छ। संस्थापन भने फैसला अगाडि नै राजनैतिक सहमति मार्फत विवाद टुंग्याएर महाधिवेशनको वातावरण बनाउनु पर्ने बताइरहेको छ। इतर समूहका नेता एनपी साउतले सर्वोच्च अदालतमा चलिरहेको आधिकारिकता सम्बन्धी विवाद अगावै राजनैतिक सहमति गरेर अगाडि बढ़न 14 महाधिवेशनलाई नै मान्ने गरेर सबै सहमति हुनुपर्ने बताउनु भएको छ। देउवा कांग्रेसको विधान अनुसार पनि आगामी महाधिवेशनबाट सभापति बन्न नपाउने र आफै सभापति नबन्ने घोषणा गरिसकेकाले उहाँकै नेतृत्वमा महाधिवेशन गर्ने गरी दुवै पक्ष मिलेर अगाडि बढ़न सकिने साउदको दावी छ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसीले भने पार्टीको नेतृत्व चयन गर्ने अधिकार कार्यकर्तामै रहेको भन्दै आन्तरिक विवादको समाधान विधान र लोकतान्त्रिक प्रक्रियाबाट खोजिनुपर्नेमा जोड़ दिनुभएको छ। यसैबीच देउवा र खड्काले छुट्टा छुट्टै निवेदन दिए पनि उहाँहरूको माग दावी भने एकै खाले छ। विशेष महाधिवेशनबाट सभापति बनेका थापालाई 2082 माघ 2 गते निर्वाचन आयोगले आधिकारिकता दिँदै विवरण अध्यावधि गरेको थियो। सर्वोच्च अदालतको संयुक्त इजलासले पनि 2083 वैशाख 4 फैसला सुनाउँदै आयोगको निर्णय सदर गरेको थियो। तर उक्त फैसलामा प्रश्न उठाउँदै देउवा र खड्काले निवेदन दिएपछि प्रधान न्यायाधीश मनोज कुमार शर्मा सहितको इजलासले पुनरावलोकन गर्ने निर्णय गरिसकेको छ। यसैबीच मुद्दाको गम्भीरतालाई विचार गर्दै छिटो निरूपण गरिदिन पनि उनीहरूले माग गरेका छन्। यसका लागि यसअघि कांग्रेसको आधिकारिकता विवादबारे सुनवाई गरेका र पुनरावलोकनका लागि निस्ता दिएका 5 न्यायाधीशहरूको इजलास गठन गर्न माग गरिएको छ। फेरि अदालतको पोल्टामा कांग्रेसको किचलो आजको हिमालय टाइम्समा खबर छ।
2: पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विस्थापन गर्ने पक्षमा दोस्रो तहका नेताहरू सक्रिय हुँदा एमालेको आन्तरिक विवाद तीव्र बन्न पुगेको छ। गत फागुनमा भएको निर्वाचनमा पार्टीको लज्जाजनक हारपछि आफ्ना विश्वास पात्र मध्येका महासचिव शंकर पोखरेल सहितका नेताहरू ओलीको विपक्षमा उभिएका छन्। उक्त शक्तिलाई निस्तेज पार्न अध्यक्ष ओलीले पार्टीभित्रको अन्य शक्ति केन्द्रहरूलाई उपयोग गर्दै अघि बढ़ने रणनीति लिएका बेला महासचिव पोखरेलको निर्वाचन समीक्षा र पार्टी पुनर्गठनको प्रतिवेदन बाहिरिएको छ। अध्यक्ष ओली सहित संस्थापन पक्ष त्यसलाई बाहिर नल्याउने र कार्यान्वयन पनि नगर्ने रणनीतिमा जुटेका बेला 65 पेज लामो प्रतिवेदन बाहिरिएको हो। प्रतिवेदनमा ओलीलाई नेतृत्व हस्तान्तरण गरेर अभिभावक वा संरक्षकको भूमिकामा बस्न सुझाइएको छ। परिवार वा समाजमा पुरानो पुस्ताले नयाँ पुस्तालाई सदैव अपरिपक्व र कमजोर देखाउने गरेको त्यसमा उल्लेख गरिएको छ। तर सदैव नयाँ पुस्ताले पुरानो पुस्तालाई पछाडि छाडेर अघि बढ़ने गरेको जनाउँदै नेतृत्व निर्माण र हस्तान्तरणको सहज प्रणालीको विकास भएन भने त्यसले स्वाभाविक रूपमा पुस्ताका बीचमा टक्रावको स्थिति सिर्जना गर्ने जनाइएको छ। विगतमा पार्टीले नेतृत्व निर्माण र हस्तान्तरणको सही विधि बनाएको जनाउँदै प्रतिवेदनमा भनिएको छ। त्यसलाई परिवर्तन गर्न पुग्दा समस्या आएको अनुभूति पार्टी पंक्तिमा छ। यसलाई सुधार गर्न पार्टी अध्यक्षले अभिभावकीय वा संरक्षकको भूमिकामा बसिदिए हुन्थ्यो भन्ने भावना पार्टी पंक्तिमा प्रबल बन्दै गएको प्रतिवेदनमा उल्लेख गरिएको छ। ओलीलाई नेतृत्व छाड्ने दबाव नागरिक दैनिकले खबर लेखेको छ।
0: प्रदेश खारेजी राजनैतिक एजेण्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा प्रदेश सभामै सामेल हुने कि नहुने विषयलाई लिएर रणाको मचिएको छ। बागमती प्रदेश सरकार गठनमा निर्णायक बनेपछि सत्ताकै लागि पार्टीमा गम्भीर विवाद उत्पन्न भएको छ। अध्यक्ष राजेन्द्र लिङ्गदेलसहित पार्टी संस्थापन सरकारमा सामेल नहुने पक्षमा अडिक छ, तर अर्को पक्ष जसरी पनि सरकारमा नगइ नछाड्ने अडानमा रहेको छ। विवाद प्रदेश सभालाई कार्यवाही गर्ने र कार्यवाहीको निर्णय नमान्ने तहसम्म पुगेको छ। अध्यक्ष राजेन्द्र लिग्देलले प्रदेशका चार सांसदलाई कार्यवाही गर्न प्रदेश सभा सचिवालयमा सिफारिश गर्दा समेत अर्को पक्षले अध्यक्षकै निर्णयलाई अवैध ठहर गरिसके।